दुराशय आउन नपाओस्, मन गलत वृत्तिहरूप्रति दौड़न नसकोस्। इस विषयमा हामी सबै सतर्क सचेत हुनु पर्छ। मनो कुबंगमा धम्म मनो सिद्धा मनो मन साचे पदुच्छेन भाषती वा करोति ततोनम दुःखमन्वेति चक्कम वा वहतु। भगवान गौतम बुद्धले अर्को ठाउँमा भन्नुभएको छ, मनो पुब्बङ्गमा धम्म मनो सिद्धा मनोमया मनसा चे प्रसन्नेन भासति वा करोति वा ततो नम सुखमन्वेति छाया वा अनपायिनो। सम्पूर्ण कार्य मनबाट जन्मन्छन् शुरू हुन्छन्, मन नै सर्वोपरि छ, संसार मनोमय छ। मानिसले मनमा सदाशय राखेर बोल्छ अथवा काम गर्छ भने सुखले उसलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। कति सुन्दर विचार छ भगवान गौतम बुद्धले धर्मपदमा व्यक्त गर्नु। हामीले यसअघि भगवान गौतम बुद्धको वचनमा सुन्यौं त भन्दा सबै कामहरू मनबाट आरम्भ हुन्छन्, दुराशय राख्ने बित्तिकै घाडाको पाङ्राले गोरूलाई पछ्याए जस्तै दुराशयले पनि मृत्युलाई पछ्याइरहन्छ, मानिसलाई पछ्याइरहन्छ अनि दुःख दिन्छ। तर कसैप्रति राम्रो भावना छ, सुदाशय छ भनेदेखि, सकारात्मक दृष्टि छ भनेदेखि त्यसबाट सुख उत्पन्न हुन्छ र त्यो सुखले व्यक्तिलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुले पछ्याइरहन्छ। हामीले आफ्नो छाया देखेका छौं, हामी जता जान्छौं सँगसँगै हामीसँगै त्यो छाया हिँडिरहेको हुन्छ, छायाले हामीलाई पछ्याइरहेको हुन्छ। त्यसैले हामीले जे सोच्दछौ मनमा जस्तो धारणा बनाउँदछौ हामी त्यस्तै हुन्छौ। यो कुरा भगवान गौतम बुद्धका यी वचनहरूले प्रमाणित गरेका छन्। कसैप्रति पनि नकारात्मक धारणा आउन नपाओस्, किन नआउन नपाओस् त भन्दा त्यसले सबैभन्दा पहिलो प्रारम्भ हामी स्वयंमाथि हामी स्वयं हाम्रो धारणाको पहिलो र अन्तिम शिकार हुन्छौँ। राम्रो धारणा हामीले निर्माण गर्छौँ भने, मनमा राम्रा विचारहरू निर्माण गर्छौँ भने हाम्रा नशा नसामा त्यो राम्रो विचारको प्रभाव पर्छ। हामी खुसी हुन्छौँ, उत्साही हुन्छौँ, प्रसन्न हुन्छौँ। अलिकति पनि नराम्रो विचार आइदियो भने त्यो विचारका कारण हाम्रा गोडा गल्न सक्छन्, धुरुकी बढ्न सक्छन्, अनेकन किसिमका शारीरिक र मानसिक प्रतिक्रियाहरू देखा पर्न थाल्दछन् अनि हामी दुःखी हुन्छौँ। त्यसैले पनि मनमा दुराशयका ठाउँमा सदाशय स्थान दिने कोसिस गरौँ। भगवान गौतम बुद्धका यी वचनहरू सुन फेरि एकपटक, मनो पुब्बङ्गमा धम्म मनो सिद्धा मनोमय मनसा चे पदुच्छेन भाषति वा करोति ततो नम दुःख मन्वेति चक्कम वा वहतो पद। सबैका मनबाट शुरू हुन्छ, मन सबैभन्दा विशिष्ट छ, सारा संसार पनि मनोमय छ। मनमा दुराशय राखेर बोल्ने अथवा काम गर्ने जुन मानिस छ त्यसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। अगाडि भन्नुभएको छ भगवान गौतम बुद्धले, मनो पुब्बङ्गमा धम्म मनो सिद्धा मनोमय मनसा चे प्रसन्नेन भाषति वा करोति ततो नम सुखमन्वेति छाया वो अन्नपायिनो। संस्कृतमा यसरी भनिएको छ, मन पूर्वङ्गमा धर्म मन श्रेष्ठ मनोमय मनसा च प्रसन्नेन भाषते वा करोति वा तत एनम सुखमन्वेति छायवानपायिनो। सम्पूर्ण कार्य मनबाट प्रारम्भ हुन्छ, मन नै सर्वोपरि छ, सारा संसार मनोमय छ। मानिसले मनमा सुधासले राखेर बोल्दछ अथवा काम गर्दछ भने सुखले उसलाई त्यसै गरी पछ्याइरहन्छ, त्यसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। प्रश्न सुप्रिय सूचन, हामीले सुखको खोजी गर्दा अनेकम दुःख पाएका छौँ, तनाव पाएका छौँ। प्रयास सुखकै निमित्त छ, दौड़धुप सुखकै निमित्त छ, तर हातला विसर्ने दुःखै दुःख प्राप्त गरेका छौँ, सुखको खोजमा दुःख प्राप्त गरेका छौँ। कारण
हामी भित्र हाम्रो मनमा सुखको विचार छैन, सकारात्मक विचार छैन, ऊर्जा दिने किसिमको विचार छैन, मनलाई गलत विषयहरूमा हामीले लगाएर सुखको आशा गरेका छौं र सुखको व्यर्थ प्रयत्न गरेका छौं। त्यसकारण सुखको सबैभन्दा सबल र प्राथमिक उपाय भनेकै मनमा सदाशीलता धारण गर्नु, राम्रो विचार धारण गर्नु, सकारात्मक विचार धारण गर्नु। त्यसैले प्रिय सज्जन, भगवान गौतम बुद्धले भने जस्तै मनमा सद्वृत्ति धारण गरौं, सदाशय धारण गरौं, सकारात्मक चिन्तन धारण गरौं र सुखी बन्यौं। नमस्ते प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गायकी अर्को श्रृङ्खलामा फेरि हामी भेटेको छौँ। तबसम्मका लागि नमस्कार, बिदा दिनुहोस्।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: मेरो नाम पदम दाहाल, मेरो घर शङ्खुवासभा जिल्ला मादी नगरपालिका वार्ड नम्बर 6, हाल म लोकन्थली भक्तपुरमा बस्दैछु। मेरो कविताको शीर्षक छ गुरुजी। यो कविता मैले श्रकदरा छन्दमा रचना गरेको छु। कविता यस प्रकार छ।

गर्छन् चेला चेली उपल्ला समाज सुजनता ज्याल सञ्जाल हुन्ती दिन्छन् ताठो उज्यालो मनमुटु दिलमा दीप सतमर।

0: दीपमाला सजामुन। धन्यवाद।
1: आजको कविता।
2: आजको कविता।

0: 99.4 Radio Tha Son Sar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 10 गते बुधबार, नेपाल सम्बत 1146, जून 24 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउनु पर्ने राष्ट्रपतिको प्रस्ताव, सामाजिक लोकतन्त्र मूल सिद्धान्त सभापतिमा लामिछाने निर्विरोध।
0: पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीहरूलाई सरकारको अल्टिमेटम, काठमाडौँ बाहेकका जिल्लामा असार तेस्रो सातादेखि जग्गा वितरण।
1: बजेट संशोधन नगरी सुदूरपश्चिम सरकार संकटमा, समर्थन फिर्ता लिने एमालेको चेतावनी। आर्थिक भार थप्ने गरी मन्त्रीलाई स्वकीय बाँडिँदै।
0: भारतमा गर्मीको कहर, स्वास्थ्य शिक्षादेखि रोजगारीसम्ममा असर, युरोपमा पनि तातो हावा।
1: र फिफा विश्वकपमा रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलसँग उज्बेकिस्तान 5-0 पराजित, इङ्ल्याण्ड र घाना गोलरहित बराबरीमा।

0: ढोकढोक होइन ढोक हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ। चितुवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको समेत बताउनु भएको छ। तर संविधान संशोधन कुनै दलको घोषणा नभई दलको साझा दस्तावेज भएको उल्लेख गर्दै वहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनता अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ। सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनु भएको छ। महाधिवेशन उपरान्त रासोपाको मूल राजनैतिक सिद्धान्त सामाजिक लोकतन्त्र हुने लामिछानेको भनाइ छ। रासोपाको प्रस्तावित विधानमा संवैधानिक समाजवाद उल्लेख गरिएको छ, तर वहाँले प्रतिवेदनमा संविधानलाई नै वाद वा सिद्धान्तका रूपमा अंगीकार गर्न उपयुक्त नहुने निष्कर्षमा पुगेको जनाउनु भएको छ। संविधानलाई तत्कालीन राजनैतिक सम्झौताको दस्तावेज भन्दै लामिछानेले समयअनुसार संशोधन अपरिहार्य हुने अवस्थामा त्यसलाई नै वाद बनाउँदा लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्दै प्रश्न उठाउनु भएको छ। राष्ट्रपाले अरू दलहरूलाई एकअर्काको शत्रुको रूपमा नहेर्ने समेत बताउनु भएको छ। आफूहरूको साझा शत्रु गरीबी भ्रष्टाचार कुशासन अशिक्षा र कमजोर स्वास्थ्य सेवा भएको बताउँदै लामिछानेले भन्नुभयो, युवाको पलायन आर्थिक परनिर्भरता उत्पादनहीन अर्थतन्त्र राज्यप्रतिको घट्दो विश्वास अनि सामाजिक विभाजन र असहिष्णुता यो देशका शत्रु हुन्। लामिछानेले अहिलेसम्म भागभण्डाका कारण सर्वदलीय सहमति एकदमै बदनाम भएको उल्लेख गर्दै त्यो सहमतिलाई राष्ट्रहितमा ल्याएर त्यसको गरिमा फर्काउन चाहेको पनि बताउनु भएको छ। यस्तै पार्टीले उदार अर्थतन्त्र सहितको लोक कल्याणकारी राज्य निर्माण गर्ने मूल नीति अंगीकार गरेको छ। नेपाली समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहित उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी रहेको राष्ट्रपाले प्रस्ताएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत अर्थ राजनैतिक दस्तावेजमा वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाबदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु रहेको जनाइएको छ। यस्तै राष्ट्रपाले विकास र वैश्विक मंचमा जीवन्त उपस्थितिमा केन्द्रित परराष्ट्र नीति लिने भएको छ। राजनैतिक प्रतिवेदनमा लामिछानेले नेपालले संविधानले परिभाषित गरेका राष्ट्रिय हित स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता राष्ट्रिय स्वाभिमान सीमाको सुरक्षा नागरिकको हकित तथा आर्थिक समुन्नतिलाई परराष्ट्र नीतिको आधारभूत मार्गदर्शक मान्दै राष्ट्रपा स्वतन्त्र सन्तुलित र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। यस्तै पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। 2079 असार 7 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितुवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको थियो। राष्ट्रपा सभापतिका लागि प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले बताउनु भएको छ। आज बिहानैदेखि अरू पदाधिकारीका लागि मतदान शुरू हुने निर्वाचन आयोगले जनाएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख केसीले भन्नुभयो, केन्द्रीय सदस्यका लागि आज बिहान 8 बजेदेखि मतदान गर्ने तयारी गरेका छौं। मतदानमा 8 घण्टासम्म समय लाग्न सक्छ। कान्तिपुरमा समाचार छ।
4: देशभक्त सुकुम्बासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट भने जग्गा वितरणको तयारी छालेको छ। असार 3 सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ बाँके झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले जानकारी दिनुभएको छ। अन्य जिल्लामा भने सबै लगत संकलन भइ नसकेको उहाँले बताउनु भएको छ। सम्बन्धित जिल्लाका प्रमुख सुकुम्बासीको समस्या समाधान गर्न समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेको छ। उनीहरूलाई माथत रहेका सुकुम्बासीको लगत संकलन गर्न भनिएको छ। हालसम्म 2,00,000 भन्दा धेरै सुकुम्बासीको लगत संकलन भएको समितिका अध्यक्ष वास्तोलाले बताउनुभयो। समितिका अनुसार प्रमाणित भएका प्रत्येक सुकुम्बासी परिवारलाई 4 आना जग्गा वितरण हुनेछ। सुकुम्बासीले बसोबास गर्दै आएको सम्बन्धित जिल्लाभित्रकै सरकारी जग्गा प्राप्त गर्नेछन्। समिति अध्यक्ष बासोलाले भने काठमाडौँ उपत्यकाभित्र रहेका सुकुम्बासीको अझै पनि लगत संकलन हुन सकेको छैन। काठमाडौँ महानगरपालिकाले लगत संकलन स्थगित गरेको सूचना छ। सबै सम्बन्धित निकायसँग समन्वय हुँदैछ, संकलन हुँदै होला। देशभरका सुकुम्बासीको लगत संकलन जारी। लगत संकलन सकिएको बर्तियाबाट असार 3 सातादेखि जग्गा वितरण। परिवारलाई 4 आना, प्रति परिवारलाई 4 आना। आजको नयाँ पत्रिकामा समाचार छ।
3: यता सरकारले विस्थापित सुकुम्बासीहरूलाई भने 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना जारी गर्दै असार 12 भित्र सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भनेको छ। समितिद्वारा जारी सूचनामा विस्थापितलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले सोही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा ब्याङ्क खातामा उपलब्ध गराइने उल्लेख छ। सरकारको अल्टिमेटमले विस्थापित सुकुम्बासी थप अन्यलमा परेको गुनासो गरिरहेका छन्। होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बढ़ाएको बताएका छन्। भक्तपुरको नगरकोट स्थित होल्डिङ सेन्टरमा बसिरहेका इन्द्रबहादुर थापाका अनुसार मंगलबार त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबाव स्वरूप फारम भराइएको छ। काठमाडौँको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा रहेकी गिवाणीका थापा पनि यो सूचना पाएपछि फेरि विचल्लीमा पर्ने चिन्ता बढ़ेको बताउनुहुन्छ। काभ्रेको बनेपा नगरपालिका 6 बुढोल स्थित नेपाल रेडक्रस सोसाइटी प्रशिक्षण केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीले तत्कालै होल्डिङ सेन्टर छाडेर अर्को बासोबासको व्यवस्था गर्न कठिन हुने बताएका छन्। बनेपाकै होल्डिङ सेन्टरमा बसिरहेका तोयनाथ घिमिरेले आफूहरू सरकारकै व्यवस्थापनको भरमा बसेकामा अहिलेको सूचनाले थप अन्यल सिर्जना गरेको बताउनुहुन्छ। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम। कान्तिपुरमा समाचार छ।
4: आगामी आर्थिक वर्ष 2083-84 को बजेटलाई लिएर सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सत्ता गठबन्धनमै असमझदारी चुलिएको छ। एमाले सुदूरपश्चिम प्रदेश समितिले बजेट संशोधन नगरिए सरकारबाट बाहिरिने निर्णय गरेको छ। लुम्बिनीबाट बजेट नसच्याए संसद चल्न नदिने चेतावनी कांग्रेसले दिएको छ। लुम्बिनीमा एमाले नेतृत्वको सरकार र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ। धनगढ़ीमा मंगलबार बसेको एमाले प्रदेश कमिटिको 11 बैठकले एमालेलाई बाइपास गरेर बजेटमा कांग्रेसले एकलौटी गरेको भन्दै संशोधन गर्न माग गर्ने निर्णय गरेको छ। बजेटमा एमालेको असहमतिले सरकार संकटमा परेको छ। एमाले प्रदेश कमिटिका उप सचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टले गत आइतबार बसेको बैठकका निर्णय विज्ञप्ति मार्फत सार्वजनिक गर्नुभएको हो। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा एमालेका 3 मन्त्री र 1 राज्यमन्त्री सहित सहभागी छ। एमाले प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले बजेटमा कांग्रेसले एकलौटी गरेकोले संशोधन गर्न माग गर्ने निर्णय गरेको बताउनु भएको छ। एमाले संसद दलको बैठकले यसअघि नै बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरिसकेको छ। बजेट निर्माणकै क्रममा बजेट भागभण्डाको विषयलाई लिएर कांग्रेस र एमाले बीच विवाद चर्किएको थियो। दुई दलबीच ढिलो गरी सहमति भएपछि आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले मध्यराती मात्र बजेट सार्वजनिक गर्नुभएको थियो। एमाले सहमति अनुसार बजेट नआएको बताएको छ। लुम्बिनीमा सत्तापक्षकै सांसदहरूले बजेटको विरोध गरेका छन्। बजेटमा मुख्यमन्त्री र मन्त्री मुखी भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठक स्थगित भएको छ। बैठक शुरू भए लगत्तै सभामुख तुलाराम घरतीमगर कार्यसूचीमा प्रवेश गर्न खोज्नु भएको थियो। तर सत्तापक्ष र विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सहमतिको लागि भन्दै आधा घण्टाको लागि बैठक स्थगित गरिएको थियो। मंगलबार असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री चेतनारायण आचार्य सहित मन्त्रीहरूसँग छलफल गरी पनि निकास निस्किएन। छलफलमा सहभागी कांग्रेस सांसद भुवनेश्वर चौधरीले छलफलमा मुख्यमन्त्री तथा मन्त्रीहरूले कमजोरी स्वीकार गरे पनि बजेट सच्याउन ग्यारेन्टी नभएसम्म बजेट बैठक सञ्चालन हुन नसक्ने बताउनु भएको छ। बजेटले सुदूरपश्चिम सरकार संकटमा, संशोधन नगरी सरकारबाट बाहिरिने सुदूरपश्चिम एमालेको निर्णय, सहमति नजुट्दा लुम्बिनी प्रदेशसभा बैठक स्थगित, नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउँछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
2: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि निमावी मावी र शिक्षक लाइसेन्स,
2: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र

0: नदुखाई भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
1: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास लगाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुरी चौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।

0: Terrible to flutes are megahertz. Zozola chart check. यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी कुहिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

राधाकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालासर्प योगका समस्या मांगलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट रेडियो साहिनो 89.8 MHz सरौली चितवनबाट हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेडुना मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट नारी एफएम 103.8 MHz वीरगंज पर्साबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज 3 धातिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

को समय रहेको छ बिहानको 8:37:50 बिहानको 10:22:02 आज काल बेला रहेको छ भने आजको लागि विशेष गरी शुभ बेला रहेको छ बिहानको 10:22:03 विशेष गरी शुभ बेला सुरु हुनेछ दिउँसोको 12:14:14 आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ अबको लागि विशेष गरी साँझको 5:18:50 साँझको 7:03:02 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भने गर्नेछु। सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि तुला राशि आउँछ। चित्राको तेस्रो चरण नाम आउँछ रबिन अथवा रबिना भन्ने नाम आउँछ। मध्यनली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन लाभदायक र मनोरञ्जन पूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुको साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन काम बन्नाले उत्सव जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किरण लाग्दै जाँदैछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुँदै जाँदैछन्। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सक्छ। पहिले विरोध गर्नेहरूले मित्रता घात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सकिने खालको योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सत्पहिचान गर्न सकिन्छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। भौतिक प्रतिस्पर्धा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हल्लाको विशेष गर्दा काम बिग्रिन सक्छ। आज अरूले दिने नभए भित्र्याउने समय रहेको छ। दिएको धर्मले पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश घुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन सक्दा काममा पछि परिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवार र प्रियजनसँगको सुझाव सुरुधारले गर्दा अवश्य लाभ हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन आठले काम लिँदा राम्रो प्रतिफल प्राप्त हुँदैछ। सहयोगीहरूले काममा उत्साह जगाउँदैछन्। रोकिया काम बन्द जाँदैछन् भने नयाँ काम प्रारम्भ गर्ने पनि समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुँदैछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सफल भइनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि प्रशस्त धनार्जन हुने समय रहेको छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूको लागि आजको दिन मिहिनेतले मान सम्मान दिनुहुनेछन्। अध्ययन प्रगति हुनुको साथै बौद्धिक क्षमता निरेखता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्दै जाँदैछन्। बुद्धिको उपयोगले विद्या धनार्जन हुनेछ। सानो प्रयत्नले काम बन्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन्। तारिफले काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। मिहिनेतले नामदाम इनाम हात पार्न पनि सफल हुने खालको योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको

0: भन्ने चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: तुला राशि हुनेहरूका लागि आजको दिन मेहनतको कामना पूर्ण हुँदै जाँदैछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जाँदैछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दै जाँदैछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछन्। व्यापारमा फाइदै फाइदा हुनेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफलता मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
4: वृश्चिक
3: राशि हुनेहरूका लागि आजको दिन अवसरको खोजीमा केही दुर्धुप गर्नु पर्ला। आकस्मिक खर्चले तत्कालै अर्थ अभाव देखा पर्न सक्छ। तैपनि सहयोगीहरू प्रशस्त मात्रामा भेट्नेछन्। शुभ चिन्तकहरू जुटाउँदै अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुँदै जाँदैछन्। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
4: धनुराशि
3: हुनेहरूको लागि आजको दिन आय आर्जनका स्रोत बढ्दै जाँदैछन्। दैनिक काममा पनि उल्लेख फाइदा हुँदैछ। अवसर व्यवधानको बिचबाट कर्म अघि बढ्दै जाँदैछ। दिगो काममा लगानी गर्ने मौका मिल्नेछ। तर उपलब्धि हात पार्न परिश्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभ अरूलाई सुम्पिनु पर्ने हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
3: उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउँदैछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढाका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ। शुभ चिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जाँदैछन्। चुनौतीहरू हट्दै जाँदैछन् भने विभिन्न अवसरले पछ्याउँदैछन्। कर्मयोगले मन पनि प्रफुल्लित गराउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
4: कुम्भ राशि
3: उनीहरूका लागि आजको दिन गुम्रेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भएर मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछन्। भविष्यको लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम पनि सुरु हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
4: मीन राशि
3: उनीहरूका लागि आजको दिन परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। चुनौती हृदय अवसर खोज्ने समय रहेको छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत नै प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्दै जानेछन्। आय स्रोत अलिक कमजोर बन्दै जानेछन् भने फजिलो खर्च पनि बढ्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न FM रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

मिसन बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषयमा जानकारी पनि गरिसकेका छौँ। र अब भने पाइरहेको छ तपाईँको भूत वर्तमान र अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। आज दिन विशेष रहेको छ, आज निर्जला एकादशी व्रत रहेको छ। यसको विधि अनि विधान, यो दिन के गर्ने भन्ने विषयमा तपाईँलाई म छोटो जानकारी पनि गराउनेछु। विशेष गरी तपाईँले बुझ्नुहोला प्रष्ट रूपमा। विशेष गरी भोलि हाम्रो निर्जला एकादशी व्रत, आज पनि हामीले एकादशीकै जस्तै गरी बस्नुपर्छ है। आज पनि हामीले लसुन प्याज माछा मासुहरू खानु हुँदैन, चोखो शुद्ध भोजन हामीले आजको दिनदेखि नै गर्नुपर्ने हुन्छ होइन। त्यही भएर एकादशीको दिन अघिल्लो दिन र एकादशीभन्दा भोलिपल्ट पनि चोखो नितो, यानि कि द्वादशीको दिन पनि चोखो नितो शुद्ध भोजन हामीहरूले गर्नुपर्ने हुन्छ। शुद्ध भोजन त हामीले सधैँभरि हरेक दिन गर्नुपर्ने हो है। आज विशेष गरी भोलिको लागि चाहिँ निर्जला एकादशी हिन्दू धर्ममा अत्यन्त पुण्यदायी मानिन्छ। यस दिन वर्षभरिका 24 एकादशीको फल प्राप्त हुने विश्वास पनि रहेको छ। विशेष गरी निर्जला एकादशीको व्रतको विधि भनेको चाहिँ के छ भन्दा, बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गर्ने, शुद्ध कपडाहरू वस्त्र धारण गर्ने, भगवान् विष्णु र माता लक्ष्मीको पूजा गर्ने, ओम नमो भगवते वासुदेवाय यो मन्त्र पनि जाप गर्ने, विशेष गरी दिनभरि अन्न फलफुल तथा पानी समेत नलिई स्वास्थ्यले साथ दिएमा व्रत बस्नुपर्ने हुन्छ। औषधि सेवन गर्ने हुनुहुन्छ, रोगी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ भने तपाईँले फलफुल जलहरू लिन सक्नुहुन्छ। विशेष गरी विष्णु सहस्रनाम, भगवद् गीता वा हरिनाम सङ्कीर्तन पाठ गर्ने, साँझ दीपदान गरी भगवान् विष्णुको आराधना गर्ने र पूजा गर्ने, यस्तै गरी आरती गर्ने, भोलिपल्ट द्वादशी तिथिमा स्नान गरी ब्राह्मण वा योग्य व्यक्तिलाई दान दक्षिणा दिएर व्रत चाहिँ नै विशेष गरी पारण गर्ने भन्ने विशेष रहेको छ। यस दिन विशेष रूपमा के गर्ने भन्दा, जलले भरिएको घडा, विशेष छाता, पङ्खा, वस्त्र, फलफुल आदि दान गर्न शुभ मानिन्छ। विशेष गरी तुलसीमा जल चढाई पूजा गर्ने, हरिनाम जप गर्ने, कीर्तन गर्ने, विशेष गरी सत्सङ्गमा समय बिताउने, क्रोध झुट निन्दा र तामसिक व्यवहारबाट टाढा रहने, विशेष गरी चाहिँ निर्जलामा विशेष गरी एकादशीमा व्रतमा पानी समेत नपिने भएकाले वृद्ध बिरामी र गर्भवती महिला वा स्वास्थ्यमा स्वास्थ्यमा चाहिँ विशेष गरी समस्या भएका व्यक्तिहरूले चाहिँ आफ्नो स्वास्थ्य अनुसार फलाहार जल सेवन गरी पनि भगवान्प्रति श्रद्धा राखी व्रत गर्न सकिन्छ। विशेष गरी चाहिँ निर्जला एकादशीको सम्पूर्णलाई अग्रिम शुभकामना पनि म तपाईँलाई टक्राउन चाहन्छु। भोलि तुलसीको दल छर्ने दिन रहेको छ, तुलसीको बिजन रोपण गर्ने दिन पनि रहेको छ, तुलसी बिजारोपण होइन। भोलि तपाईँको चाहिँ विशेष गरी तुलसी छर्ने, त्यसपछि अर्को 15 तुलसी गोड्ने, अनि अर्को 15 तुलसी रोप्ने, यस्तो विधि हुन्छ क्या यसको चाहिँ होइन। तपाईँले विशेष ख्याल गर्नुहोला निर्जला एकादशीको व्रतको विषयमा। मैले तपाईँलाई छोटो जानकारी पनि गराएँ तपाईँको लागि चाहिँ। विशेष गरी निर्जला एकादशी व्रत भोलि रहेको छ। यस्तै गरेर अब अर्को तपाईँको चाहिँ विशेष गरी अर्को एउटा एकादशी आउँछ मैले भनेको थिएँ नि तपाईँलाई चाहिँ। विशेष गरी चाहिँ यो चाहिँ विशेष गरी स्मार्तनम योगिनी एकादशी व्रत होइन तपाईँको, अनि त्यसपछि हरिशयनी एकादशी व्रत। यो हरिशयनी एकादशी व्रतमा तुलसी रोप्ने हो होइन, यो तपाईँलाई सबैलाई थाहा छ, मैले तपाईँलाई सिकाउनै पर्दैन हो कि होइन भन्नुहोस् त। कसै कसैलाई थाहा नहोला, नभए सबैलाई थाहा हुन्छ। त्यो भएर भोलि चाहिँ तपाईँले तुलसीको दल राख्नको लागि चोखो शुद्ध ठाउँको पवित्र माटो, तुलसी मठ छैनन् भने बनाइहाल्नुहोस्, अथवा बजारतिर तपाईँको घर छन् भने, बजारतिर हुनुहुन्छ भने चाहिँ तपाईँले रेडिमेड तुलसी पनि पाउँछ। तुलसीको मुठ पाउँदै पाउनु भएन भने अब आजको भोलि कसरी बनाउने भन्नुहुन्छ, एउटा गमलामा भए पनि रोप्नुहोस् है तुलसीलाई। तुलसीलाई मल अलि धेरै चाहिन्छ, गाईको मल अलि धेरै राख्ने। यस्तै गरेर जलहरू दैनिक रूपमा जल हामीले दिनुपर्छ तुलसीलाई। जल र मल पुग्यो भने तुलसी राम्रो मौलाउँछन्, तुलसी मौलायो भने हाम्रो घरमा
नकारात्मक ऊर्जाहरू आउँदैन, सकारात्मक हुन्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा अनि रोकआउटहरू पनि हुँदैन भन्ने पूर्ण विश्वास हामीले गरेको छौँ। 9845175223 र 9805725223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा

0: गाउँपालिकाबाट कसको विषयमा हेराउन चाहनुहुन्छ?
1: मेरो भाइको
0: भाइको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2063 साल 11 महिना 14 गते
0: जन्म समय भन्नु
1: राति 1 बजे सोमबारको दिन हजुर
0: रातिको 1 बजे हो
1: हजुर।
0: उज्याला भएको 13 गते कि 14 गते?
1: 14 गते
0: 13 गतेको राति अनि उज्याला भएको 14 गते हो
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको भाइको चाहिँ 2063 साल फागुन शुक्ल पक्षको आइतबारको राति उज्यालो भएको सोमबार है नवमी तिथिमा जन्म भएको छ। फागुन शुक्ल पक्षको नवमी तिथि वृष राशि मृगशिराको दोस्रो चरण नाम आउँछ बोबाट नाम आएको छ बोधराज भन्ने नाम आउँछ बाबुको। मध्यनाडी देवगण परेको छ, घातकमा परेको छ तिथि चाहिँ विशेष गरी बाबुको लागि तिथि घातक पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हस्ता नक्षत्र घातक नम्बरमा 2 नम्बर राशिमा सिंह राशि पनि घातक छ। कुण्डली असाध्यै राम्रो छ, नराम्रो ग्रह छैन। अलिकति सूर्य ग्रहणको योग बनेको छ। अब यो सूर्य ग्रहणको योगको शान्ति गर्ने आइतबारको दिन नुन नखाने दैनिक रूपमा सूर्यलाई जल चढाउने है यो काम गर्नुपर्छ बाबुले, अनि त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन। अनि सरकारी क्षेत्रबाट टाढा रहनुपर्छ, पुलिस थाना जानुपर्ने, जेल नेल पर्ने हो, यस्तो खालको कुण्डली पनि परेको छ। अहिले भद्रिकारा र बृहस्पति ग्रह राम्रै छ बाबुको, त्यस्तो नराम्रो छैन। विदेश यात्रा राम्रो, सरकारी जाए पनि मध्यम भन्ने देखाउँछ बाबुको लागि चाहिँ। समस्या के छ? एकदम राम्रो छ, अहिले त्यस्तो समस्याहरू केही छ?
1: अरू समस्या केही छैन। सम्बन्धहरू कस्तो हुन्छ, के हुन्छ?
0: राम्रो छ, सम्बन्धहरू नराम्रो हुँदैन। दाजुभाइ चाहिँ अलिक फाप्दैन, पिता बुवा नफाप्ने ग्रह छ। सूर्य ग्रहणको योग परेको छ, आँखामा टाउकोमा दाँतमा समस्याहरू आउन सक्छ, अलिकति विशेष ख्याल गर्नु भन्नु होला। विवाह बारी हेराएर जुराएर विवाह गर्नुपर्छ, ठिक छ ग्रह, त्यस्तो चिन्ता लिनुपर्ने ग्रह छैन, बिस्तारै बिस्तारै गर्छन्। अब आइतबारको दिन नुन नखाने सूर्यलाई दैनिक रूपमा तामाको अम्खराबाट सूर्यलाई जल चढाउने भन्नुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। मैले भनिसकेँ त अघि नै, बासँग त्यति राम्रो हुँदैन, आमासँग ठिक छ भनेर। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो त्रिवेणी गाउँपालिका रोल्पा जिल्लाबाट आफ्नो भाइको विषयमा हेराउनको लागि चाहिँ नि। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
2: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: सुनुलबाट
0: प्रतिमाजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ सुनुलबाट?
2: म आफ्नै विषयमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2047 2047
0: माघको 7 गते समय भन्नु
2: 9:30 to 10:30
0: बिचमा रातिको है। जन्म कुन जिल्ला हो?
2: रूपन्देही।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीमा श्रीमती रामानुजाय नमः। 2047 माघ शुक्ल पक्षको सोमबार षष्ठी तिथिमा जन्म मीन राशि उत्तर भारतको 14 चरण नाम आउँछ गुरु सिंह, यहाँबाट नाम आउँछ तपाईँको मीन राशि पर्छ। मध्यनाडी नरगण परेको छ, घातकमा तपाईँको लागि चाहिँ विशेष गरी तिथि पञ्चमी दशमी पूर्णिमा घातक शनि शुक्रबार घातक नम्बरमा 8 नम्बर राशिमा विशेष गरी मीन राशि घातक भन्ने लेखिया छ।

तपाईँको विशेष गरी एउटा गुरु चाण्डाल योग परेको छ, एउटा सूर्य ग्रहणको योग बनेको छ। अलिक छिटो रिसाउन मन लाग्छ तपाईँलाई, रिसलाई कम गर्ने कन्ट्रोल गर्ने गर्नुपर्छ। विवाहबारीमा अलिकति बाधा आउने, श्रीमानसँग सम्बन्धहरू त्यति राम्रो नगराउने, कुरा विचार अलिकति नमिलाउने पनि भन्छ। सामान्य नाग दोष परेको छ, सामान्य खालको तपाईँको लागि चाहिँ यो सूर्य ग्रहण र गुरु च्यानल योगको रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच तपाईँको लागि आवश्यक छ, आवश्यक छ। यो रत्न कवच धारण गर्नुहोस्, रिसलाई कम गर्नुहोस्, शीतलतातिर अलिकति बस्ने गर्नुहोस्, पानी अलिक भ्याउले पिउने गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। वैदेशिक क्षेत्र विदेश यात्रा राम्रो देखाउँछ यहाँबाट। एकादशीको व्रत बस्दा गुरु च्यानल योग राम्रो पनि हुन्छ, समस्याहरू कम हुन्छ। अहिलेको लागि चाहिँ तपाईँको लागि ग्रह चलेको छ, एउटा 7.5 चलेको छ, एउटा ग्रह तपाईँको लागि चलेको छ अहिले। विशेष गरी भ्रामरी सकेर अब भद्रिका लाग्दैछ, मन अलि चञ्चल हुने ग्रह छ। अलि अलिकति विशेष ख्याल गर्नुहोला, आफ्नो आफन्तसँग मनमुटाव हुने, एक्लो एक्लो भएको महसुस हुने कुण्डली पनि परेको छ है।

0: मा घटसार भाग्य विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, र तपाईँहरू यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर कुराकानी गर्न चाहनुहुन्छ, फेस टु फेस भेटेर कुराकानी गर्छु म, परिवार सबैजनाको एकै पटकमा हेराउँछु म भन्नुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। हाम्रो ज्योतिष कार्यालयको ठेगाना हो भरतपुर 8 गौरीगंज हेलपोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? उहाँको फोन काटियो है। 9841575223 र 9805575223 नम्बरमा तपाईँहरू पनि कोसिस गर्दै गर्नुहोस्। अहिलेको लागि चाहिँ कोही मित्र आउनु आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु म। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: घोराई
0: तिनबाट बामदेव कुमारजी बोल्दै हुनुहुन्छ, दाङ जिल्ला है।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ दाङबाट?
1: श्रीमतीको विषयमा।
0: म्याडमको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो उहाँको?
1: 2056 साल,
0: 2056
1: साउनको 29,
0: साउन महिनाको 29 गते हो।
1: हजुर,
0: जन्म समय भन्नुहोस् त।
1: समय 4:30-5 बजे।
0: 4:30-5 बजे बेलुका कि बिहान?
1: बेलुका।
0: बेलुकाको 4:30 बजे। बार के बार पढ्दो छ थाहा छ?
1: शनिबार।
0: हजुर, ठ्याक्कै मिलेको छ। ल सुन्नुहोस् है त, 2056 साल श्रावण शुक्ल पक्षको 4 तिथिमा जन्म, शनिबारको दिन, राशि कन्या राशि, नाम आउँछ पवित्र है।
1: हजुर,
0: नाम आउँछ पवित्र भन्ने नाम आउँछ नानीको।
1: जिल्ला
0: रोल्पा जिल्ला हो।
1: हजुर,
0: सुन्नुहोस् है, ध्यान दिएर, 7 दिन अगाडि नरगन परेको छ नानीको चाहिँ, घातकमा नानीको परेको छ तिथिहरू चाहिने, विशेष गरी पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ। कुण्डली त नानीको राम्रो छ, त्यति खासै नराम्रो छैन, ठिकै छ। अलिकति सूर्य ग्रहण दोष, शनि निजो भएर बसेको छ सन्तानमा आएर अलिकति बाधा आउने, प्रेम विवाह हुने ग्रहहरू पनि पर्या हो नानीको चाहिँ। यहाँबाट हेर्दाखेरि चाहिँ कुण्डली त्यस्तो विधि नराम्रो कुण्डली छैन, राम्रै देखिन्छ। यहाँबाट हेर्दाखेरि यो आइतबारको दिन नुनहरू नखाने चोखली त गर्नु चाहिँ पर्छ है नानीले। यो गरिन् भने नानीलाई धेरै कुरामा राम्रो र सहज भइहाल्छ, समस्याहरू आउँदैन। अहिलेलाई ग्रह चलिराखेको छ उहाँको लागि भद्रिका र अर्को राहु भन्ने ग्रह चलेको छ। साउन भदौ असोज कार्तिक मंगसिर महिनापछि राहु सकेर बृहस्पति लाग्छ, त्यसपछि अलिकति ग्रहहरू सुधार हुन्छन्, राम्रो हुन्छ। अहिले विदेशतिर जाने हो भने एकदम सजिलोसँग जान सकिन्छ, एप्लाई गर्दाखेरि भिसा लाग्न सक्ने सम्भावना पनि धेरै नजिक र सरल हुन्छ। शनिबारको दिन पिपलबाट जल चढाउनुपर्छ, आइतबारको दिन नुनहरू नखाने राम्रो हुन्छ, शनिबारको दिन तेल नखाने, तोरीको तेलहरू नखाने है नानीको लागि एकदम राम्रो हुन्छ, समस्या आउँदैन है।
1: अनि सन्तानको लागि के हुनु पर्यो?
0: सन्तानमा अलिकति बाधा छ, यिनको नानीकोबाट चाहिँ अलिकति बाधा हो सन्तानको लागि।
1: कहिलेसम्म
0: यस्तो हुन्छ? अब कहिलेसम्म भन्दा पनि सन्तानमा बाधा आइरहने कुण्डली हो क्या, यसको लागि चाहिँ अब रत्न कवचहरू लाउनुपर्छ नानीकोबाट। अब तपाईँले ग्रहले जित्या रहेछ भने समस्या नआउला, नभए नानीकोबाट चाहिँ सन्तानमा अलिकति बाधा आउने, किनकि शनि निजो भएर बसेको सन्तान स्थानमा होइन, गर्भमा रह्यो भने, बच्चाहरू रह्यो भने पनि खेर जान सक्छ कसैको कसैको पछि गएर सन्तान जन्मेपछि अकाल मृत्यु हुने कुण्डलीहरू पनि पर्छ, फलामहरूबाट दुर्घटना आदि हुन सक्ने सम्भावना पनि हुन्छ। यसको लागि रत्न कवच आउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने नानीलाई सन्तानलाई पनि राम्रो हुन्छ, उहाँलाई आफैलाई पनि राम्रो भइहाल्छ है। अरू केही छ सोध्न मन लागेको कुरा? केही छ भने सोध्नुहोस्।
1: अलि स्वभावको अलि
0: त्यो त छ, अब त्यो त भन्नै पर्दैन नि। सूर्यग्रहण परेको मान्छेको एक वर्ष स्वभाव हुने, जिद्दी स्वभाव हुने, उहाँले भनेको कुरा सही, हामीले भनेको कुरा बेठिक होइन, त्यो स्वभावको हुने कुण्डली त परेको हो। त्यसलाई चाहिँ रत्न कवच लगाइदिनु भयो भने ठिक भइहाल्छ, सम्पूर्णलाई कुरालाई रत्न कवचले काम गरिहाल्छ। नरगर्नु पर्नु भएको छ नि त उहाँ चाहिँ होइन, त्यो भएर समस्या भएको हो। अनि फेरि कन्या राशि पनि परेको

0: छ कन्यावासी व्यक्ति अलिकति एकरो एकरो स्वभावपछि भइ नै हाल्छ क्या है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद. कार्यक्रम सुन्दै गर्नु होला. उहाँले फोन गर्नु भएको थियो दाङबाट आफ्नो श्रीमतीजीको विषयमा हेराएर गइसक्नु भएको छ. तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9856275223 नम्बरमा सम्पर्क गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. काँडोको बोल्दै हुनुहुन्छ. हजुर नमस्ते.
1: हजुर नमस्कार सर.
0: नमस्कार, काँडोको बोल्दै हुनुहुन्छ.
1: हजुर म सुनौलबाट.
0: सुनौलबाट, हजुरको शुभ नाम?
1: मेरो शिवकुमारी.
0: शिवकुमारी, नारायणको नाम शिवकुमारी, बोलाउने नाम के हो तपाईँको?
1: बोलाउने नाम जमुना.
0: जमुना हो. हजुर शिवकुमारी तपाईँको नारायणको नाम. आफ्नै बारेमा हेर्नुहुन्छ?
1: हजुर.
0: जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
1: मेरो त जन्ममिति त त्यति थाहा छैन नि.
0: छोराको बारेमा हेर्नुहुन्छ? जन्ममिति भन्नु त छोरा, छोराको जन्ममिति कति हो?
1: छोराको जन्ममिति 2049 साल. जेठको 22 गते.
0: जेठ 22 गते.
1: बिहिबार.
0: हजुर समय भन्नु?
1: दिउँसो 1:45 बजे.
0: दिउँसोको 1:45 बजे हो. 1:45 होइन?
1: हजुर.
0: जन्म कुन जिल्ला पर्छ बाबुको?
1: बाबुको जन्म दार्जिलिङ जिल्ला पर्छ.
0: दार्जिलिङ पर्छ. ल सुन्नुहोस् है ध्यान दिएर, 2049 जेठ शुक्ल पक्षको बिहिबार चौथी तिथिमा जन्म कर्कटराशि. पुनर्वासु नक्षत्रको चौथो चरण नाम आउँछ. हिबाट नाम आएको छ हिरा कुमार, हिरालाल है, यस्तो नाम आउँछ. आज दिनले देवगण परेको छ बाबुको. घातकमा तिथि परेको छ द्वितीय सप्तमी द्वादशी, बुधबार घातक, अनुराधा नक्षत्र घातक, नम्बरमा 7 नम्बर राशिमा वृष राशि बाबुको र विशेष घातक बाबुको कर्कट राशि हो. शतमाङ्गलिक परेका छन्. विवाहमा दाम्पत्यमा बाधा आउँछ. पहिलो घरबार दाम्पत्यमा समस्या आउने, बुहारी कडा कडा स्वभावी पर्ने, यस्तो ग्रहहरू परेको छ. विदेश असाध्यै असाध्यै नै राम्रो. विदेश सरकारी जाए पनि असाध्यै राम्रो. फलामा सम्बन्धी ग्रह राम्रो छ, नराम्रो छैन बाबुको. एउटा विवाहबारीमा दाम्पत्यमा अलिकति बाधा आएको छ देखिन्छ. अरू म त राम्रै देख्छु म यहाँबाट हेर्दा है. अब यो माङ्गल्यको रत्न कवच बाबुले लगाउनै पर्छ, नलगाइकन हुँदै हुँदैन. अहिले ग्रह पनि फेरि सङ्कटा भन्ने ग्रह चलेको छ है. त्यही भएर रत्न कवच बाबुले लाउनु पर्छ. रत्न कवच लगाउने, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने गरे भने यति गरे पुगिहाल्छ. अरू केही पनि गर्नु पर्दैन. ठिक छ, ग्रहहरू राम्रै छ.
1: अहिले ग्रहहरू केही पठाउनु पर्ने कस्तो छ? केही छैन गुरु.
0: अहिले सङ्कटाको शान्ति गर्नु पर्यो. माङ्गलिक परेका छन्, माङ्गलिक गर्ने बाबुको लागि चाहिँ माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, यो लाउनु पर्छ. अनि त्यसपछि चिन्ता गर्नु पर्दैन. ठिक छ, ग्रहहरू चिन्ता नगरिनुहोस् है. हजुर भन्नुहोस् त. जन अरू के छ कसो केही छ अरू सोध्नु मन लाग्छ बाबुको बारेमा?
1: हजुर
0: होइन, बार भन्दा पनि मिलाउनु पर्छ. रुद्री अग्नि जुरेको दिन चाहियो नि ग्रह कटाउनलाई होइन. रुद्री अग्नि जुरेको दिन ग्रह कटाउनु पर्छ. सङ्कटा भन्ने ग्रहको शान्ति गर्नलाई 8000 चाप गर्नुपर्छ सङ्कटाको बाबुले है. अनि केतु भन्ने ग्रह पनि चलेको छ, केतुको 17000 जाप गर्नुपर्छ. माङ्गलिकको पनि जाप गर्ने 10000 माङ्गलिकको जाप गर्नुपर्छ वैदिक मन्त्रबाट बाबुको लागि. रत्न कवच लगाइदिनुहोस्, त्यसपछि दशाको शान्तिहरू चाहिँ बाबुको गर्नु होला है. अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त. राम्रो छ विदेश, त्यस्तो नराम्रो छैन. विदेश राम्रो, सरकारी जय. तपाईँको छोराको कुरा सबै थोक राम्रो छ. विवाह दाम्पत्यमा बाधा हो, यति कुरा बुझ्नुहोस् होइन. अरू सबै कुरा राम्रो छ, ग्रहहरू नराम्रो छैन. ठिक छ.
1: हजुर, पहिलाको घरबार बिग्रेको गुरु, अनि दोस्रो घरबार
0: त्यही त भने त मैले विवाहमा बाधा छ अरूमा बाधा छैन अहिले सुरुदेखि तपाईँलाई यही मात्रै भनिरहेको छु हो कि होइन यसको लागि रत्न कवच लगाइदिनु तपाईँले रत्न कवच नलगाइकन हुँदै हुँदैन बाबुको पहिला सुरुमा रत्न कवच लगाइदिनुहोस् बल्ल त्यसपछि अरू कामहरू गर्नुहोला रत्न कवच हामीसँग पाउँछ 10 बजेपछि फोन गर्नु यही नम्बरमा तपाईँलाई उपलब्ध हुन्छ म बनाएर पठाइदिउँला बाबुले लगाउनु लगाउनु भन्नुहोस् त्यसपछि सम्पूर्ण कुराहरू बाबुलाई राम्रो हुँदै जान्छ समस्याहरू कम आउँछ बाधाहरू कम आउँछ रोकावटहरू कम आउँछ भन्ने कुराहरू है
1: गुरु पहिला मैले छोरीको तिन चार महिनाकिन अगाडि छोरीको
0: लगाइदिएँ
1: थिएँ अलिकति पठाइदिनु अनि केही रकम अघि अलिक कम रकम
0: छोरीलाई लगाएपछि राम्रो भएको छ राम्रो भयो होइन
1: हजुर बुहारी के अरे अब बुहारी किन ठिकै छ छोरीलाई त
0: लगाएर विदेश गएको हुन्न नि
1: हजुर पहिला गएथ्यौँ सिक्किम आएको थियौँ त्यही बेलामा हजुरलाई कन्ट्याक्ट गरेर पठाइदिनु भएको थियो पहिला हेराउँदाखेरि रत्न कवच लगाउन पर्छ भन्नुभयो र त्यहाँ त हजुर पठाइदिनु भयो र लगाएर गएथ्यौँ के छ ठिकै छ अहिलेलाई
0: राम्रो छ नि त्यही त बेकार पैसा मात्रै खर्च भयो भन्ने भएको छैन नि
1: भएको छैन पहिल्यै

बार्नु भयो भने तपाईँलाई सयमा सय राम्रो हुन्छ र काम बिग्रेको बिग्रेछ हैरान हुनुभएको छ भने रत्न कवच लाउनुहोस् तपाईँलाई राम्रो भइहाल्छ। रत्न कवच हामीसँग पाउँछ, तपाईँलाई चाहियो भने भन्नुहोस् म बनाएर पठाइदिउँला है भन्दै कार्यक्रमको लागि चाहिँ आजको समय अवधि सकियो भनेर जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुबेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान।

छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध, 99 जना केन्द्रीय सदस्यको चुनाव आज। गृहमन्त्री गुरूङले मगाएको अमलेटमा बाछाको हड्डी भेटिएपछि होटेललाई 3 लाख रूपैयाँ जरिवाना। राष्ट्रपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेद्वारीको नामावली रूजो हुँदै पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा आज पनि तातो लहर, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। रोल्पा सुनिल समितिको 58.57 करोड़ को बजेट, कृषि पूर्वाधार र रोजगारीमा विशेष जोड़। रूकुम पश्चिमको बाँकीकोट गाउँपालिका पुनः खोप सुनिश्चितता तथा दिगो बना घोषणा। रूकुम पश्चिमको 8 विस्फोटका करार, स्वास्थ्यकर्मीका 5 बुँदे माग, सम्बोधन नभई सामूहिक राजीनामाको चेतावनी। दाङको राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, आज असार 10 गते बजेट प्रस्तुत गरिँदै। र अत्याधिक गर्मीका कारण युरोपको जनजीवन प्रभावित, विश्वकप फुटबलमा क्रोएसियाको पहिलो जीत।
1: बाजे के भो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318
1: 98-095-14-652।

0: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
1: अब समाचार शुरू गरौं। राष्ट्रपतिको सभापतिमा रवि लामिछाने निर्विरोध, 99 जना केन्द्रीय सदस्यको चुनाव आज सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको पहिलो महाधिवेशनले सभापति रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। राष्ट्रपति केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभर लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको छ। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको थियो। 2079 सालको असार 7 गते घोषणा गरेको राष्ट्रपतिको संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भन्नुभएको हो। 80 सोमबारको लागि तय भएको को बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो 3:15 बजे मात्र बन्द सत्र शुरू भएको थियो। बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति सोनी मुआवले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सह महामन्त्री विपिन आचार्यले विधान संशोधन प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसैबीच चुनावबाट आउने 99 केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ताको लागि 21,000 शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारले 1 प्रस्तावक र 21 समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि रहेको छ। आयोगले आज बिहान अहिले 8 बजेदेखि मतदान शुरू गर्ने तयारी गरेको बताइएको छ। चितवनको जिल्ला प्रशासन कार्यालयले भरतपुरमा रहेको लडस प्लाजा होटललाई 3,00,000 रूपियाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको कारण जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिनुभएको छ। उहाँका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको खाजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्य वस्तु वितरण गरेको पाइएपछि कार्यवाही गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको महाधिवेशनको लागि भरतपुर पुग्नुभएका गृहमन्त्री सुधन गुरूङ त्यही होटलमा बस्नुभएको थियो। होटलमा खाजा खाने क्रममा उहाँले मगाएको अम्लेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको जारी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारको लागि प्रारम्भिक नामावली रुजु गर्ने काम भइरहेको छ। प्रारम्भिक नामावली रुजु गर्ने प्रक्रियामा मई 6 निर्वाचन आयोगका सदस्यका अनुसार आयोगले रातभर काम गरेको छ। प्रारम्भिक नामावली कति बेला प्रकाशन हुने भन्ने निश्चित छैन। लीपछि उजुरी दावी विरोध तथा त्यसमा छानबिन हुनेछ। उम्मेद्वारका लागि उम्मेद्वारी फिर्ता लिने समय दिइनेछ। त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ। अन्तिम नामावली प्रकाशनपछि मात्रै महाधिवेशन मतदानको चरणमा प्रवेश गर्नेछ। राष्ट्रपतिको सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। सभापति पदमा रविको मात्रै उम्मेद्वारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको थियो। विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यावसायिक दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले मंगलबार म्याथपका लागि अदालत पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलास आवासबाट पहिलो पटक 7 दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाण्डु ल्याइएको हो। यसैबीच एमाले पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ। अब मौसम सम्बन्धी जानकारी। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्याधिक गर्मी र देशको पहाड़ी भूभागमा भने वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केही दिन यता गर्मी कायमै रहेको छ। यसैबीच कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको केही ठाउँ तथा मधेश बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। देशको विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको अवसर देखिँदा अर्कोतिर केही पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा सुनिल स्मृतिको 58,57,00,000 बजेट, कृषि पूर्वाधार र रोजगारीमा विशेष जोड़, रूकुम पश्चिमको बाँपीकोट गाउँपालिका पुनः खोप सुनिश्चितता तथा दिगोपना घोषणा लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
3: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
2: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
3: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
2: हजुर, हाम्रा सेवाहरू।
3: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
2: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901818। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
2: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
4: हर हर को आवाज, गाउँ शहर को आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मन को आवाज, रेडियो साझा 96.4 मेगाहर्ट्ज।
1: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको सुनिल स्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 58,57,80,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको 20 अधिवेशनमा उपाध्यक्ष मीना थापाले बजेट प्रस्तुत गर्दै कृषि पूर्वाधार विकास शिक्षा स्वास्थ्य रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनु भएको छ। कुल बजेट मध्ये 41,18,45,000 रूपियाँ चालू तथा 17,39,39,000 रूपियाँ पूँजीगत खर्चका लागि विनियोजन गरिएको छ। बजेटको लागि संघीय तथा प्रदेश सरकारका विभिन्न अनुदान राजस्व बाँडफाँड र बैंक मजौदात प्रमुख स्रोतका रूपमा रहनेछन्। गाउँपालिकाले आगामी वर्ष कृषिको आधुनिकीकरण र व्यावसायिककरण स्थानीय स्तरमै रोजगारी सिर्जना गुणस्तरीय शिक्षा स्वास्थ्य सेवा सड़क तथा अन्य भौतिक पूर्वाधार विस्तार वातावरण संरक्षण र विपद व्यवस्थापनलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। क्षेत्रगत रूपमा आर्थिक विकासमा 1,31,10,000 सामाजिक विकासमा 4,62,65,000 पूर्वाधार विकासमा 12,17,85,000 वन वातावरण तथा विपद व्यवस्थापनमा 20,00,000 र संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा 12,21,20,000 रूपियाँ विनियोजन गरिएको छ। गाउँपालिकाले क्षमतामूलक विकास गरीबी न्यूनीकरण पारदर्शी सेवा प्रवाह र नागरिकको जीवनस्तर सुधारलाई लक्ष्य बनाएर बजेट ल्याएको जनाएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिका पुनखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ। हिजो भएको एक कार्यक्रमका बीच गाउँपालिकालाई यो वर्षको पुनखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकामा रहेका 16-69 महिना उमेरका सबै बालबालिकाले खोपको सबै मात्रा पाएपछि गाउँपालिकालाई पुनः खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेब सुनिल केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार यो वर्ष गाउँपालिकामा रहेका तोकिएको उमेरका सबै 6,405 बालबालिकाले सबै खोपको मात्रा पाएका छन्। खोपको अवस्थाका बारेमा स्वास्थ्यकर्मी सहितको टोलीले गाउँपालिकामा रहेका सबै ओडामा घरधुरी संरक्षण गरेको थियो। जस क्रममा कोही पनि बालबालिका सरकारले तोकेको कुनै पनि खोपबाट वञ्चित नरहेको पाएको सिनियर अहेब केसीले जानकारी गराउनु भएको छ। 16-69 महिना उमेर समूहका सबै बालबालिकाले तोकेको सबै खोप पाएमा पुनः खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ। गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो। घोषणा कार्यक्रममा बोल्दै उहाँले राज्यले बालबालिकालाई विभिन्न रोगबाट बचाउन ठूलो लगानी गरेर खोपको व्यवस्था गरेको भन्दै यसको सदुपयोग गर्नुपर्ने बताउनु भएको छ। रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत 49 करार स्वास्थ्य कर्मीले सेवा सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। लामो समयदेखि नगर अस्पताल तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूले COVID-19 महामारी विपद तथा भूकम्प जस्ता कठिन परिस्थितिमा समेत निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै हाल न्यून तलमा काम गर्नुपर्दा मनोबल खस्किएको र सेवाको गुणस्तरमा समेत असर पर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइरहेको छ। गत असार 2 गते नगरपालिकालाई विभिन्न 5 बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको र आफ्नो माग सम्बोधन नभएपछि हिजोदेखि सेवा बन्द गर्ने उनीहरूको चेतावनी रहेको छ। करार स्वास्थ्य कर्मीहरूले समान तहमा कार्यरत अन्य करार कर्मचारीको तुलनामा स्वास्थ्यकर्मीमाथि विभेद भएको भन्दै आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट मार्फत माग सम्बोधन गर्न आग्रह गरेका छन्। स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको हालैको बजेट भाषण अनुसार तलब स्केल तथा प्रोत्साहन भत्ता लागू गर्नुपर्ने कारणले समयभन्दा बढ़ी काम गरे बापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने प्रयोगशालामा कार्यरत कर्मचारीलाई संघीय स्वास्थ्य एन बोमोजिम 25% जोखिम भत्ता उपलब्ध गराउनुपर्ने रात्रिकालीन सेवामा खटिने स्वास्थ्य कर्मीलाई नाइट भत्ताको व्यवस्था गर्नुपर्ने तथा सम्पूर्ण करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग अघि सारेका छन्। मागहरूको नियोजित सम्बोधन नभई आगामी आर्थिक वर्षदेखि कार्यरत नहरने गरी सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनी समेत स्वास्थ्य कर्मीले दिएका छन्। आठ विस्कोट नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत 49 जना करार स्वास्थ्य कर्मीको उक्त मागप्रति नगरपालिकाले कसो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ भने नगरपालिकाले यस विषयमा कुनै निर्णय गरेको छैन। दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को लागि बजेट यसलाई पुनः एकपटक सुन्नुहोला। दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले असार 5 गते दोस्रो गाउँसभाको नवौं अधिवेशनमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम हिजो मंगलबार बसेको गाउँसभाको बैठकमा सैद्धान्तिक छलफलपछि बहुमतले पारित भएको हो। पारित नीति तथा कार्यक्रममा स्वास्थ्य शिक्षा कृषि रोजगारी पूर्वाधार विकास सुशासन सामाजिक विकास तथा आर्थिक समृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा समेटिएको छ। साथै नागरिक मैत्री सेवा प्रवाह उत्पादन तथा उत्पादकत्व वृद्धि उद्यमशीलता विकास तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग मार्फत समृद्ध राप्ती निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ। गाउँसभाको चुन्ने समयमा सभा सदस्यहरूले जनजीविकासँग प्रत्यक्ष सरकार राख्ने विविध विषय उठान गर्दै सुझाव तथा जिज्ञासाहरू राखेका थिए। सभा सदस्यहरूले उठाएको जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै गाउँसभा अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। नीति तथा कार्यक्रम पारित भएसँगै गाउँपालिकाले आज बुधबार बस्ने बैठक मार्फत आर्थिक वर्ष 2083-84 को लागि वार्षिक बजेट प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। अब देश बाहिरको समाचार। अत्यधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ। फ्रान्समा पछिल्ला केही दिन यता चर्को गर्मीपछि नदी नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ। ज्यान गुमाउनेहरूमा धेरैजसो युवा उमेर समूहका मानिसहरू रहेका छन्। फ्रान्समा हिजो मंगलबार इतिहासकै सबैभन्दा तातो दिन भएको छ। त्यहाँको दक्षिणी पश्चिमी क्षेत्रको एक शहरमा तापक्रम 44.3 डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख रहेको छ। विभिन्न 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ भने आज यो झनै बढ़ने अनुमान गरिएको छ। अत्याधिक गर्मीका कारण मानिसहरू नदी नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य भएका छन्। अधिकारीहरूले जोखिमपूर्ण ठाउँमा पौडी नखेल्न आग्रह गरेका छन्। यस्तै बेलायत इटाली स्पेन स्विजरल्याण्ड र बेल्जियममा पनि अत्याधिक गर्मी बढ़ेको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द गरिएका छन्। रेल सेवा प्रभावित भएको छ र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको प्रसिद्ध आइफिल टावर पनि अत्याधिक गर्मीका कारण बन्द गरिएको छ। विशेषज्ञहरूका अनुसार यो गर्मी ओमेगा ब्लक नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको हो, जसले तातो हावालाई लामो समयसम्म एउटै क्षेत्रमा थुनी राख्दछ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्। फ्रान्सको मौसम विभागले यो अवस्था सन् 2003 विनाशकारी गर्मीसँग तुलना गरेको छ। यति बेला युरोपमा गर्मीका कारण झण्डै 80,000 मानिसको ज्यान गएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह एलको खेलमा क्रोएसियाले पानामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको 53 मिनटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई महत्वपूर्ण 3 अंक दिलाएका छन्। जोसिफ इस्टानिसीको पासलाई सदुपयोग गर्दै बुदिमिरले गोल गरेका थिए, जिससँगै क्रोएसियाले समूह चरणमा पहिलो 3 अंक जोडेको छ। पहिलो खेलमा इंग्ल्याण्डसँग 4-2 गोलले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो। पानामाले लगातार दोस्रो हार बेहोरेको छ। यसअघि घानासँग 1-0 पराजित भएको पानामा अंकविहीन बन्दै विश्वकपबाट बाहिरिएको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदाजाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, 900 जना केन्द्रीय सदस्यको चुनाव आज। गृहमन्त्री गुरूङले मगाएको अम्लेटमा माछाको हड्डी भेटेपछि होटललाई 3,00,000 रूपियाँ जरिवाना। रासोपा महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेद्वारको नामावली रुजु हुँदै पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा आज पनि तातो लहर, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। रोल्पा सुनिश्चित मृत्युको 58,57,00,000 बजेट, कृषि पूर्वाधार र रोजगारीमा विशेष जोड़। रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका पुनः खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। रूकुम पश्चिमको 8 विस्फोटमा करार, स्वास्थ्य कर्मीका 5 बुधे माग, सम्बोधन नभई सामूहिक राजीनामाको चेतावनी। दाङको राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, आज असार 10 बजेट प्रस्तुत गरिँदै। र अत्याधिक गर्मीका कारण युरोपको जनजीवन प्रभावित, विश्वकप फुटबलमा क्रोएसियाको पहिलो जीत। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 समाचार प्रभात पूरा भएको छ। 9 थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन हो
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत

0: रोपण कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: चट्याङ पर्ने आँटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेरमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँचो नयाबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गल, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर सत्रकी लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो गर्छ, छोरी पनि खुसी नै छ। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् चाँद बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड

0: राख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमाल हुनुहुन्छ।
2: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिचिलापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाम, बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ. कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि. यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ.
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके. तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ.
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि.
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या. त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्. छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्.
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो. प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो. दाग धब्बा हटाउन मदत गर्छ. हरेक प्रकारको छालाको लागि उपयुक्त भएको. छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम, मुलायम र चम्किलो छाला बनाउने. राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो. त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम.
6: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा. प्रोप्राइटर सरला श्रेष्ठ. सम्पर्क मोबाइल नम्बर 9848751234. राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम. सबैका लागि, सधैँका लागि.
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना.
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो.
7: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू.
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा.
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स.
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू.
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट.
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू. आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम.
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने.
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ. सम्पर्क मोबाइल नम्बर 9942754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडा हिडाङ।
9: मम्मी दाजू क्यों मत खाना खाने सब्जी
5: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
1: हेलो
10: हेलो,
1: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
0: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
0: हेलो हेलो, भन्नुहोस् त।
1: हेलो हजुर
0: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भनेर छ, के हो के भयो?
0: हेर्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्छु?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
12: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
13: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
12: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
2: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
12: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: खै जन्मदर्ता दिनुस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन
14: त्यति मात्रै हो र दाई। जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
16: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा।
17: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
18: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
19: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
20: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
21: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
20: राज्यसभाको केन्द्रीय सदस्य छान्न केही बेरमा निर्वाचन हुँदै 8 घण्टा समय लाग्ने 900 सदस्यको लागि 400 भन्दा बढ़ीको उम्मेद्वारी।
21: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको समय अगावै सार्वजनिक।
20: विद्युतीय सवारीमा आकर्षण बढ़दो 11 महिनामा 25 अर्ब मूल्य बराबरका सवारी साधन आयात।
21: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित, बाध्यकारी नहुने अवस्थाले चिन्ता।
20: र उज्बेकिस्तान पराजित गर्दा रोनाल्डोको अभूतपूर्व कीर्तिमानी, क्रोएसियाको पहिलो जीत कंगो र कोलम्बियाको खेल जारी।
22: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ। सभापतिमा रवि लामी छाने, वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा हिजै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार राति नै केन्द्रीय समिति सदस्यका लागि उम्मेद्वारी दर्ता भएको छ। आयोगले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि 900 जना केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दर्ता गराएका छन्। केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। अहिले केही बेरमा नामावली प्रकाशन गर्ने गरी रूजु धमाधम भइरहेको छ। त्यसपछि मतदान शुरू गर्ने तयारी छ। निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ। विदेशमा रहेकाहरूले एप मार्फत मतदान गर्नेछन्। 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न 8 घण्टा समय लाग्ने अनुमान गरिएको छ, तर त्यसको नतिजा भने 2 घण्टाभित्र सार्वजनिक गरिनेछ। केन्द्रीय समितिमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका 3 जनाको उम्मेद्वारी परेको छ। प्रधानमन्त्री शाहका प्रमुख राजनैतिक सल्लाहकार अश्विन शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेद्वारी दिएका छन्। रासोपाको विधानले वरिष्ठ नेता स्वतः रहने गरेको छ। सभापति एक महिला सहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। रासोपाको समिति 151 सदस्य हुनेछ, जसमा 900 जना सदस्य निर्वाचित हुँदा 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन्।
20: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र बजेट ल्याउनु पर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्। बाँकीले आज बजेट ल्याउने तयारी गरेका हुन्। संविधानत स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र आगामी वर्षको बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था रहेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समय सीमा अगावै बजेट पेश गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 अगावै बजेट पेश गरिसकेका छन्। असार मसान्तभित्र बजेट पारित नगरीमा साउन 1 देखि खर्च गर्न नपाउने बजेट घोलिएको अवस्था सिर्जना हुन्छ। विगतका वर्षहरूमा विभिन्न विवादका कारण कतिपय स्थानीय सरकारले समयमा बजेट ल्याउन नसक्दा बेखर्ची बन्नु परेको थियो।
21: खोटाङको दिपतेल रूपाकोट मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन नगरपालिकाले 15 नगरसभाबाट हरेक ओडा तथा टोलमा बाली हेरालो राख्नका लागि बजेट विनियोजन गरेको छ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा बाँदर लगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि 45 लाख रूपियाँ छुट्याइएको छ। बाँदरको समस्यालाई निराकरण गर्नका लागि बाली हेरालो राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो। बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको छ। जिल्लाका 10 स्थानीय तहमध्ये अलिसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्लुङ चुइचुङमा गाउँपालिकाले असार 7 गते नै नीति कार्यक्रम प्रस्तुत गरिसकेका छन्। 2 नगरपालिका र 8 गाउँपालिका रहेको जिल्लामा 5 स्थानीय तहले आज नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
20: चालू आर्थिक वर्षको 11 महिनामा 25,55,59,16,000 बराबरका 10,885 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन्। यो अवधिमा 5,65,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
21: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: मार्वलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्वलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको
22: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
21: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
20: अब बाँकी समाचार। हिजो साँझ पौडी खेल्दा फेवातालमा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ। कास्कीको पोखरा महानगरपालिका 6 स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका महानगरपालिका 15 रामबजार बस्ने 19 वर्षीय अमर थापा छेत्रीको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले फेला पारेको हो। उनी साँझ 7 बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिका गन कास्कीबाट उनको खोजी कार्यको लागि गोताखोर सहितको टोली परिचालन भएको थियो। टोलीले फेवातालको करिब 25 फिट गहिराईबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। यसैबीच दाङको तुल्सीपुरमा एक महिलाको शव फेला परेको छ। तुल्सीपुर उपमहानगरपालिका 13 गिदी यानी कि 60 वर्षीय चेच्या चौधरीको आफ्नै घर नजिकको मकैबारीमा हिजो बेलुकी मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक असीम हमालका अनुसार शव पोस्टमार्टमको लागि तुल्सीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
21: अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर्स सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दवाब दिएको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदले समर्थनमा प्रस्ताव पारित गरेको हो। यस अनुसार ट्रम्पले अब इरानमा युद्ध रोक्न वा सैन्य कार्यवाही जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिनुपर्नेछ। यसअघि प्रतिनिधि सभाले पनि यही प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै संसदबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि राख्ने छैन। विशेषज्ञका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न दबाव अझ बढ़ाउने देखिए तापनि यो बाध्यकारी नभएकाले थपाशंका उब्जिएको छ। सन् 1973 युद्ध शान्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने सम्वर्ती प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
20: अब खेल समाचार। पोर्चुगलका भेटरन स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। जारी फिफा विश्वकप अन्तर्गत समूह के को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले 2 गोल गर्दै इतिहास रचेका हुन्। यो जितसँगै 41 वर्षीय रोनाल्डो 6 फरक फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्। यसअघि उनले अर्जेन्टिनाका लियोनल मेस्सीसँगै 5 विश्वकपमा गोल गरेको कीर्तिमान साझेदार गरेका थिए। ह्युस्टनमा भएको खेलमा उज्बेकिस्तान विरूद्ध 2 गोल गरेसँगै विश्वकपमा रोनाल्डोको कुल गोल संख्या 10 पुगेको छ। यससँगै उनले पोर्चुगलका महान फुटबलर स्वर्गीय युसेबियोको 9 गोलको कीर्तिमानलाई उछिन्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाड़ीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। विश्वकपमा डेब्यू गरिरहेको उज्बेकिस्तानको लागि यो खेल निराशजनक रहयो। यस्तै विश्वकप अन्तर्गत आज बिहान सम्पन्न खेलमा वैकल्पिक खेलाड़ी बुदिमित को गोलमा क्रोएसियाले पहिलो जित निकालेको छ। समूह एलको निकै रोमाञ्चक र निर्णायक खेलमा क्रोएसियाले पानामा विरूद्ध 1-0 जित निकालेको हो। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा जित निकालेसँगै क्रोएसियाले विश्वकपको नकआउट यात्रा कायमै राखेको छ। अर्को खेलमा पानामाले इंग्ल्याण्डसँग र क्रोएसियाले घानासँग समूह चरणको अन्तिम खेल खेल्नेछन्। यसैबीच समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्याण्डलाई गोलरहित बराबरीमा रोकेको छ। बोस्टनमा भएको यस खेलमा अंक बाँडेसँगै दुवै टोली नकआउट चरणको नजिक पुगेका छन्। यो नतिजासँगै इंग्ल्याण्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नेछन्, जहाँ दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न मात्र 1-1 अंक बराबरीको आवश्यकता पर्नेछ। विश्वकपमा अहिले कोलम्बिया र कंगो बीच प्रतिस्पर्धा भइरहेको छ।
21: अब मौसम। मनसुनी वायु कमजोर हुँदा पानी कम परेकाले गर्मी बढ़ेको छ।

0: नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
1: हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले
3: प्रायोजक दीर्घायु हस्पिटल प्राणी
2: हेलो
0: हजुर हेलो
2: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउनुहोस् है
2: हेलो
0: हजुर हेलो
2: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
1: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
1: हेलो भन्नुहोस् त
2: हेलो हजुर
1: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
0: ए नानी के भनेर छ के भयो
1: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल किन दिन्छ
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्तक जरुरी सूचना झुङ बेला खिम्रिदे गरम ओबेरी जेउ बेला सुनौ भुरी कटास ओचुलुरी जेउ आउ बेला क वन जंगल ल घे लागिने मस्तज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नाले वातावरण मिलेने लगत्ता असर किर्ने रि उमूल र फाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखा नामले ल घे लागिने सज जिमी गिने लापरवाही सुनौ चाउस खेल गेमा दुख पिकनिक वनभोजबाट मेरो सचाउँछु छिम्मी मेरो चार सौ सयदेखि खेनाए वन जङ्गलले ओसो छाम्नु भएको बारीको चुरो दिदी ओरे बनाइ कोबाजे माथि
7: नान्थाङ नाम्लो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसौ दिदी
6: गेसो छामेला खोलेर चाउसी खोलिए हैदे तरिन गाई गेसो मिके लैजु अब नजिरे बनाइ गेम गेल गेसो मिकेमा लागे औलिन लागे लागे
7: वन जङ्गल छ जुडिसियो घेन बारी ल बाली नाली चुला चुली यात्रा र सताउँछु छुली मे चाउसो सैदेखि खेले
6: वन जङ्गल मेलाको गेमाइए मेला देखिने पाँचजना खर्नामार मिलिदिए भने
7: कार्यालय गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ।

0: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजे के भयो, किन जलामा हात?
4: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 318 9905 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका तार सुनि चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
8: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
8: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्।
5: हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
14: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
15: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
16: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
14: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
16: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
15: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
16: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
14: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
16: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
16: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
15: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भई उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाछ र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
5: अरे काका, यसको लागि त घोडाले जान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
6: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
8: कैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब?
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन? जे सुझै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
2: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
3: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पुरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पुरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पुरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यतापूर्वक खुवाउनु पर्छ।
2: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
3: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
2: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सुनला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा 4 प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबितको भन्दा कम्ती एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप 2 पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि 1 मात्राको झुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको 1 पटक 1 चक्की आइरन खानु पर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: বাজার চেতনা মনোরঞ্জন রা কলা কিউরো সামুদায়িক রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: चयनको लागि आज मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने भने वरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा हिजै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। राष्ट्रपति केन्द्र निर्वाचन आयुक्त प्रमुख भुवन केसीका अनुसार राति नै केन्द्रीय समिति सदस्यको लागि उम्मेद्वारी दर्ता भएको छ। आयोगले आधिकारिक रूपमा सार्वजनिक नगरी पनि 900 केन्द्रीय सदस्यको लागि करिब 400 भन्दा बढ़ीले उम्मेद्वारी दर्ता गराएका छन्। केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रारम्भिक नामावली निकाल्ने तयारी भइरहेको छ। अहिले नामावली प्रकाशनका लागि जो गर्ने काम भइरहेको छ, त्यसपछि मतदान शुरू गर्ने तयारी छ। निर्वाचित 900 मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानको लागि विद्युतीय उपकरण प्रयोग गरिने भएको छ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्ने व्यवस्था गरिएको छ। 4500 भन्दा बढ़ी मतदातालाई मतदान गर्न करिब 8 घण्टा समय लाग्ने अनुमान गरिएको छ। केन्द्रीय समितिमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका 3 उम्मेद्वारी परेको छ। सरकारका मन्त्रीहरूको पनि उम्मेद्वारी केन्द्रीय सदस्यको लागि परेको छ। राष्ट्रपतिको विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। सभापति एक महिलासहित 3 उपसभापति, 2 महिला, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै गरी 1 सदस्य, 2 सहको सदस्य, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिने व्यवस्था छ। राष्ट्रपतिको समिति 151 सदस्य हुनेछ। 900 सदस्य निर्वाचित हुँदा 51 सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन्। स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। असार 10 भित्र बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्। बाँकीले आज बजेट ल्याउने तयारी गरेका हुन्। संविधानत स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र आगामी वर्षको बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था रहेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समय सीमा अगावै बजेट पेश गरिसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 अगावै बजेट पेश गरिसकेका छन्। असार मसान्त भित्र बजेट पारित नगरीमा साउन 1 गतेदेखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ। विगतका वर्षहरूमा विभिन्न विवादका कारण कतिपय स्थानीय तहहरूले समयमा बजेट ल्याउन नसक्दा बेखर्ची बन्न परेको थियो। यसैबीच खोटाङको दिगतेल, रूपाकोट, मजुवागढ़ी नगरपालिकाले बाँदर धपाउनको लागि बजेट विनियोजन गरेको छ। बाँदरको आतंकबाट पीड़ित किसानलाई राहत दिलाउन नगरपालिकाले 15 नगरसभाबाट हरेक वड़ा तथा टोलमा बाली हेरालु राख्नको लागि बजेट विनियोजन गरेको हो। नगर उप प्रमुख बिसन राईले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 को बजेटमा बाँदर लगायत वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणको लागि 45 लाख छुट्याइएको छ। बाँदरको समस्यालाई निराकरण गर्नको लागि बाली हेरालो राख्ने नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनु भएको छ। बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाइएको उल्लेख छ। जिल्लाका 10 स्थानीय तहमध्ये हलेसी तुवाचोङ नगरपालिका, जन्ते ढुङ्गा गाउँपालिका र देप्रोङ चुइचुम्मा गाउँपालिकाले असार 7 गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्। 2 नगरपालिका र 8 गाउँपालिका रहेको जिल्लामा स्थानीय 5 तहले आज नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। र चालू आर्थिक वर्षको 11 महिनामा 25,55,59,16,000 बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 2,101 किलोवाट क्षमता सम्मका विभिन्न ढाँचाका विद्युतीय सवारी साधन आयात भएका हुन्। यो अवधिमा 5,65,00,000,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,80,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: Coming up next.
7: Karyakram Susheli.
8: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हात पारे र पालनदेखि देउडा र टप्पासम्म।
9: कार्यक्रम सुसेली
10: सुसेली
8: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम।
10: कार्यक्रम सुसेली
8: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म।
10: कार्यक्रम सुसेली सुसेली सुसेली
11: मरेमी के हो
12: हेर त रगत चाहिँ रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिनँ।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
12: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: हिँड्छु जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: AIO
17: AIO?
16: Yes, AIO All in one mart, the best place for shopping.
17: के छ र हो खास त्यहाँ?
16: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
17: वाउ, कहाँ छ र यो?
16: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
18: All in one mart, helping make your life easier. Thank you.
6: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापी बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
18: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली।
3: कारङ्गीको तारदेखि तुम्नाको धुइसम्म, हत्तारे र पालमदेखि देउरा र चप्पासम्म,
4: सुशेली
3: सुशेली
4: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुशेली सुशेली।

आयोजनका भेट खोलौ अब मनपेट। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशेलीमा। सुशेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुशेली बिहान यसै बेला कार्यक्रम प्रसारण हुन्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेछौ। कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो सानोभेरी र आफ्नो एफएम, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची अनि रेडियो सन्धिखर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा बेलका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र मरेड, मुगुमा रेडियो मुगु सँगै सौर्योदय, रोल्पामा रेडियो जलजला अनि रेडियो माडी आवाज, बैतडीमा रेडियो निङ्गला सैनी अनि बझाङमा चेती थलरा र रेडियो जनमुखीबाट सँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्र र हाम्रो पात्रमा पनि सुन्न र सुनाउन सक्नुहुन्छ। खै कुन्नी, घरदेश नेपालमै, परदेश नेपाल बाहिर मुगलानमा, तपाईँ शहरमा या गाउँमा जहाँ हुनुहुन्छ, हामी तपाईँ भाटौं आइपुगेका छौं सम्झनाका तरेली बोकेर। कार्यक्रम सुशेली हाम्रो ठेट गीत, लोकगीत सुनाउने कार्यक्रम हो। गीतकै, हाम्रो संस्कृतिकै, हाम्रै सामाजिक जीवनको घर करेसो, दलान मजेरी, खेतबारी अनि आँटी ठाँटी चौ चौपारीकै कुरा गर्ने गर्छौं। कार्यक्रम सुशेली तपाईँको आफ्नो कार्यक्रम हो। आज हामीसम्म आइपुगेका, हामीले पछिल्ला चरणमा प्राप्त गरेका लोकलयमा आधारित गीतहरू पनि बोकेर आएका छौं। आजको कार्यक्रमको शुभारम्भमा चाहिँ हामी सुनाउँछौ अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रको पहिलो प्रस्तुति, जस बेला अरुण उपत्यका सांस्कृतिक समूह भन्ने थियो त्यो बेला गाइएको, सायद यो उहाँहरूले रेकर्ड गरेको समूहको पहिलो गीत पनि हुनुपर्दछ। संखुवा सभाको चाहिँ अरुण उपत्यका, जुन विश्वको होचो उपत्यका र अद्वितीय उपत्यका रूपमा पनि चिनिन्छ, त्यसैको नाममा बनेको अरुण सांस्कृतिक समूह हो, जुन मकालुको काखमा रहेको त्यहाँको भूदृश्य पनि अरुण उपत्यकाले प्रशस्त आफ्ना गीतबाट सुनाएको छ। आदरणीय नवीन कुमार खड्का, कमल खत्री, पुस्तका खड्का र साथीहरूको स्वरमा लसमा लस मसली पिस्नु, लोहरी भएको एक होरी माया नलाउनु रहेछ दोहोरी भएको।

विनती भन्ने यस्तै रहेछ, हसाउने रुवाउने, कहिलेकाहीँ मान्छेलाई फसाउने पनि। यो निर्मल भाका सुनायौं अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रका आदरणीय कलाकार नवीन कुमार खड्का, कमल बहादुर खत्री, पुस्तका खड्का, तोम सिटौला लगायत साथीहरूको सामयिक स्वर, जुन पूर्वी नेपालको स्थानीय मौलिक लोकलय पनि थियो। हामी कार्यक्रम सुशेलीमा गीतै गीत सुनाउन आज कार्यक्रममा सुशेलीमा हाजिर भएका छौं। पछिल्ला चरण हामीले प्राप्त गरेका लोकलयका नयाँ रेकर्ड पनि तपाईँलाई कार्यक्रमबाट आज सुनाउनु छ। जस्ता गीत थिएछन्, जस्तो पायौं त्यस्तै तपाईँलाई सुनाउने प्रयत्नमा छौं। यहाँलाई मन पर्यो भने लाग्छ यी गीत तपाईँको हृदय भरि बस्नेछन्, नभए पनि अहिले त हामीलाई इन्टरनेटले यो डिजिटल प्लेटफर्ममा अनेक सुविधा छ, युट्युब च्यानलमा बसिरहनेछ, मन लागेको बेला सर्च गरेर पनि सुन्न पाइनेछ। आजको नयाँ रेकर्डको कार्यक्रमको पहिलो प्रस्तुति यहाँलाई सुनाउँछौ। सागर आले मगर, दीपिका बयाम्बु र साथीको स्वरमा रिन बाबु राणाको शब्द, सागर विरहीको लयमा यो सम्पत्ति र सम्पत्ति कमाउने धिया वरपर प्रेमलाई गाँसिएको गीत।

मायाले मेरो ह्यास कमाउन न सम्पत्ति मिलेर कमाउन सागर आले र दीपिका बयानबुको स्वर सुनायौं। हामी सुशेलीमा पछिल्ला चरण प्राप्त भएका नयाँ रेकर्डका गीतहरू सुनाइरहेका छौं। यस क्रमको अर्को प्रस्तुति यहाँलाई छ देवी घरतिर क्षति सुनारको स्वरमा कृष्ण सनामीले लेखेको गीतमा गणेश अधिकारीको भाका मायाको संग्रहालय।

निरतिको भाषामा मिठो मिठो मिठो बोली बोल, मायाको संग्रहालय खोल, देवी घरतिर क्षति सुनारको स्वर सुनायो। हामीले देखेको नि गीतको संग्रहालय हुन्छ, बाजाको संग्रहालय हुन्छ, पुस्तकहरूको संग्रहालय हुन्छ, पुरानो पुरानो चीज वस्तुहरूको संग्रहालय हुन्छ, अरू अरूको संग्रहालय हुन्छ, तर मायाको संग्रहालय चाहिँ ठ्याक्कै नदेखेको। बरु मायाको संग्रहालय कहाँ पाइएला भनेर खोजी गर्नुपर्ने बेला भएको छ। अनि खोज्दै जाँदा चाहिँ हाम्रो आफ्नै हृदय मुटुसम्म पुगिँदो रहेछ। जे होस् यो कल्पनाशील कुरा हुन्, गीतमा आएका कुरा, तर तथ्य नभई कल्पना कहाँ हुने गर्छ र कार्यक्रम सुशैलीमा यिनै गीतहरू कति कल्पनाका छन्, कति यथार्थ छन् हामी सुनाइरहेका छौं। अब चाहिँ एउटा सुदूर तथा सेती काली कर्णालीको गीत सुनाउँछौ, पश्चिम नेपालको, जहाँका आदरणीय कलाकार प्रकाश थापा, जसका देउडा र ठाडी गीतहरूबाट हामी असाध्यै मन्त्रमुग्ध भएका छौं। फूलको रसले मौरीलाई मोहनी लगाए झैं उहाँको स्वरले मोहनी लगाउँछ। उनी आदरणीय प्रकाश थापा र रोशनी रोकाएको स्वरमा राजेन्द्र रावतको शब्द तथा लय सुन्छौ। सन्धि राखे मलाई एउटा सुदूर तथा सेती काली कर्णालीको गीत सुनाउँछौ, पश्चिम नेपालको, जहाँका आदरणीय कलाकार प्रकाश थापा, जसका देउडा र ठाडी गीतहरूबाट हामी असर

यो समुराईको कुरा, सैनाको कुरा सम्झिराखे मलाई प्रकाश थापा र रोशनी रोकाएको स्वर सुनायो। हामी सुशीलीमा छौं। यस्ता गीत, यस्ता भाका सुनेपछि कर्णाली अर्थात हामी जसलाई कर्णाली पनि भन्ने गर्छौ, कर्णाली त्यसै गरी साबिकको सेती अञ्चल, महाकाली अञ्चल, अहिलेको सिङ्गो यो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा यस किसिमका गीतको ज्यादै प्रयोग छ। अब सिङ्गो सुदूरपश्चिमका हामी सम्पूर्णलाई, हामीले आफूलाई मौरी भन्ने हो भने कला क्षेत्रमा हेर्दा त्यसको रानो जस्तै लाग्छ आदरणीय भोजराज भट्टलाई, जो प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ र उहाँका हरेक गीत एकदेखि अर्को उत्तिकै महत्वपूर्ण रहेका छन्। संसारमा जहाँ पुग्दा पनि उहाँका गीतले हामीलाई उत्तिकै पछ्याइरहेको छ। पहिया गुडन लागेदेखि अरू धेरै धेरै गीतहरू हामी कार्यक्रमको यो आजको भेटमै ती सबै कुरा भन्न नसकौंला, तर उहाँले धेरै पहिला गाएको गीतलाई पुनः रेकर्ड गराउनु भएको छ, झन् मिठो बनाइ ल्याउनु भएको छ स्वयं भोजराज भट्ट र आदरणीय गायिका टीका पुनको स्वर छ भोजराज भट्टको संकलनमा। अब हामी सुनाउँछौ झम्का साली सुनका बाली।

बाडुली पुल छ कि झन्का साले सुनका बाली, हामीले यो देउडा गीत सुनायौं भोजजात भट्ट र गायिका टिकापुनको स्वरमा। हामी गीतै गीतको श्रृंखलामा छौं, अरू अरू विषय प्रसंगका कुरा अरू अरू भेटमा गर्दै रहौंला। आज त गीतै गीत सुनाउनु छ र सुनाइरहेका छौं। खै कुनै तपाईँ के गर्दै हुनुहुन्छ, मनमा कस्ता कुरा खेलिरहेका छन्, तपाईँका समस्या कस्ता छन्, ती अप्ठ्यारा कस्ता छन्, तर अवश्य छन् त्यति मात्रै जान्दछौ। ती सबै अप्ठ्यारा असहजता विरसिला कुरा विरमाइलो भए पनि तिनलाई कतै थन्क्याइकन आउनुहोस्। एकछिन मन चंगा बनाऊ, हाम्रो शरीरलाई गंगा जस्तै पवित्र बनाऊ, सोचौं राम्रो कुरा, गाउँ राम्रो गीत, एकछिन नाचौं हाँसौं, यसले पक्कै पनि हामीलाई नयाँ ऊर्जा भरिजानेछ। कार्यक्रममा अर्को कोसेली हामी यहाँलाई सुनाउँछौ, धेरै पहिला सुप्रसिद्ध संगीतकार गायक आदरणीय राम थापा, जो भौतिक रूपमा आज हामीसम्म हुनुहुन्न, तर स्वर्गीय भन्न मन कहिले लाग्दैन, किनभने उहाँको संगीत सधैँ सधैँ बाँचिरहेको छ। उहाँको स्वर उस्तै गरी सुकोमल रूपमा कोमल स्वर हाम्रो कानभरि गुन्जिरहेको छ। त्यसकारण उहाँले गाउनु भएको, संकलन गर्नुभएको, सायद गायिका सुनिता सुब्बा हुनुहुन्थ्यो कि, राम थापाहरूले गाउनुभएको गीतलाई पुनर्गायन गर्नुभएको छ बालकृष्ण कार्की र अंजु गौतमले। यो गीतको शब्द चाहिँ अहिले विद्या घिमिरेले लेख्नु भएको हो। घुम्ती मालेट भयो, बल्ल भेट भयो, आर्य भन्ज्याङको गीत सुनौ कस्तो छ।

घुम्तीमा लेट भयो सानो बल्ला भेट भयो बालकृष्ण कार्की र अन्जु गौतमको गीत शब्द विद्या घिमिरेको यो गीतका संकलक सुप्रसिद्ध संगीतकार गायक आदरणीय राम थापा जति बेला आर्य भन्ज्याङ भनेर गाइएको थियो अहिले उहाँहरूले त्यही शब्दलाई फरक गर्दै अरू त्यहाँका विभिन्न विषय समेटेर गीत बनाउनु भएछ हामी यस्ता गीतबाट हुरुक्कै हुन्छौ कतिपय लोक भाकाहरू पुस्तान्तरित हुँदै हुँदै आएका छन् यसकारण यस्ता भाकाहरूले तत्त भूगोलको जनजीवनको तिथि मान्छेको पनि चिनारी दिन्छ त्यसकारण गीत कहिल्यै मर्दैन यो त अमर भएर हाम्रो नेपाली जनमनमा गुन्जिरहेको हुन्छ त्यसैले भन्न मन लाग्छ यी सदाबहार पुष्प थुङ्गा हुन् कार्यक्रमको अर्को कोशैली यहाँलाई सुनाउँछौ कृष्ण धामी र लक्ष्मी नेपालीको स्वर छ राजेन्द्र शाह बिपीले लेखेको यो गीतमा भाका संयोजन विजय थापा मगरको पत्काउ लाइनमा जारी यो सुदूरपश्चिमका त्यहाँका स्थानीय घरगाउँका समस्या पनि हुन् त्यहाँका व्यथा पनि हुन् कथा पनि हुन् अनि हाँसो ठट्टा पनि हुन् यो देउरिया लाइनमा

मुटुका कुनामा प्रेमको छाप लागेपछि बिर्सन सकिँदैन, यहाँहरू सबै जानकार हुनुहुन्छ। जग्गा लग्यो साउकालाले, जय लग्यो जारले, यो जार र जारीका विषय अझै पनि नेपाली समाजमा किम्बदन्ती भई बाँचेको छ, या यो घुमाउरो ढंगले हाम्रो समाजमा चलि नै रहेको छ। जारी तिर्ने अब चाहिने कतिपय ठाउँमा त जार काटा भन्ने ठाउँ पनि छ, कुनै समय नेपालको कानूनमा पनि जार काट्यो भने कानूनै नलाग्ने पनि थियो भन्ने सुनिएको, यही कुरालाई गीतले जीवन्त राख्यो। कृष्ण धामी र लक्ष्मी नेपालीको स्वर, राजेन्द्र शाहको गीत हामीले सुनायौं कार्यक्रम सुशैलीमा। गीतै गीत सुनाइरहेका छौं, गीतले सबै कुरा भनिजाला, गीतले सबै कुरा बुझाइलग्ला। हामी पूर्वी नेपालको अर्को स्थानीय लय सुनाउँछौ, विकास राई र सुनिता सनेकको स्वरमा, निकेश राईले भाका अनि लेखेको गीतले हातैमा तानेर लैजाऊ, यो पनि प्रेमको र युगल जोडीको प्रसंग व्यक्त गर्छ।

हातै नतानेर लैजाऊ विकास राई र सुनिता सनेकको स्वर सुनायौं। विकेश राई निकेश राईको गीत थियो। हामी सुशेलीमा तपाईँका लागि हामीले प्राप्त गरेका नयाँ रेकर्डका गीतै गीत सुनाएका छौं। यति बेला एकछिन फेरि सुशेलीलाई झन्काउन एकछिन सुशेलीमा हामी माया र प्रेमका गीत सुन्न लालाइ छौं र यो स्वर छ शीतल गुरूङ र कल्पना सोनीको सीताराम परियारले लेखेको यो गीतमा भाका संयोजन शीतल गुरूङको छ। बरु एकछिन नाच्ने पो हो कि मनकामना माईलाई परिवार जोडी अनि मनकामना माईलाई परिवार जोडी लगेर उडाएर समर्पण गरिसकेपछि मनको कुरा कसैको कुरा नहोला र

मनोकामना माईलाई परेवा जोडी म माया गर्छु धर्म नछोडी यति भनिदिएपछि मान्छेलाई योभन्दा धेर के चाहिन्छ अरे यति भए सायद धेरैको जीवन सुखमय भइजाला त्यही प्रतिज्ञा त्यो चाहिने बाचा बन्धन सबैको सधैँ पूरा होस् शीतल गुरूङ र कल्पना सोनीको स्वरमा सीताराम परियारको गीत शीतल गुरूङको भाका हामीले सुनायौं आजलाई सुशीलीको कार्यक्रम आजको बसाईको हामी अन्त्यमा आइपुगेका छौं जसरी मनोकामना माईसँग हामीले पुगारापात गर्यौं थुप्रै माई बेनीहरू माई स्थानहरू माताका दर्शनीय त्यस्ता स्थलहरू छन् जहाँ हाम्रा अनेक मनोकामना पूरा गर्न हामी पुग्ने गर्छौं हामी सबैका मनोकांक्षा पूरा होस् भन्दै छुट्टिने बेला चाहिँ हामी माई बेनीसँग पुकार राख्दैछौ इलाम के अरे पूर्वमा जोगमाई देवमाई अनेक माई स्थलहरू छन् तीनमध्ये माई बेनी मेलाको यो प्रसंगको गीत सुनाउँछौ कृष्ण राई र स्मिता प्रधानको स्वरमा कृष्ण राईको गीत तथा भाका यही सुनाउँदै आजलाई सुशीलीको समय सकियो बरू सुनिदिनु भयो तपाईँलाई हृदयदेखि हार्दिक धन्यवाद छ भोलि फेरि भेटौंला आजलाई यति यस्तै भयो नमस्कार।

0: সুভাষ চেতনা মনোরঞ্জন কলা ইউ সমুদ্র রেডিও চলজেলা চলজেলা চলজেলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 9645-78-232।

0: बिहान 11 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार हिजो राति नै केन्द्रीय समिति सदस्यका लागि उम्मेद्वारी दर्ता भए पनि मतदानमा भने ढिलाइ भएको छ। बिहान 8 बजेदेखि नै शुरू गर्ने भनिएको मतदान अहिलेसम्म हुन सकेको छैन। आयोगले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि 900 जना केन्द्रीय सदस्यका लागि 400 भन्दा बढ़ीले उम्मेद्वारी दर्ता गराएका छन्। अहिले भोटिङका लागि 80 मेसिन तयारी अवस्थामा राखिएका छन्। विदेशमा रहेका प्रतिनिधिहरूलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ। केही बेरमै मतदान शुरू हुने बताइएको छ। निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ। मतदानका लागि विद्युतीय उपकरण प्रयोग गरिएको छ। 4,500 भन्दा बढ़ी मतदातालाई मतदान गर्न 8 घण्टा समय लाग्ने बताइएको छ। केन्द्रीय समितिमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका 3 जनाले उम्मेद्वारी दिएका छन्। सभापति एक महिला सहित 3 उपसभापति 2 महामन्त्री तथा 1 महिला सहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यसै गरी 1 कोषाध्यक्ष 2 सहकोषाध्यक्ष 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। रासोपाको केन्द्रीय समिति 151 सदस्य हुनेछ। 900 जना सदस्य निर्वाचित हुँदा 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। स्थानीय सरकारहरूले आज आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्। बाँकीले आज ल्याउने तयारी गरेका छन्। संविधान तह स्थानीय सरकार संचालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गतेभित्र आगामी वर्षको बजेट गाउँ वा नगरसभामा पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहले समयसीमा अगावै बजेट पेश गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 अगावै बजेट सार्वजनिक गरेका छन्। असार मसान्तभित्र बजेट पारित नगरेमा साउन 1 देखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ। विगतका वर्षहरूमा विभिन्न विवादका कारण कतिपय स्थानीय सरकारले समयमा बजेट ल्याउन नसक्दा बेखर्ची बन्नु परेको थियो। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला 3,600 रूपियाँले घटेको छ भने चाँदी 105 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो सँगै आज सुनको मूल्य प्रतितोला 2,83,500 र चाँदीको मूल्य 4,485 रूपियाँ निर्धारण गरिएको छ। हिजो सुन 2,87,100 र प्रतितोला चाँदी 4,590 रूपियाँमा खरिद बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस सुन 4,064 र चाँदी 61 अमेरिकी डलरमा कारोबार भइरहेको छ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका 2 मूर्ति नेपाललाई फिर्ता गरिएको छ। न्यूयोर्क स्थित नेपाली वाणिज्य दूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्यूयोर्कको सरकारी वकिलको कार्यालयले पद्म पाणी र नृत्य देवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। समारोहमा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूत दलिराम भण्डारी र मानटन सरकारी वकिलको कार्यालय अन्तर्गतको पुरातात्विक वास्तु तस्करी नियन्त्रण इकाईका प्रमुख कर्नेल म्याथ्यू बोगडानोसले हस्तान्तरण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उक्त मूर्तिको अन्तिम तस्विर सन् 1971 लिएको अभिलेखमा उल्लेख छ भने सन् 1971 र 1977 बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्याइएको हुन सक्ने ठानिएको छ। यसै गरी 16 शताब्दीको काठबाट निर्मित नृत्य देवीको मूर्ति ललितपुरको इबाहा बहीको उत्कृष्ट काष्ठकलाको नमूना मानिन्छ। उक्त मूर्ति 1969 र 1983 बीचमा कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ। पछि यो मूर्ति न्यूयोर्क स्थित महानगर संग्रहालयबाट बरामद गरिएको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोजी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: शहरको आवाज, तपाईँको मनको आवाज, लोगो रेडियो चर्चुला 96.4 मेगाहर्ट्ज।
1: कैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
2: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जेसुकै गर्नुहोस् तपाईँले।
2: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइ गर्छन्, के होला र निको?
3: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-8769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दानद्वारा जारी सन्देश।
4: ए लौ न लौ लौ, चटाङ पर्ने आटो सबै जाने यता आउँ त, यता त्यो ठुलो रुखको फेरमा बसौ।
5: हुन्न हुन्न, सेकेन्ड पल्ट रुखको फेरमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, सेकेन्ड पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते, म लोकडोरी गायिका राधिका हमाल। तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिम्बोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै माथि न यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन हो।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
10: हेलो हेलो, भन्नुहोस् त।
8: हेलो हजुर
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भनेर छ? के हो
10: भन्नुहोस्? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल, किन दिन्छ?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल
10: गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भनेर छ? के हो भन्नुहोस्?
10: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई

0: सूचना र जानकारी नदिऊ,
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विहीनहरूको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चुला 96.4 MHz।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब भन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
7: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोटा समाचार साप्ताहिक, रोटा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
6: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
7: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
6: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
7: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 2 38,
6: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98 578 22 75, रेणुका रोका 98 481 68 697,
7: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 98 578 22 75।
6: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौं, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
12: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
13: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
13: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
10: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
16: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ टुरीखेल रोल्पा।
3: खै जन्मदाता दिनुहोस् त।
0: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुखर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
2: अरे काका यस्तो लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: पापीहीनहरूको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो चर्चुला 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहासञ्चार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहासञ्चार स्टुडियो टाइम

हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राज्यसभाको केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्की।
0: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
1: गर्मी बढेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसून भित्रै पनि विस्तारण सुस्त हुँदा थप शास्ति।
0: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
1: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेस्ट्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सदस्यहरू छान्न मतदान ढिलो गरी हुने भएको छ। गैराती नै मनोनयन दर्ता भए पनि अहिलेसम्म उम्मेद्वारको प्रारम्भिक नामावली पनि सार्वजनिक नहुँदा मतदान थप धकेलिने भएको हो। बिहान 9 बजे नै मनोनयन दर्ता गराएकाहरूको नामावली प्रकाशन हुने भनिएको थियो। 900 जना केन्द्रीय सदस्यका लागि 400 जनाको मनोनयन दर्ता भएको बताइएको छ। उम्मेद्वारी दिएकाहरू मत माग्न व्यस्त छन्। रासोपाको पहिलो महाधिवेशन असार 7 गतेदेखि चितुवनमा जारी छ। हिजै सक्ने भनिएको महाधिवेशन विभिन्न प्राविधिक समस्याबाट ढिलाइ हुँदा लम्बिएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्र उम्मेद्वारी परेपछि उहाँलाई हिजै निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। आज मतदान शुरू गरी निर्वाचित 900 जना मध्येबाट पदाधिकारी चयन गरिनेछ। पदाधिकारी चयन दोस्रो चरणमा हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गर्ने भनिएको छ। निर्वाचनमा 80 विद्युतीय उपकरणबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेद्वारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणहरूमा उनीहरूको नाम र तस्विर राखेर मतदान गराइनेछ। पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफू खटिरहेको जानकारी दिँदै वहाँले नमूना मतदानका निम्ति 5 उपकरण प्रयोग गरिने बताउनुभयो। विभिन्न क्लस्टरबाट पनि उम्मेद्वार कायम रहेकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ। मतदान पूरा भएपछि भने 2 घण्टाभित्र नतिजा सार्वजनिक गर्ने प्रमुख केसीले बताउनुभयो। विदेशमा रहेकाहरूले मोबाइल एप मार्फत मतदान गरिरहेका छन्।
1: गर्मी पढेपछि नेपालगंजका विद्यालयहरू पुनः 3 दिनको लागि बन्द गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालयहरू आजदेखि 3 दिन बिदा दिने निर्णय गरेको हो। आजदेखि 12 गते शुक्रबारसम्म 3 दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगंज उपमहानगरपालिकाले विद्यालयमा 3 दिन बिदा दिने निर्णय गरेको हो। यसअघि पनि अत्याधिक गर्मीका कारण नेपालगंज उपमहानगरपालिकाले जेठ 26 देखि 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। मनसूनी प्रणाली नेपालभित्रै पनि पश्चिमतर्फ विकसित भए नसक्दा गर्मी थप बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका क्षेत्रका केही स्थानमा तापक्रम बढ़ने सम्भावना छ। आज कोशी मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका पूर्वी तराईका केही स्थानमा मनसूनी वायुको प्रभाव रहे पनि कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौँ फर्कनु भएको छ। चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उहाँको परिवार सदस्यसहित आज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्नुभएको हो। रासोपा महाधिवेशनका लागि चितवन जानुभएका उहाँ मतदान नसकिँदै काठमाडौँ फर्किनु भएको, उहाँलाई रासोपा वरिष्ठ नेतामा मनोनित गर्ने तयारी छ। प्रतिनिधि टुंग्याउने लगायतका कारण महाधिवेशन केही दिन चल्ने भएपछि उहाँ काठमाडौँ फर्किनु भएको हो।
1: चालू आर्थिक वर्षको 11 महिनामा 25,55,16,00,000 बराबरका 10,845 विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी साधनहरू आयात भएका हुन्। यो अवधिमा 5,65,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 विद्युतीय वाहन आयात भएका छन्। सोही अवधिमा 16,49,89,46,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 विद्युतीय सवारी साधन भित्रिएका भन्सार विभागले जनाएको छ।
0: स्थानीय सरकारहरूले आज आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। असार 10 गते भित्र बजेट ल्याउनै पर्ने व्यवस्था अनुसार आज बजेट ल्याउन लागेका हुन्। कतिपय स्थानीय तहहरूले बजेट ल्याइसकेका छन्, बाँकीले आज सार्वजनिक गर्ने तयारी गरेका छन्। संविधान तह स्थानीय सरकार सञ्चालन ऐन अनुसार हरेक स्थानीय तहले असार 10 गते भित्र बजेट गाउँ वा नगरसभामा पेश गरिसक्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ। देशकै सबैभन्दा ठूलो स्थानीय तहको रूपमा रहेको काठमाडौँ महानगरपालिका सहित 64 स्थानीय तहहरूले समय सीमा बजेट पेश गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको तथ्याङ्क अनुसार कोशी प्रदेशका 5, मधेसका 19, बागमतीका 11, गण्डकी प्रदेशका 12, लुम्बिनी प्रदेशका 7, कर्णालीका 4 र सुदूरपश्चिम प्रदेशका 6 स्थानीय तहले असार 10 गते अगावै बजेट पेश गरेका छन्। असार मसान्तभित्र बजेट पारित नगरेमा साउन 1 गतेदेखि खर्च गर्न नपाउने बजेट होलिडेको अवस्था सिर्जना हुन्छ।

0: त्यहीदेखि क्रियाशील सदस्यता अध्यावधिक गर्न छुटेका सदस्यले स्वयं अध्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा चौधौं महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन सम्बन्धी काम पनि असार 20 गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ। विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियान अन्तर्गत कांग्रेसले अनलाइन प्रणाली मार्फत सदस्यता अध्यावधिको प्रक्रिया अघि बढ़ाइरहेको छ। पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई 15 महाधिवेशनको तयारीकै रूपमा हेरिएको छ।
1: काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5,27,00,00,000 बचत रकम फिर्ताका लागि आवश्यक प्रयास गरिदिन 6,000 बचतकर्ताले आवेदन दिएका छन्। सहकारी विभागले बचत फिर्ता गरिदिने बारेको निवेदनहरूको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ। वैशाख 27 हालसम्म यो संख्याले रकम फिर्ता गरिदिन माग गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले दैनिक करिब 30 जनाले उजुरी गर्ने गरेको र धेरै निवेदक साना बचतकर्ता रहेको बताउनुभयो। साना बचतकर्ताले 1,00,000 देखि 5,00,000 रूपियाँसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय महानगरले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन्टार्क ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेन्ट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य घटेको छ। सुन प्रति तोला 3,600 घटेको छ भने चाँदी 105 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला 2,83,500 र चाँदीको मूल्य 4,485 रूपियाँ निर्धारण भएको छ। हिजो 1 तोला सुन 2,87,100 र 1 तोला चाँदी 4,590 रूपियाँमा खरिद बिक्री भएको थियो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसद कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान विरूद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कार्यवाही रोक्न ऐतिहासिक कदम चालेको छ। संसदले पहिलो पटक वार पावर सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दवाब दिएको हो। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा पनि प्रस्ताव पारित गरेको हो। यस अनुसार ट्रम्पले अब इरानमा युद्ध रोक्न वा सैन्य कार्यवाही जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिनुपर्नेछ। यसअघि प्रतिनिधि सभाले पनि प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै सदनबाट स्पष्ट असन्तुष्टि देखिएको छ। 50-48 मतसहित पारित भएको यो प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्प समक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानूनी हैसियत पनि नलिने भएकाले कार्यान्वयनको अनिवार्यतामा भने प्रश्न उठेको छ। विशेषज्ञहरूका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न अझ दबाव बढ़ाउने देखिएको छ। सन् 1973 युद्ध शक्ति प्रस्ताव पारित भएदेखि नै कंग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कार्यवाही अन्त्य गर्न निर्देशन दिने प्रस्तावलाई अनुमोदन गरेको यो पहिलो पटक हो।
0: र अब खेल समाचार। फिफा विश्वकप 2026 समूह चरण अन्तर्गत तेस्रो चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै नकआउट राउण्ड अफ 32 समीकरण रोमाञ्चक मोडमा पुगेको छ। आठ टोली सहभागी यस प्रतियोगिता यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट छ अङ्क जोड्दै सातवटा राष्ट्रले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन्। सावेक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्। आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका यूएसले लगातार दोस्रो जीत दर्ता गर्दै घरेलु मैदानमा अन्तिम 32 टिकट काटेका छन्। मेक्सिकोले समूह एमा र अमेरिकाले समूह डीमा दबदबा कायम राखे। साविक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीबाट उत्कृष्ट प्रदर्शन गर्दै समूह जेबाट नकआउट यात्रा तय गर्यो। फ्रान्स, जर्मनी, नर्वे र कोलम्बिया पनि लगातार दुई जित सहित अघिल्लो चरण प्रवेश गर्ने टोली बनेका छन्। यस पटकको विस्तारित ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ। चार अङ्क जोडेका ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगल, स्पेन, नेदरल्याण्ड्स र जापान जस्ता फुटबल पावर हाउसहरू बलियो स्थितिमा रहे पनि गणितीय रूपमा ढुक्क हुन बाँकी छ। क्रोएसिया, बेल्जियम र दक्षिण अफ्रिका जस्ता टोलीहरूका लागि समूह चरणको अन्तिम खेल गर या मरको स्थितिमा पुगेको छ। लगातार दुई हार बिहोरेका हैटी, टर्की र ट्युनिसियाले भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्। समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदैछन्। खेलमा हुन सक्ने सम्भावित मिलो मतो र दाउतेज रोक्न फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ। तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोल अन्तर निर्णायक बन्ने हुँदा आगामी खेलहरू झन प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपतिको केन्द्रीय सदस्य छान्न मतदानमा ढिलाइ, उम्मेद्वारहरू मत माग्न व्यस्त, प्रधानमन्त्री शाह काठमाडौँ फर्किए।
1: अधिकांश स्थानीय तहहरूले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै 64 पालिकाको बजेट समय अगावै सार्वजनिक।
0: गर्मी बढेपछि नेपालगंजमा थप 3 दिन विद्यालय बन्द, मनसुन भित्रे पनि विस्तार सुस्त हुँदा थप शास्ति।
1: ट्रम्पको इरान युद्ध नीति विरूद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध शुरू गर्न वा रोक्न स्वीकृति लिनुपर्ने।
0: र फिफा विश्वकप अन्तर्गत समूह चरणका निर्णायक खेलहरू आज रातिदेखि शुरू हुँदै नकआउट समीकरण रोमाञ्चक मोडमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।

0: Eleven to Blue 3 MHz.
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
3: काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: सधैँ तपाईँसँग जलजला एफएम 96.4 MHz।
1: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक भोराई दाङमा।
2: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
1: वरिष्ठ हाजुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
2: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
2: मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त सञ्चार केन्द्रको अगाडि दाङ। थप जानकारीको लागि सम्पर्क टेलिफोन 082-590-079, 98-229-5555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त सञ्चार केन्द्र अगाडि दाङ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कतिको खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
9: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डनिफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ब्रोड पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
8: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08951670
10: डाउन बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
11: बाबा म आज स्कुल जाने मन छैन आज जानेन नि आई
12: लो किन नि के भयो सन्चो भएन
11: होइन यतिकै जाने मन लागेन
12: यतिकै पनि हुन्छ
11: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
12: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
13: नमस्ते कति टाइमले पाल्नु भयो
12: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
13: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
11: हस् म्याडम
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार, म चलचित्रको नायक राजेश हमाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? आज दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।

0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।

तपाईको मेरो अनि हामी सबैको मनको आवाज आवाज विहीनहरूको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर त, मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो बताइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
8: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
9: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
8: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
8: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
9: सम्पर्क मोबाइल 98578121105,
8: 98479802,
9: 98095206005
8: र 98103940।
10: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुमु बेला खिमरिदे गरम ओबेरी जेल बेला सुनौ भूमिक ओचुरी जेल आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए आउ ये जिमी प्राकृतिक सम्पदा र संक्षेप्त जसक्षम नाभे वातावरण मिलेर झट्टा असर किर्ने री उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भनै जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखर नामले ल भे लागिने सज जिमी किमी लापरवाही सुनौ चासो खेलगेमा दुःख
14: चुरोट विधि ओरे बनाई लाङथाङ नाम्लो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्नै छ अनुगमन दिने व्यवस्था चौसौ गिरी
13: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिङलाई गेसो मिर्के लैजु आबो नजिरे बनाए गेन ल गेसो मिर्के मलाई औलेन लायो कि लाइ
14: वन जङ्गल छ जुडिसी हो घेनबारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो सताउँछु छुली मेर चाउसो सैदेखि खेले
13: वन जङ्गल मेला कि गेमाइए मेला कि तिमी पाँचजना खरनामबार मिलिदे बनाई सानो जमिने के छ यो
14: बतास उचुली जु बेला त घिजिमके कोटल मेनके सताङ्कीले हेन अखिमा छिन्ने मेर चाउसो के छ यहाँ
13: मेला कि निमिताए गे मलाई गे पछि सुन अरूले मैले गे गर्छ यहाँ
14: के छ थाम्ला पोयाल मेला कि किसान किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालयलाई खबर दिदिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
15: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
16: हो र होइन होला त्यस्तो त सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
17: के भएन मिस
16: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
18: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
19: नेपाल सरकार विज्ञापन बोर्ड
13: मेलाको मायुका लागि त सुनसरी गाउँपालिका हो नि मस्त र जरुरी सूचना झुङ पेला खिम्रिदे गरम औबेदी जेउ पेला सुनो भोलि कता ओचुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउने जिमे प्राकृतिक सम्पदा र संक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल झट्टा असर चुर्ने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाभे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामे ल भे लागिने सज जिमी किमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगीको ठेल भेला कि नाते जन धनी झेप्पा छेपी ताउटु हो फोकाई वन जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल एमए हो सामेला लिउ सुकर पोतरालाई पार बजेर हटाए
14: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा दिने पोल गेले यहाँ इटौ चिज र हराइदिए वन जङ्गल यहाँ गे भए यहाँ
13: पिकनिक वनभोज बाट मे सचाउँछु छिन्ने मेले 400 सयदेखि खेमाए वन जङ्गलले ओसो छाम्नु भएको बारीको चुरोट विधि ओरे बनाइ
14: लाङथाङ नाम्लो लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल्नै छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
13: गेसो छानेला खोरेल चाउसी खोलिए होलिदे तरिङलाई गेसो मिर्के लैजु आब नजिरे बनाए गेन ल गेसो मिर्के मलाई औलेन लायो कि लाइ
14: वन जङ्गल छ जुडिसी हो घेनबारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो सताउँछु छुली मेर चाउसो सैदेखि खेले यहाँ
13: वन जङ्गल मेला कि गेमाइए मेला तिमी पाँचजना खरनामबार मिलिदे भनाई सानो जमिने के छ यो
14: बतास उचुली जु बेला त घिजिमके कोटल मेनके सताङ्कीले हेन अखिमा छिन्ने मे चासो के छ यहाँ
13: मेला कि निमिताए गे मलाई गे पछि सुन अरूले मैले गे गर्छ यहाँ
14: के छ थाम्ला पोयाल मेला कि किसान किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका हुने कार्यालयलाई खबर दिदिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाजेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
15: दिदी, म पनि बाह्रै वर्षमा बेचेँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कातमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
17: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति

0: साथीहरूको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चिला 96.4 मेगाहर्ज।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।

0: दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। ई पासपोर्ट छपाई प्रक्रियामा भएको अनियमितताबारे अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतमा आज पनि प्रतिवादीहरूको बयान जारी छ। बहुचर्चित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि अदालतमा सुनवाई प्रक्रिया अघि बढ़ेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको समेत इजलासमा उपस्थित गराइएका सातैजनासँग बयान लिने कार्य भइरहेको छ। बयान प्रक्रिया सकिएपछि अदालतमा थुन्चेक बहस शुरू हुने बताइएको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित निर्देशक सुनिल कुमार केसी सहितका 18 जना विरूद्ध मुद्दा दर्ता गरेको थियो। यी पासपोर्ट छपाईका लागि आह्वान गरिएको दुईवटा बोलपत्र प्रक्रियामा सरकारी अधिकारी र विदेशी कम्पनीका प्रतिनिधि बीचको मिलेमतमा 10 अर्ब बढ़ी भ्रष्टाचार भएको दावी गरिएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न अर्को कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानिपाबाट जारी गरिएको कार्यतालिका अनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार 20 गतेसम्म सक्ने उल्लेख गरिएको छ। गत जेठ 28 गतेपछि क्रियाशील सदस्यता अध्यावधि गर्न छुटेका सदस्यहरूले स्वयं अध्यावधि गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनमा स्थगन भएका सदस्यहरूको व्यवस्थापन सम्बन्धी पनि काम असार 20 गतेसम्म विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई 15 महाधिवेशनको तयारीकै रूपमा हेरिएको छ। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 5 अर्ब 27 करोड़ बचत रकम फिर्ताका लागि 6,000 बचतकर्ताले आवेदन दिएका छन्। सहकारी विभागले बचत फिर्ता गरिदिने बारेको निवेदकहरूको संख्या बढ़दै जान थालेको जानकारी दिएको छ। वैशाख 17 हालसम्म सो संख्याले करिब रकम फिर्ता गर्न माग गरेका छन्। विभागका प्रमुख ध्रुव कुमार काफ्लेले दैनिक करिब 30 जनाले उजुरी गर्ने गरेको र धेरै निवेदक साना बचतकर्ता रहेको बताउनुभयो। साना बचतकर्ताले 1 लाखदेखि 5 लाखसम्म रकम जम्मा गरेका छन्। पछिल्लो समय महानगरले आएका उजुरीकै आधारमा समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरेको छ। केही दिनदेखि अघि मात्र बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड मार्फत 34 जना बचतकर्ताको रकम फिर्ता गरिएको छ। सो सहकारीले 1,50,000 बचत गर्ने बचतकर्ताको रकम फिर्ता गरेको छ। विभागका अनुसार आगामी 1 महिनाभित्र 5 लाखसम्म बचत गर्नेहरूको रकम फिर्ता गर्ने योजना छ। र गर्मी बढ़ेपछि नेपालगंजका विद्यालयहरू पुनः 3 दिनका लागि बन्द गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिकाले विद्यालयहरूमा आजदेखि 3 दिन बिदा दिने निर्णय गरेको हो। आजदेखि 12 गते शुक्रबारसम्म 3 दिन विद्यालय बन्द रहने शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताउनुभयो। असारको पहिलो साता बितिसक्दा पनि पानी नपरी गर्मी नघट्दा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगंज उपमहानगरपालिकाले विद्यालयमा 3 दिन बिदा दिने निर्णय गरेको थियो। यसअघि पनि अत्यधिक गर्मी बढ़ेको भन्दै उपमहानगरपालिकाले जेठ 26 29 गतेसम्म 4 दिन विद्यालयमा बिदा दिएको थियो। मनसुनी प्रणाली नेपालभित्रिय पनि पश्चिमतर्फ विकसित भइ नसक्दा गर्मी थप बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र नेपालगंज र भैरवाबाको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। वीरेन्द्रनगर र घोराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्किन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभयो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: के भयो? केको हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाजेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर काटमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर थपक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
12: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
11: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
12: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार प्रविधिद्वारा उपचार गरिन्छ।
11: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070.
11: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
13: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
3: आलै पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।

नमस्कार, म हुँ गायक सौगात सायर। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो चलतला FM 96.4 मेगाहर्ज।

0: भन्छौ तिमी त विदेशमा लागेर।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्सहरू।
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडवांस डिप्लोमा।
5: शिक्षक सेवा आयोग का प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स।
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू।
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490204 र 98479412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भो किन गालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भा दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7340 318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, म हुँ गायक सौगात सायर। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बोकी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व

जानकारी लिएर मात्र यात्रा गरौं। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौं। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरौं, लेन अनुशासनको पालना गरौं। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौं। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाई सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला एफएम
1: 96.4
2: मेगाहर्ज। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
7: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
8: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478151234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
12: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
11: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
12: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
11: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
12: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
13: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
14: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
13: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
14: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
13: ए हो र बाबु?
14: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
13: ए
14: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: किन आँखा मिसेको मिसै गरेको
17: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाएपछि क्या
17: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
18: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
21: खै योमा त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
20: दिमाग खराब। ओहो, रुबा स्टोरबाट दाना लिएर आऊ त।
22: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848-50571 र 9858-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुरीखेल, रोल्पा।

0: साथीहरूको आवाज तपाईँको मनको आवाज लोगो रेडियो चर्चुला 96.4 मेगाहर्ज।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिलिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645 78 232।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
10: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
9: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
10: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
9: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु। गर्नुहोस्।
9: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
10: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
9: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेणुका रोका 9481868697।
10: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857822275।
9: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मूलक दोरी गायिका राधिका हमाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: आदरणीय रोल्पा बापी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाचो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिप्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
6: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
8: सबैजना यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
10: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
9: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
10: लौ उसो भए म सामान लिन गइहाले।
9: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578303504।
9: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
11: वायलो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ

0: कमर रगत उमाला।
1: नमस्कार, म गायक बद्री पङ्गिनी, अहिले तपाईँहरू सुन्नुहुन्छ रेडियो जलजला 96.4 MHz।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उप प्रमुखलाई। नमस्कार उप प्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: भैया बद्दी, मेरो त दाद्दु खिलो, के गर्ने होला अब?
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाबी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 9889 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: नमस्ते, म गायक तथा संगीतकार किरण बाबुपुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज, रेडियो जलजला एफएम
1: 96.4 मेगाहर्ट्ज।
2: शरीर
3: ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
3: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
3: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमछमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर।

0: आवाज तपाईँको मनको आवाज मोहो रेडियो चर्चिला चानबे पुग्नु चार मेगाहर्ज
1: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहुना पोल्ने वा झन्झमाउने हड्डी खिएर हात जोड्ने मांसपेशी वा बासको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। राष्ट्रपति महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने, केन्द्रीय सदस्यका लागि 370 भन्दा धेरैको उम्मेद्वारी।
0: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित, श्रमिकलाई न्यूनतम ज्याला नदिनुमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
1: दृष्टिविहीन नागरिकको आज पनि माइती घरमा प्रदर्शन, माग पूरा नभए अनसन बस्ने चेतावनी।
0: इरानी विदेश मन्त्री अराघची र हमास अधिकारी बीच भेटवार्ता, अमेरिका इरान समझदारीबारे छलफल।
1: र ब्राजिलियन स्टार नेमार 8 महिनापछि मैदान फर्किँदै स्कटल्याण्ड विरूद्ध खेल्ने सम्भावना बलियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7024 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी महाधिवेशनमा मतदान शुरू हुन अझै केही समय लाग्ने भएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले संचारकर्मीहरूसँग कुरा गर्दै मतदान शुरू हुन 2-3 घण्टा लाग्न सक्ने बताउनु भएको हो। उहाँले केन्द्रीय सदस्यका लागि 370 जना भन्दा धेरै उम्मेद्वारी परेको जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीका अनुसार मतदान गर्न एकजनालाई करिब 7-10 मिनटसम्म लाग्ने अनुमान गरिएको छ भने मतदान सकिएको 2 घण्टाभित्र परिणाम आइसक्यो। उहाँले प्रतिनिधिको समस्या सञ्चालन गर्नका लागि 3 डेस्क सञ्चालन गरिएको बताउनु भएको छ।
1: नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको पाइएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्। आर्थिक वर्ष 2081-82 स्वदेशी र विदेशी गरी कुल 10,97,836 पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले सार्क मुलुक र अन्य विदेशीको संख्या 5,11,762 र नेपाली 5,86,474 पर्यटक रहेका छन्। पाहुना प्रवेशबाट उता आर्थिक वर्षमा 1,52,16,000 रूपियाँ राजस्व प्राप्त भएको थियो। आर्थिक वर्ष 2081-82 विवरण अनुसार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा 3,46,644, त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा 2,78,113, चितवन राष्ट्रिय निकुञ्जमा 2,49,965 पर्यटक प्रवेश गरेका थिए। सबैभन्दा कम अपिनाम्पा संरक्षण क्षेत्रमा 229 पर्यटक प्रवेश गरेको तथ्याङ्कमा उल्लेख छ।
0: सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। आज काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा उहाँले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजना सहित काम गरिरहेको स्पष्ट पार्नुभयो। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफ्रेको भनाइ छ। सचिव काफ्रेले श्रमका लागि बाहिर गएका नागरिकहरूको पनि मानवाधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध भएर लागि परेको दावी गर्नुभयो।
1: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आज दिउँसो 1 बजे बस्ने कार्यसूची रहे पनि बैठक समेत बस्न नसके पुनः भोलिसम्मका लागि स्थगित गरिएको सूचना सार्वजनिक गरिएको हो। सत्तापक्षकै केही सञ्चालन हुन नसकेपछि सूचना जारी गर्दै आजका लागि सारिएको थियो। तर आज पनि दलहरूबीच सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक भोलिका लागि सूचना जारी गर्दै स्थगित गरिएको छ। भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनमकरले जानकारी दिनुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गरेपछि देशका विभिन्न पक्षलाई लिएर प्रतिपक्षका साथै सत्ता पक्षभित्रै पनि असन्तुष्टि देखिएको छ।
0: सड़कप्रति केन्द्रित स्वरोजगारमूलक दृष्टिबीन नागरिकको समूहले आज पनि माइती घरमा धरना दिएका छन्। राज्यले पछाडि पारेका आफूहरूले आफ्नो हातमा भएको सेप पनि प्रयोग गर्न नदिएको भन्दै उनीहरूले केही दिनदेखि माइती घरमा प्रदर्शन गर्न थालेका छन्। आफूहरूको आय स्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको भन्दै कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड़ गर्ने, कुटपिट गर्ने काम भएको उनीहरूले आरोप लगाएका छन्। आफैसँग हारेका दृष्टिबीनहरूको अन्तिम विकल्प नै अरूको सहयोग लिनुपर्ने भए पनि सरकारले अरूको सहयोग लिन नदिएको प्रदर्शनरत दीपक राजले बताउनुभयो। 7 दिनसम्म माइती घरमा धरना दिने कार्यक्रम रहेको र 7 दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरू गर्ने चेतावनी उनीहरूले दिएका छन्। शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रूपमा अपाङ्गता भएकाहरूले सरकारले व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।
1: जंगली जनावरबाट पीड़ित सुनसरीका नागरिकलाई 13,14,605 रूपियाँ राहत रकम वितरण गरिएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष वरपर बस्ने स्थानीयलाई विभिन्न जंगली जनावरले विभिन्न प्रकारका क्षति पुर्याएकाले सो रकम प्रदान गरिएको हो। जंगली जनावरले असोज महिनामा सबैभन्दा बढ़ी क्षति पुर्याएको आरक्षका अधिकृत अंकित पौडेलले जानकारी दिनुभयो। असोज महिनामा 12,38,605 रूपियाँ राहत वितरण गरिएको छ। जंगली जनावरको आक्रमणमा सामान्य घाइते भएकालाई 8,605 रूपियाँ, भण्डारण गरिएको अन्नको क्षति बापत 12,000 रूपियाँ र घरगोठको क्षति बापत 26,000 रूपियाँ, त्यस्तै अन्न बालीको क्षति बापत 11,92,000 रूपियाँ र मानिसको मृत्यु बापत वैशाखमा 10,00,000 रूपियाँ राहत रकम वितरण गरिएको हो।
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय स्विमिङको
4: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: एकमात्र डीटीएच के बाद त्यसको
1: त्यसको खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँमा यति बेला टुलटुलमा फिल्म महोत्सव शुरू भएको छ। असार पाँच गतेदेखि शुरू भएको महोत्सव 26 गतेसम्म जारी रहनेछ। काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल केएफएफ अन्तर्गत उक्त महोत्सव शुरू गरेको हो। खुला मंच असुन सुन्दारा परिसर बाग बजार मैती देवी मन्दिर खुलाचौर बालाजु बाइपास लगनपुर र कीर्तिपुर महाविहारमा महोत्सव शुरू भएको छ। महोत्सवको चलचित्र विकास बोर्ड ब्रिटिश काउन्सिल नेपाल फिल्म एकाडेमी र युनेस्को सहकार्यमा भएको हो। मानिसलाई एक सूत्रमा बुन्ने सुन्दर माध्यम कला र संस्कृति भएकाले महोत्सव गर्न लागेको महोत्सवका व्यवस्थापक आयुषा श्रेष्ठले बताउनुभयो। उहाँले खुल्ला मञ्चमा शुरू भएको महोत्सवले आम दर्शकलाई कलाप्रति आकर्षण गर्दै आएको जानकारी दिनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीच भएको समझदारीबारे छलफल गर्नुभएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार अराघचीले हमासको राजनैतिक ब्यूरोका सदस्य बासिम नईमसँग भेट गरी क्षेत्रीय पछिल्ला घटनाक्रम र द्विपक्षीय समझदारीका विषयमा छलफल गर्नुभएको हो। मध्य पूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भए तापनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कार्यवाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ। हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको दुई वर्षभन्दा लामो युद्धबाट प्रभावित गाजा क्षेत्रमा हिंसा अन्त्य गर्न यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ। इरानी टेलिभिजनको रिपोर्ट अनुसार छलफलको क्रममा राघसीले प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभएसम्म उनीहरूको न्याय नहुने बताउनु भएको छ।
4: अब खेल समाचार। ब्राजिलियन स्टार फरवार्ड नेमार चोटबाट मुक्त हुँदै मैदान फर्किने तयारीमा रहेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत ब्राजिलले मियामीमा समूहजनको निर्णायक खेलमा स्कटल्याण्डको सामना गर्नेछ। नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न यो खेल ब्राजिलका लागि अत्यन्तै महत्वपूर्ण छ। यही खेलबाट उनी राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना बलियो बनेको हो। 34 वर्षीय नेमार चोटका कारण गत 8 महिनादेखि मैदान बाहिर रहँदै आएका थिए। उनले आफ्नो अन्तिम खेल ब्राजिलियन क्लब सान्तोसका लागि खेलेका थिए। उक्त खेलमा उनी घाइते भएका थिए। सोही चोटका कारण उनले विश्वकपका शुरूआती दुई खेलहरू मोरक्को र हैटी विरूद्ध गुमाउनु परेको थियो। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेमार अहिले पूर्ण रूपमा फिट भइसकेको र स्कटल्याण्ड विरूद्धको समर्थनको अन्तिम खेलका लागि उपलब्ध रहने पुष्टि गरेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: राष्ट्रपति महाधिवेशनमा मतदान शुरू हुन झै केही समय लाग्ने। केन्द्रीय सदस्यका लागि 370 भन्दा धेरैको उम्मेद्वारी।
3: लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी।
4: दृष्टिविहीन नागरिकको आज पनि माइती घरमा प्रदर्शन। माग पूरा नभए अनसन बस्ने चेतावनी।
3: इरानी विदेश मन्त्री अराघची र हमास अधिकारी बीच भेटवार्ता। अमेरिका इरान समझदारीबारे छलफल।
4: र ब्राजिलियन स्टार नेमार 8 महिनापछि मैदान फर्किँदै स्कटल्याण्ड विरूद्ध खेल्ने सम्भावना बलियो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा बिदा हुन्छौ।

0: तपाईँको मनको आवाज यो रेडियो जलजलाउँथ्यो 94.4 MHz।
1: ए दाइ पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
2: देख्नु भएन, औषधि हालेको
1: लौ न। शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाइ, यसरी बाली डालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमछमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डङ्गी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चौकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई डाङ।
5: सम्पर्क मोबाइल 98578121105,
4: 98479802,
5: 98095682605
4: र 98103940।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भाषा र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
8: अरे काका, यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, एकैछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: If you don't know the... Oh, namaste, dai.
1: Namaste,
0: bhai. Sanchay. Hajur, दाइ हेर्नु त कस्तो ढिलो आउनुभयो, दुई दुई घन्टा पुऱ्याइदिनु भाइहरूलाई।
1: कन्सर्ट सकाएर अनि आउँदाखेरि ढिलो भयो कि।

0: नमस्कार म हुँ गायक सौगात सायर यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलसला एफएम 96.4
1: मेगाहर्ट्ज।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् साङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रावि, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही साङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
6: डाक्टर कमल जल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोडा र दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड कम्बर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ।
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कन्तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिचिलापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथो, माइग्रेन, ब्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्।
5: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
4: डाउन बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार।
7: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध,
1: फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन हो।
10: हो त, जानुस् तिमी पानी मलाई पनि साउन्ड हेर्दै मुसु मुसु हाँस्थे। मेरो त झन् घरबारै होला जस्तो छ। त्यसपछि त अमृत दाई, अमृत स्वर गाई
11: ए दाई, भाउजूको चालामा त ठिक छैन कि क्या हो?

숨겨라. 아즈덱이 여지 물고 바우주 미르센 비에리.

नमस्कार, म हुँ गायक सौगात सायर। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

0: यता नआउै भयो तलै बस छाछुट नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु छुमै नहुने होइन कि सफा गरी भइहाल्यो नि
0: आ जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यसका कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा
5: हजुर हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार जस्तै महिला तथा पुरुषमा हुने बाझोपन महिनावारी गडबडी सेतो पानी बग्ने गर्भवती चेक जाँच साथै बाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ
4: वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ जस्तै हात खुट्टा झमझमाउने नसा चियापिएको हाड जोड्नीमा समस्या हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा
4: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ
5: मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त सञ्चार केन्द्रको अगाडि दाङ थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079 98-2-29-54-555 स्वास्थ्य नै धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहौ मध्यपश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त सञ्चार केन्द्र अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
1: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हर्जिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखीमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
1: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।

नमस्कार, म गायिका स्वरूपा रसाइली। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगाहर्ज।

नमस्कार, म गीतकार संगीतकार राजकुमार बगर। तपाईँ अहिले सुन्दै हुनुहुन्छ आवाजको संसारमा रोलपाली आवाज, तपाईँको मनको आवाज, रेडियो जलजना 96.4 मे।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, श्यामा त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्र बाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
4: सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Fruit Sonic Hut. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9645778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै गर्दा हामी यति बेला सामुदायिक रेडियो चालचाला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा चालचालापत्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चालचाला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यति मात्र होइन, विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ तपाईँले सुनिरहनु भएको छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो जलजरा आठ्यन 96.4 मेगाहर्ज विभाग रोल्पाबाट प्रिया मगरको साथ रहेको छ। सामुदायिक रेडियो महिला आवाज 89 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज हिङ्गी प्युठानबाट सन्तोष सुनार, रेडियो झोलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालादानी 95.7 मेगाहर्ज, रेडियो निर्सी म्यागजी 7.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.3 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट हामीलाई विजय गुरूङले साथ दिइरहनु भएको छ। दमौली एफएम 94.3 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो भोटेउदार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्च कोसीपारीबाट नकुल घौती, यसै क्रममा रेडियो आफ्नो एफएम उखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनु माया राई, रेडियो आफ्नो एफएम रुकुम पश्चिम चौरजहारीमा 90.4 मेगाहर्जबाट मनिषा बागीले साथ दिइरहनु भएको छ, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो सरोवर 92.1 मेगाहर्ज रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, यसै क्रममा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट यति बेला खड्गाराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो झन्कार 97.5 मेगाहर्जबाट प्राविधिक समस्याका कारण केही दिन कार्यक्रम प्रसारण नहुने कुरा हामीलाई अनिता र साइलीले जानकारी गराउनु भएको थियो। यसै क्रममा रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तामसेन पाल्पाबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ, बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर फुलामी, रेडियो मेन्सियान एफएम 103.4 मेगाहर्ज तेराथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगोराईबाट दीपक पुन, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहारी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो मुटकीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। हामी विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारणमा छौं,
र कार्यक्रम लोकसारथी प्रसारण हुँदै गर्दा प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईँले सुन्न सक्नुहुन्छ। र सुन्दै गर्दाखेरि हामी तपाईँसँग आज बुधबार व्यवसायमा छौँ र बुधबार व्यवसायमा 2071 सालदेखि 2083 हालसम्मका गीतहरू तपाईँले आजको कार्यक्रममा गाउन सक्नुहुन्छ, जसका लागि 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला। 9868309440 को नम्बरमा फोन डायल गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीत प्रसिद्ध भएकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र आज 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउनु होला म तपाईँलाई आग्रह गर्छु। र यति बेला पहिलो साथी हुनुहुन्छ क्यारे, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार,
0: नमस्कार। गंगा मगर के छ गङ्गाजी, खबर? हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, ओखलढुङ्गातिरको हालखबर के छ भन्नु त?
1: हजुर, तै ओखलढुङ्गाकोतिर सबै ठिकै नै छ भनौँ न, त्यस्तो केही पनि छैन भन्नुपर्छ यतातिर। तपाईँहरूकोतिर कस्तो छ?
0: ठिक छ। कुन रेडियोबाट सुन्नुभयो?
1: आफ्नो एफएमबाट।
0: आफ्नो एफएमबाट सुन्नुभयो होइन?
1: हजुर दाइ।
0: हुन्छ, आज कुन गीत गाउनुहुन्छ तपाईँले? नयाँ गीत नै गाउनु। तपाईँको आवाज डिस्टर्ब आयो, एयरफोन निकाल्नुहोस् है। तपाईँको आवाज डिस्टर्ब आयो है, तपाईँको आवाज ल गाउनु सब गीत। आउनु भएको थियो साथी, उहाँको कल हामी बाध्य भएर डिस्कनेक्ट गर्न बाध्य भयौँ, माफ गर्नुहोला है। तपाईँको एकछिन रेडियोमा गएर सुन्नुहोला, तपाईँले गीत गाएको एउटा पनि सुन्ने थिएन है, तपाईँको मोबाइलको आवाजले गर्दा। त्यो कारणले गर्दाखेरि हामी तपाईँको फोन डिस्कनेक्ट गर्न बाध्य भयौँ, काट्न बाध्य भयौँ। हामी यसमा दुखी छौँ है। आउने बेलामा एयरफोनको प्रयोग नगरिदिनु होला, लाउड स्पिकर नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। र टावरले राम्रो काम गर्ने ठाउँमा गएर फोन डायल गरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
2: खलडुङ्गाको मान्खाबाट मनिषल राई।
0: तपाईँले लाउड स्पिकर गर्नु भएको छ, हाम्रो आवाज हामीतिरै फर्कियो, बन्द गर्नुहोस् ल।
2: छैन हजुर, मैले लाउड स्पिकर गरेको।
0: अनि कसरी हाम्रो आवाज हामीतिरै फर्किराखेको छ?
2: के भएको भन्नु?
0: त्यस्तो त हुनु भएन, एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् एकछिनको लागि।
2: एयरफोन पनि लगाएको छैन।
0: हुन्छ ल, ठिक छ। आज कुन गीत गाउनुहुन्छ?
2: हजुर,
0: आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म छोटो मिठो गीत गाइदिन्छु।
0: नयाँ कि पुरानो?
2: पुरानै गीत गाइदिन्छु म, भन्नु पर्यो।
0: आज पुरानो गीत त गाउन पाइन्न हजुर,
2: नयाँ भनिसकेपछि
0: के छ? तपाईँ कार्यक्रम सुन्नु भएको छ कि छैन पहिले यो भन्नुहोस् त?
2: कार्यक्रम सुन्न पाएको छैन, आज मात्रै सुन्न।
0: उसो भए कार्यक्रम आज आज सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन?
2: आज मात्रै सुनेको भन्नुपर्छ।
0: ए, कुन रेडियोबाट सुन्नुभयो हामीलाई? अनि आज त मैले अघि नै भर्खरै कार्यक्रमको बारेमा जानकारी गराएको छु होइन, ध्यान दिएर सुन्नु पर्यो कार्यक्रमलाई। आज नयाँ गीत मात्रै गाउन पाइन्छ, आज कुन गीत गाउनुहुन्छ भन्नुहोस्? 2071 सालदेखि हालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ।
2: 2071 भन्नुभयो?
0: हजुर,
2: गुन्जाइनु हुन्छ नि होइन।
0: यो कार्यक्रमको नाम के हो भन्नुहोस् त?
2: कार्यक्रमको नाम थाहा भएन
0: भर्खर। उसो भए यसो गर्नुहोस्, कार्यक्रमको नाम पहिला राम्रोसँग कार्यक्रमलाई ध्यान दिएर सुन्नुहोस् अनि मात्रै फोन डायल गर्नुहोस्। अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। हाम्रो कार्यक्रमको उद्देश्य हो होइन रेडियो कार्यक्रमलाई माया गर्नुहोस्, कार्यक्रम सुन्ने बारीको विकास गर्नुहोस्, रेडियो कार्यक्रमलाई माया गर्नुहोस्। कार्यक्रम आ रहेछ, फोन गर्नु पर्यो, नम्बर भनिहाल्नु भयो भनेर फोन गर्नुभन्दा एकछिन कार्यक्रम सुन्नुभयो भने अनि बल्ल फोन गर्न आनन्द आउँछ, म तपाईँलाई आग्रह गर्छु है। म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु, त्यति चाहिँ गरिदिनुहोस्। कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? पवित्रजी, तपाईँ त भाइरल हुनु भएको छ त?
3: भाइरल हुनु भएको छैन हौ।
0: होइन, तपाईँ त भाइरल हुनु भएको छ,
3: कहाँबाट हुनु भएको छैन
0: थाहा पाउनु भएको छैन? ला उसो भए अहिले तपाईँको भनौँ न हाम्रो प्राविधिक मित्रलाई सोध्नु होला तपाईँ कसरी भाइरल हुनुभएको छ भन्ने कुरा उहाँले भनिदिनुहुन्छ है त। ल आज कुन गीत गाउनुहुन्छ पवित्रले? हुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा पाउनु भएको छ नि होइन?
3: गीत गाउनुपर्छ नि त होइन?
0: अनि अनि कस्तो नयाँ कि पुरानो?
3: सानो घर छ मेरो रे प्रासुरीको गाउँमा रोगे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा हे नामले पासो गमले पासो काहेली हे सनी मसँगै जान्थ्यो र मैले छोको खान्थ्यो र
0: हुन्छ। कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गरिसकेपछि आज नयाँ नयाँ गीत गाउनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868609440 फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
4: खोल्डुङ्गा सुनकोशी गाउँपालिकाबाट राकेश सुनवार।
0: राकेश सुनवार
4: हजुर,
0: ओखलढुङ्गाबाट बोल्दिनुहुन्छ होइन?
4: हजुर।
0: के छ हजुर हालखबर तपाईँको?
4: एकदम ठिक छ, राम्रो छ, रमाइलो छ।
0: राम्रो छ, रमाइलो छ, ठिक छ होइन?
4: हजुर।
0: आज कार्यक्रममा आउनु भएको छ, के गर्छौँ, जानकारी छ कि छैन हजुर?
4: छ हजुर।
0: के गर्छौँ भन्नुहोस् त?
4: आज लोक गीत गाउनु पर्छ।
0: कस्तो खालको गीत, नयाँ कि पुरानो?
4: नयाँ।
0: ल कुन गीत गाउनुहुन्छ?
4: आज म गीत गाउँदिन दाइ।
0: किन अब किन फोन गर्नु भएको त? गीत नगाउने भए त आज कार्यक्रममा फोन गर्न मिल्दैन त हजुर।
4: इङ्ग्लिस गीत गाउन मिल्छ?
0: के भन्नुभयो फेरि भन्नुहोस् त? इङ्ग्लिस गीत गाउन मिल्छ कि नाइरे? अब उहाँलाई जानकारी छ, नयाँ गीत गाउनुपर्छ भन्ने पनि जानकारी छ, लोकगीत गाउनु

0: तपाईँलाई फेरि पनि स्वागत छ हरिगिरी विमर्शी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं र यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
1: म यता भोजपुरबाट अनिसा विश्वकर्मा
0: अनिसा विश्वकर्मा भोजपुर कुन ठाउँबाट हजुर
1: भोजपुरको अटुवागढी
0: अनि कुन रेडियोबाट हामीलाई सुन्नुभयो
1: रेडियो लाली गुराँस
0: ए रेडियो लाली गुराँसबाट सुन्नुभयो है
1: हजुर
0: अनिसाजी आज के गर्नुपर्छ जानकारी पाउनु भएको छ ल आज कुन गीत गाउनुहुन्छ
1: मङ्की रानी मन माया देख्दा मनै कस्तो हो देख्दा मनै कस्तो हो दिपाङ्कीमै भिड्दा पनि सपानी जस्तो हो सपानी जस्तो हो आज मनको कुरा भन्ने पानी हो तिमीलाई मन पार्यो आमै देउ कसो तिमीलाई मन पार्यो आमै देउ कसो गर्मी कसाको खाउ मनको बहाव भन्नै अलि धौ भयो भन्नै अलि धौ भयो उडी जाने हावा सुन्दै मनायो थोरै थोरै भयो थोरै थोरै धन्यवाद
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि कवसामा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छु नमस्ते अनिसा विश्वकर्मा आउनु भएको थियो उहाँले राम्रो गीत गाएर गइसक्नु भएको छ भालो तपाईँको हो फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि खुला गरेका छौ फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 को नम्बरमा फोन डायल गर्नुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ र आज नयाँ नयाँ गीत गाउने बसाइ हो आज नयाँ नयाँ गीत गाउने पालो हो यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ भन्दै अर्को साथी आउनुभएको छ आउनु भएको छैन भन्ने खबर आयो मलाई होइन फटाफट फोन डायल गर्नु होला अघि नै फेसबुक लाइभ विविध कारणवश फेसबुक लाइभ काटिएको रहेछ होइन यो अलिकति के भएर काटिएको रहेछ होइन त्यसका लागि फेसबुकबाट हेर्दै गर्नुभएका साथीहरूलाई फेरि पनि कार्यक्रम लोकसारथीको फेसबुक एकाउन्टबाट हामी लाइभमा छौँ पुनः फेरि सुरुबाट हामी लाइभ आएका छौँ जोडिने प्रयास गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
2: हजुर दाइ नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: परिवर्तन गाउँपालिकाबाट सोनिया ओली
0: सोनिया ओली बोल्दै हुनुहुन्छ परिवर्तनबाट के छ परिवर्तनतिरको हालखबर
2: ठिकै छ दाइ पानी पर्ला पर्ला जस्तो छ बादल गरिरहेको छ बोर लिबाङतिर कस्तो छ
0: लिबाङतिरको पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
2: जानकारी छ नयाँ लोकगीत गाउनुपर्छ है
0: ल आज नयाँ लोकगीत गाउनुहोस्
2: ल म एउटा फोटो पठाइदिउ नौजाले भन्ने
0: ल गाउनुहोस् गाउनुहोस् ल
3: रे सो मैले मुसारे गरी मुसारे गरी हातैका पाउँछ
0: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। हातैका पौँजाले मुसारी मुसारी फोटो हेर्नु होला होइन, आफ्नो मनको मान्छेको है। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा सोनिया ओली आउनु भएको थियो, उहाँले गीत गाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर। तपाईँको लागि अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
4: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सुमन लावर है, के छ सुमनजी खबर तपाईँको? एकदम ठिक ठाक छौ। अनि कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? ल, आज नयाँ गीत हो, नयाँ गीत गाउनु होला, पुरानो गीत नगाउनु होला। अहिलेको लागि सुरु गर्नुहोस्।
4: मलाई
0: हुन्छ, कार्यक्रममा आउनुभयो सुमनजीले, गीत गाउँदा गाउँदै यति नै भन्दा फोन काटेर जानुभयो। हतारमा हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई, होइन? यस्तो हतारमा पनि हुनुहुन्न हो।

0: यो कल हामी लिन सक्दैनौ, माफ गर्नुहोला। कति दुःख गरेर फोन लगाउनु भएको थियो तर यो कल हामी लिन सक्दैनौ किनभने हामीले आवाज सुनेनौ नि त तपाईँको, होइन तपाईँको। अब अर्कोचोटि फोन डायल गर्नुहोला, अर्कोचोटि फोन डायल गर्दै गर्दाखेरि टाठो आवाजमा बोल्ने गरी आउनुहोला, अनि मोबाइलमा समस्या छ भने अर्को मोबाइलमा सिम कार्ड राखेर फोन गर्नुहोला। कति धेरै साथीहरू दुःख गरेर फोन लगाउनुहुन्छ र दुःख गरेर फोन लगाइसकेपछि अब उहाँहरूको आवाज आउँदैन, हाम्रो पनि अब हामीले पनि सुन्नु पर्यो नि त, होइन? त्यो कारणले गर्दाखेरि आवाज टाठो बनाएर अब टाठो आवाजमा बोल्नु भयो भने सबैले सुन्नुहुन्छ। यति बेला साथी नमस्कार हजुर।
1: नमस्ते। नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
1: ओखलढुङ्गाको दियालेबाट, जमुना मगर।
0: जमुना मगर, के छ जमुनाको हाल खबर?
1: मेरो ठिकै छ, भन्नु मन त खुसी छ।
0: ठिक छ। आज के गर्नुपर्छ जमुनालाई थाहा छ? नयाँ गीत गाउनुपर्छ। कुन गीत गाउनुहुन्छ हजुर? छैन र माया होइन र यो लोकगीत हो र? खै त छैन, यो लगाउनुहोस् त। यदि अन्य विधाको पर्यो भने हामीले फोन यतैबाट डिस्कनेक्ट गरिदिन्छौँ, गाह्रो नमान्नु होला है त।
1: तुले हान्यो माया किन्नी तान्यो तान्यो मनौर्यो सङ्गै छैन र माया छैन र माया छोरी साली बन्दो भैसैमा छोरी साली बन्दो भैसैमा किने हुन्छु
0: कोसँग हो बोलीचाली पार्नु भएको बैसामा
1: गीत मात्रै भनौँ न,
0: गीत मात्रै त होइन, तपाईँले कोही कोहीसँग त बोली बार्नु भएको छ अरे। ल ठिक छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, प्रकाश दूतराजको गीत रहेछ। अहिलेको लागि तपाईँलाई बिदा गर्छु, फेरि फेरि आउनु होला है त। नमस्ते। टेलिफोन सम्पर्कमा जमुना मगेर आउनु भएको थियो, उहाँले लोकगीत नै गाउनु भएको छ। म होइन र माया भन्ने यो हुन त एउटै शब्द भएको एउटै बोल भएका कतिपय आधुनिक गीतहरू पनि हुन्छन्, कतिपय लोकगीतहरू पनि हुन्छन्, त्यही भएर म अलिकति झुक्किए, तर उहाँलेको गीत सुनिसकेपछि लोकगीत नै रहेछ भन्ने कुरा भनौँ न महसुस गरेँ मैले। आउनु भएको थियो, अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ फोन गर्न सक्नुहुन्छ, आज गीत गाउन सक्नुहुन्छ, नयाँ नयाँ गीत गाउन सक्नुहुन्छ। 2071 सालदेखि 2083 साल आजसम्मका गीतहरू गाउनुहोला। लोकविधाका गीत बाहेक अन्य विधाका गीतहरू नगाइदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्कार,
0: उदयपुरबाट गोरी मगर।
1: हजुर दाइ,
0: के छ गोरी मगरको हालखबर?
1: सबै ठिकै छ दाइ, अनि तपाईँको के छ सुनाइदिनु?
0: ठिक ठाक छ। उदयपुरको सबभन्दा गोरी मान्छे भएर हो तपाईँको नाम गोरी भएको होइन?
1: होइन होइन दाइ, नाम मात्रै हो।
0: ए, नाम मात्रै हो?
1: हजुर,
0: मान्छे त फेरि काली हुनुहुन्छ होला होइन?
1: हजुर, मान्छे चाहिँ काली छु, सानोमा म गोरी थिएँ अनि मेरो हजुरआमाले राख्नु भएको रहेन।
0: कसरी काली हुनुभयो दाइले?
1: अहिले त अनि अब गर्मीको समय छ अनि घाम परेर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ गोरीले?
1: नसा
0: नसा रगतमा छौ तिमी लगाउनुहोस्।
1: हुन्छ, नसा नसा रगतमा छौ तिमी, इरातीको अर्को नाम हो तिमी, तिमी मलाई पहिला नै मन पर्ने, तिमी मलाई पहिला नै मन पर्ने, तिमीले सर्की आँखाले नहेर्ने, मरी हट गरेर के गर्ने, हो डरा गरे साइली, मरी हट गरेर के गर्ने। यति नै
0: भनेपछि तपाईँलाई कसैले मरी हत्ते गर्नु भएको छ, तपाईँले वास्तै गर्नु भएको छैन होइन?
1: होइन त, यो त गीत मात्रै हो।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले राम्रो गीत गाउनु भएको छ, जे होस् गीतका लागि धन्यवाद छ। पालो दबाईको हो, फोन गर्नुहोला 9868-6040-40 नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने हामी उहाँसँग कुराकानी गर्नेछौँ र आज गीत पनि सुन्नुपर्छ क्यारे होइन, गीत सुन्ने बसाई हो आज। फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
2: गोर्खाबाट नानी कोइराला।
0: गोर्खाबाट नानी माया कोइराला होइन?
2: हजुर।
0: के छ नानी मायाको हालखबर?
2: ठिकै छ अनि हजुरको?
0: हाम्रो पनि एकदम ठिक छ। अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: मैले रेडियो बन्दबाट।
0: लाज, कुन गीत गाउनुहुन्छ यहाँले?
2: हुन्छ, म गीत सुरु गर्छु नि त है।
0: ल, सुरु गर्नुहोस्।

0: जातै मारैछु म सवारी म पारिँदैछु एक्लै
1: तिमी त सानो सरुवा रोग जस्तै भारैछौ न त म त पारी न त वारी हुँदैछु होइन नानी मायाले कसलाई हो भन्नुभएको ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनुहोला बिदाई गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको नाम हो नानी माया कोइराला उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला स्टुडियोको घडीमा 48 मिनट गएको छ र अब हामी केही साथीसँग मात्रै कुराकानी गर्छौ साथी हुनुहुन्छ नमस्ते हजुर नमस्कार को बोल्नुभयो कहाँबाट खोटाङको खोटाङबाट नाम के भन्नुभयो सोमपालजी के छ तपाईँको हालखबर
2: मेरो खबर एकदमै ठिक छ कि छोटाइ अनि हजुरहरू के छ
1: हाम्रो पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्नुपर्छ जानकारी छ कि छैन
2: अवश्य पनि
1: कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: आफ्नो एफएमबाट सुनेको
1: ल आज कुन गीत गाउनुहुन्छ
2: हेरिरहेको छ नयाँ नगरले भन्नु
1: ल गाउनुहोस् सुरु गर्नुहोस्

0: sarve janaki ramla ajarale sarve janaki ramla ajarale yeriya kana ramla ajarale sarve janaki ramla ajarale sarve janaki ramla ajarale lat
1: हुन्छ कार्यक्रममा आउनुभयो बसन्त थापा र विष्णु माझीको आवाजमा रहेको गीत गाउनुभयो तपाईँको आवाज पनि मिठो लाग्यो मलाई हुन्छ फेरि फेरि व्यवसायमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो खोटाङबाट सोमपाल कामी भन्दै हुनुहुन्थ्यो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको मिठो गीत गाएर जानु भएको छ अब अन्तिम अन्तिमतिर छौ अन्तिम अन्तिम लहरको साथीलाई हामी लिनेछौँ यो कुरा म तपाईँलाई जानकारी गराए 9868-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराए 9868-39-40 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र तपाईँ फटाफट फोन डायल गर्नुहोला अन्तिम अन्तिमतिर छौ के छ साथी आउनु भएको छैन भन्ने कुरा आयो क्या अरे आउनुहोला 51 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा यति बेला 4:51 गइसकेको छ अब एकजना साथीसँग हामी कुराकानी गर्छौ त्यसपछि कार्यक्रमबाट विदा रहनेछौ एकजना साथीको प्रतिभा गीत हामी सुन्छौ लोकविधाका गीत गाउनका लागि आउनुहोला अनि 2071 सालदेखि 2083 अर्थात आजसम्मका गीतहरू गाउन सक्नुहुन्छ यो क्रममा तपाईँलाई जानकारी गराए 2070 सालसम्मका गीतहरू त शनिबार गाउने बसाई हो होइन 2070 सालसम्मका गीतहरू शनिबार गाउने बसाई हो 2071 सालदेखि 83 सालसम्मका गीतहरू आज गाउने बसाई हो अर्थात बुधबार गाउने बसाई हो यो कुरामा तपाईँलाई जानकारी गराए अन्तिम साथी नमस्कार हजुर मुना घिमरे कान्छीले के गर्दै हुनुहुन्छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ यहाँले लगाउनुहोस्
2: थाहा छैन बहानाले हो कि बहानाले तिमी टाढा भयो यो मनमा बस्छु मनमा खेर बसि गयो सधैँलाई सधैँ बास भए सिन्दो माया जिन्दगी सफल हो जिन्दगी सफल हो मनाधानी तिमी खुसी रहे मनाधानी तिमी खुसी रहे थाहा छैन बहानाले हो कि बहानाले तिमी टाढा भयो सुनमा बस्छु हिजो सुनमा छुरा बसी गयो सबैलाई सधैँ बास भए सुन्दर माया जिन्दगी सफल होस् जिन्दगी सफल होस् मना भने तिमी खुसी रह मना भने तिमी खुसी रहेको
1: हुन्छ फेरि फेरिका बसाइमा आउनुहोला अन्तिममा आए पनि राम्रो गीत गाइदिनु भयो गीतका लागि धन्यवाद विदा गर्छौ नमस्ते अब हामी कार्यक्रमको अन्तिममा छौँ हामी पनि कार्यक्रमबाट छुट्टिएर जानुपर्ने हुन्छ कार्यक्रम तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ कतिको मनपर्छ मन पर्दैन सबै कुरा भन्नुहोला मलाई सिधै फोन गर्नुहोला है मेरो नम्बर हो 9864419844-17294-1729 फोन गर्नुहोला अनि तपाईँ मसँग सामाजिक सञ्जाल फेसबुकमा जोडिन चाहनुहुन्छ भने PRESS BEE RENDRA वीरेन्द्र GIRI गिरी प्रेस वीरेन्द्र गिरीमा प्रेस वीरेन्द्र गिरीमा जोडिन सक्नुहुन्छ BEERENDRA स्पेस GIRI अनि अगाडि PRESS राख्ने चाहिँ नबिर्सनु होला. धन्यवाद दिन्छ सुनेर साथ दिने फोन गर्ने अनि हाम्रो आवाज रेडियो शीर्षमा पुर्याएर साथ दिने सम्पूर्ण श्रोता एवं प्राविधिक मित्र सबै सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. नमस्कार. तपाईँको बाँकी पल शुभ रहोस्. रेडियो सुन्ने बानीको विकास गरौं. रेडियो कार्यक्रमलाई माया गरौं.

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेद्वारको नामावली सार्वजनिक गरिएको छ। 900 जना केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नामावली सार्वजनिक गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहनुभएका राष्ट्रका चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा 384 जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्, जसमा खुलातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्, 7 वटा प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको छ। लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा 18, मधेसमा 20, लुम्बिनी प्रदेशमा 31, कोशी प्रदेशमा 20 जना, कर्णालीमा 31, बागमतीमा 27 र गण्डकी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। उहाँका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो। नामावली सार्वजनिक सँगै दावी विरोधका लागि पनि समय दिएको छ। यसपछि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। लामिछानेले अन्तिम नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गरेपछि आज राति नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिनुभयो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइएको छ। निर्वाचन पर्यवेक्षक समिति ईओसी नेपालले आज सार्वजनिक गरेको निर्वाचनमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको देखिएको हो। यो संस्थाले मुलुकभर 165 क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वारमध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। ईओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजय उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा औषध 88 लाख रूपियाँ र उपविजेताले त्यसको लगभग 3 गुणा बढ़ी औषध 2 करोड़ 83 लाख रूपियाँ खर्च गरेको पाइएको छ। निर्वाचन खर्चको करिब 67% रकम पराजित उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25 देखि 33 लाख रूपियाँसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% बढ़ी खर्च गरेको पाइएको हो। कुल खर्चको 82% प्रचार अभियान अवधिमा भएको र 4% खर्च निर्वाचनको दिन प्रचार निषेधको अवधिमै भएको देखिएको प्रतिवेदनले जनाएको छ। मनसून शुरू भएसँगै देशभर 1,37,000 हेक्टर जमीनमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको पछिल्लो विवरण अनुसार यो कुल रोपाई हुने क्षेत्रफलको करिब 10% हिस्सा हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्दछ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मधेस प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। उक्त क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। र आगामी आर्थिक वर्षका लागि ललितपुर महानगरपालिकाले 7,48,86,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाकी उपप्रमुख मञ्जली साक्य वज्राचार्यले चालू खर्चतर्फ 3,25,18,53,000 रूपियाँ र पूँजीगत खर्चतर्फ 4,23,69,27,000 रूपियाँ विनियोजन भएको जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षका लागि 2,96,64,18,000 विनियोजन भएकोमा आगामी आर्थिक वर्षमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता तथा अन्य प्रशासनिक दायित्वका कारण चालू खर्चमा वृद्धि गरिएको उहाँले बताउनुभयो। संघीय र प्रदेश सरकारबाट पूँजीगत शीर्षकमा प्राप्त हुने बजेटमा कमी आएपछि गत वर्षको तुलनामा पूँजीगत खर्च करिब 27 करोड़ रूपियाँले घटाइएको महानगरले जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। कृष्ण सर बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन

अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: 哎呀，
1: 爸爸，你好，你能干了吗？
0: 我都给过车站，他那顶那吧，都给过，都给个车顶站，我你干了吗？我那打，过车吧。
1: No, 阿婆真大哥那放得呢，罗巴里木斯坎 dental clinic， 穿你的白裤衩。
2: ओ, दात का सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामीका दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरी उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914552
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ दिने बारे अत्यन्त जरुरी सूचना
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
1: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
6: होइन
7: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
7: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
7: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
7: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858743122 र 9858743123।
8: B&B डेन्टल क्लिनिक घोराही 15 दान।
6: यो लागि मायुका लागि त सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना। झुनु बेला खिम्रिजे गरम हो बेग्री जेल बेला सुनौ भोली कटास ओचुरी जेल आउ बेला क वन जङ्गल ल घे लागिने मस्त ज सम्भावना चाहिए आउने जिने प्राकृतिक सम्पदा र सक्षक ज सक्षम नागे वातावरण मिले बेला झप्पा असर चिर्ने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज पानाहरू बनाई जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखार नामले र घे लागिने सज जिनी किने लापरवाही सुनौ चासो खेल गेना दुख जिन्दगी को ठेल भेला की नाटे जन धनी ने झेपा छेती ताऊ धुओ खोकाई
9: वन
6: जङ्गल सज मेरा आयुरी बानी एमएलला दिउँसोको पोतोरालाई पार्दै हटाए
9: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालाई जबाङ्जा र यामाधेने पोल गेले यहाँ किटो चिज्रा रहे वन जङ्गल यहाँ के भयो यहाँ
6: पिकनिक वनभोजबाट मे सचाउँछु छिन्नी मेरो 400 सयदेखि छिनाले वन जङ्गलले ओछो छान्नु भएको बारीको चुरो विधि ओरे बनाउ
9: नान्थाल नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने झाल्ने छ अनुगमन दिने व्यवस्था चाउसौ गिरिए
6: गेसो छानेला खोलेर चाउसी खोलिए होइदिए करिङ्काई गेसो निके लैछु अब नजिरे बनाए घेङ्गेल घेज मिकेमा लाए औलेन लाए कि लाइए
9: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली कुचिला चुली यात्रा हो सकाउँछु छिनी मे चाउसो सहिदेखि खेले
6: वन जङ्गल मेला गेमाइए
9: कार्यालय गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिनुहोस्
6: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति गोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: सृजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानो गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाहे फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गर्नुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826605
4: र 98103940।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पतिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन हो।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन नुहा, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
7: नुहा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नु पर्छ,
6: अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन नुहा, सुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
7: नुहा,

0: समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त होइन, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: हिँडको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। Music Nepal.

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: किन आँखा मिसेको मिसै गरेको?
8: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या
8: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए त्यसो भए जोगिनु के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
8: बुझिस।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तिमी त विदेश जान लाग्यौ रे?
11: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जानिने भए बुझेर मात्र जाऊ।
11: खै के गर्ने जाने दिदी?
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
2: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
1: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्रावी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँदमा।
1: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठागुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच।
2: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
3: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
1: गर्दन ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड परेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
2: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ।
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
1: पाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाउन बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाउन।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
6: अरे काका, यसको लागि त घोराही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-863, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
10: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
11: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
12: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
11: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुच्छा खाएको खाइगर्छन् के होला र निको
12: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिनद्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिनद्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
12: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: সবাজার চেতনা মনে রঞ্জন কলা কেউ সমুদ্র রেডিও চঞ্জলা চঞ্জলা চঞ্জলা
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/रेडियो जलजलाबाट संसारभरिको साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतेको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौ समाचारका शीर्षकहरूबाट। रासोपा केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी, बिहिबार बोलाइएको संसद बैठक सूचना टाफेर स्थगित। 2082 चुनावमा जित्ने भन्दा हार्ने उम्मेद्वारको खर्च धेरै, देशभर 1,37,000 हेक्टर जमीनमा रोपाई। माडी गाउँपालिकाले ल्यायो करिब 39 करोड़को बजेट, सुनसरी गाउँपालिकाले 41,63,72,000 रूपैयाँको बजेट। 8 बिस्कोटका 36 स्वास्थ्य कर्मीले दिए सामूहिक राजीनामा, दाङ महिला जेसीसीद्वारा घोराई खाने पानी तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीलाई सम्मानित। लुम्बिनीको प्रदेश बजेट मन्त्री र सांसद मुखी, विपक्षी सँगै सत्तापक्ष पनि असन्तुष्ट। र अलीबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो, गोलको प्रतीक्षामा रोनाल्डो, महत्वपूर्ण खेलमा पोर्चुगल मैदानमा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र चल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गाको उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162098118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

अब समाचार शुरू गरौं। रासोपा केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी सम्बन्धी प्रसंगबाट। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेद्वारको नाउँ भोलि सार्वजनिक भएको छ। 99 जना केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नाउँ भोलि सार्वजनिक भएको हो। रासोपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको चुनावमा 384 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेश बाट 5 जना निर्वाचित हुनेछन्। 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको हो। लामिछानेका अनुसार सुदूरपश्चिममा 18, मधेसमा 20, लुम्बिनीमा 31, कोशीमा 20, कर्णालीमा

0: 31 बागमतीकामा 27 र गण्डकीमा 27 जनाको मेच जारी परेको छ। नावावली सार्वजनिक सँगै दावी विरोधका लागि समय दिइएको छ। यसपछि उम्मेद्वारको अन्तिम नावावली सार्वजनिक हुनेछ। अन्तिम नावावली विद्युतीय मतदान मेसिनमा प्रविष्ट गरेपछि आज राति नै मतदान गर्ने तयारी छ। पार्टीको सभापति रवि लामिछानेले निर्विरोध हुनुभएको छ। आजै राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको चुनाव गर्ने तयारी छ। दोस्रो चरणमा एक उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री गरी 6 जनाको चुनाव हुनेछ। संघीय संसद सचिवालयले भोलि बिहिबार बस्ने प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरेको छ। विशेष कारण भन्दै सचिवालयले बिहान 11 बजे बस्ने तय भएको बैठक स्थगित गरिएको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार सभामुख डोल प्रसाद अर्यालले भोलिका लागि निर्धारित बैठक पर्सि शुक्रबार दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेका छन् गर्नुभएको छ। विशेष कारण भने पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण बैठक सारिएको हो। महाधिवेशनमा रासोपाका सबै जसो सांसद र मन्त्रीहरू पनि सहभागी भएका छन्। आइतबार शुरू भएको महाधिवेशन मंगलबार नै सकिने तय भए पनि अझै नेतृत्व चयन प्रक्रिया सकिएको छैन। निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी आय अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले धेरै खर्च गरेको पाइएको जनाइएको छ। ईओसीले देशभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3,406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। संस्थाका अध्यक्ष श्री कृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले चुनाव प्रचार प्रसारमा औसत 88 लाख र हार्नेको त्यसको झण्डै 3 गुणा धेरै औसत 2,83 करोड रूपियाँ खर्च गरेको पाइएको छ। चुनाव खर्चको झण्डै 67% रकम हार्ने उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन देखिरहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25 देखि 33 लाखसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमा भन्दा 118% धेरै खर्च गरेको पाइएको छ। उम्मेद्वारले खर्च देखिने ब्यानर, र्याली, कोण सभा, भोजभतेर आदिको साटो, नदेखिने च्यानल, अदृश्य तर प्रभावशाली सूचना तथा संचार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल औ अनौपचारिक परिचालन तर्फ सरेको देखियो। यसको अनुगमनलाई थप कठिन बनाउँछ र देव बनाएको देखियो। मिथ्या सूचना, दुष्प्रचार, चरित्र हत्या जस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग रोकथाम तथा नियन्त्रणमा आवश्यक कानूनी प्रावधानको अभाव देखियो। प्रतिवेदनमा भनिएको छ कुल खर्चको 82% प्रचार अभियान अवधिमा भएको र 4% खर्च चुनावको दिन प्रचार निषेधको अवधिमै भएको देखिएको प्रतिवेदनले जनाएको छ। उम्मेद्वारको आमदानीको स्रोत सार्वजनिक र अनिवार्य रूपमा खुलासा गरिनुपर्ने, डिजिटल माध्यमबाट हुने आचार संहिता उल्लंघन पत्ता लगाउन प्रविधि मैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेश गर्न पहिलेको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचार संहिता उल्लंघनकर्तालाई तत्काल कार्यवाही गर्न व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिएको ईओसीका अध्यक्ष सुवेदीले बताउनुभयो। यसै गरी छुट्टै बैंक खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखा परीक्षणलाई सहायक संरचनाका रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असारको पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गते सम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसून अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन सकेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। विभागले यस वर्ष जलवायु मन्त्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि माडी गाउँपालिकाले ल्यायो करिब 39 करोड़को बजेट। सुनसरी गाउँपालिकाले पनि ल्यायो 41,62,72,000 रूपैयाँ। 28 कोटका 36 स्वास्थ्य कर्मीले दिए सामूहिक राजीनामा। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98,40,741
1: 98,095,14,652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
6: हर हर को आवाज गाउँ शहर को आवाज हर एक मन मुटुमा गुन्जी रहने रोलपाली आवाज हो, तपाईको मन को आवाज रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको माडी गाउँपालिकाको गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन मार्फत आगामी आर्थिक वर्ष 2083-84 लागि करिब 39 करोड़ रूपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम मार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा प्रभावकारी सेवा प्रभावलाई प्राथमिकतामा राखेको जनाएको छ। गाउँसभामा प्रस्तुत बजेट अनुसार पूर्वाधार विकासका लागि करिब 4 करोड़, कार्यक्रमका लागि 1,56,00,000 रूपैयाँ तथा चालू खर्चतर्फ 11,65,00,000 रूपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाले समावेशी विकास, उत्पादन वृद्धि, रोजगारी सृजना तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न क्षेत्रगत कार्यक्रमहरू समेटिएर बजेट ल्याएको जनाएको छ। गाउँसभाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम समेत पारित गरेको छ। गाउँपालिकाका जनप्रतिनिधिहरूले बजेटले स्थानीय आवश्यकता सम्बोधन गर्दै विकास निर्माणका गतिविधिलाई योजनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। सुनसरी गाउँपालिका रोल्पाले आर्थिक वर्ष 2083-84 का लागि 41,63,72,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्षले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कुल बजेट मध्ये 32,07,27,000 रूपियाँ अर्थात 77% चालुतर्फ र 9,56,45,000 रूपियाँ अर्थात 23% पूँजीगततर्फ विनियोजन गरिएको जानकारी दिनुभएको छ। प्रस्तुत बजेट कार्यान्वयनका लागि बैंक मौजदात र आन्तरिक राजस्वबाट 1,05,00,000 रूपियाँ आन्तरिक स्रोत परिचालन गरिने भएको छ। त्यसै गरी संघीय सरकारबाट राजस्व बाँडफाँड समानीकरण सशर्त र श्रमपूरक तथा विशेष अनुदान र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान मार्फत बजेटको स्रोत व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने नीति समेत लिएको छ। राजस्व परामर्श समितिको सुझाव तथा राजस्व सुधार कार्ययोजना 2082 अनुसार राजस्वका नयाँ क्षेत्र पहिचान गरी करको दायरा विस्तार गर्ने तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। गाउँपालिकाले प्रस्तुत बजेटले निर्माण विकास निर्माण सेवा प्रवाह तथा स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा कार्यरत 36 जना स्वास्थ्य कर्मीहरूले सामूहिक राजीनामा दिएका छन्। आफूहरूका माग पूरा नभएको भन्दै नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्य कर्मीहरूले सामूहिक राजीनामा दिएका हुन्। सेवा सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै नगरपालिकामा पटक पटक ज्ञापन पत्र बुझाए पनि सुनवाई नभएपछि आज सामूहिक राजीनामा दिएका छन्। माग पूरा गर्नुको साटो सम्बन्धित निकायबाट करार स्वास्थ्य कर्मीलाई अपमानजनक अभिव्यक्त प्रकट भएपछि सामूहिक राजीनामा दिन बाध्य भएको सामूहिक राजीनामा उल्लेख छ। नगरपालिकाले आफूहरूका माग पूरा नगरेको र जिम्मेवार व्यक्तिहरूबाट तपाईहरूका माग पूरा गर्न सक्दैनौ, मन लागे काम गर्नुहोस्, नलागे छाड्नुहोस्, करार सम्झौता रद्द गर्छौ भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्त आएकाले अपमानजनक रूपमा काम गर्न नसकिने भन्दै उनीहरूले राजीनामा दिएका हुन्। सेवा सुविधाको माग गर्दा आफूहरूमाथि प्रहार भएको र आफूहरूको श्रमको कुनै मूल्याङ्कन नभएकोले आज प्रमुख प्रशासकीय अधिकृतलाई सामूहिक राजीनामा बुझाइएको बताइएको छ। सेवा सुविधा र विभेद अन्त्यका माग गर्दै नगरका करारका स्वास्थ्य कर्मीहरूले पटक पटक नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए। दाङ महिला जस्टिसले घुराई खाने पानी तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीलाई हिजो मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको छ। दाङ महिला जस्टिसका कार्यवाहक अध्यक्ष भीमा जीसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घुराई खाने पानी तथा सरसफाई संस्थाका अध्यक्ष ध्रुव केसी प्रमुख अतिथि तथा दाङ महिला जेसिज की संस्थापक अध्यक्ष निर्मला गौतम विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुव केसीले घुराई खाने पानी तथा सरसफाई संस्थाको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिलाई सम्मान गरेकोमा दाङ महिला जेसिज प्रति आभार व्यक्त गर्नुभयो। उहाँले संस्थागत विकास, स्वच्छ खाने पानीको पहुँच विस्तार तथा उपभोक्ता मैत्री सेवा प्रभावका लागि नयाँ कार्य समिति प्रतिबद्ध रहेको बताउनुभयो। साथै विभिन्न सामाजिक संघ संस्थासँग सहकार्य गर्दै समुदायको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विशिष्ट अतिथि निर्मला गौतमले महिला नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा दाङ महिला जेसिसले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल बना कार्यकालको शुभकामना दिँदै खानेपानी तथा सरसफाई जस्तो संवेदनशील क्षेत्रमा पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्न सुझाव दिनुभयो। समाज विकासका लागि संस्थागत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सम्मान कार्यक्रमले आपसी सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा दाङ महिला जेसुइट्सका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सम्मानित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको शुरूआत आस्था पाठकबाट गरिएको थियो भने आस्था पाठक प्रिया रोकाले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव बसन्ती सुवेदीले गर्नुभएको हो। लुम्बिनी सरकारको बजेट मन्त्री र सांसदमुखी भएको असन्तुष्ट पक्षीहरूले बताएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि असार 1 गते 37.45 करोड़ रूपियाँ वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरिएको थियो। सो बजेटमाथिको छलफलका क्रममा केही सत्तापक्ष र प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बजेट पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन्। सोमबारका लागि निर्धारित प्रदेश सभाको बैठक सांसदहरूको असन्तुष्टिपछि आजका लागि सारिएको छ। बजेटमाथिको छलफलमा सत्तापक्ष नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपाल तथा प्रतिपक्षी दलहरू नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले बजेट असन्तुलन नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता र सिद्धान्तसँग मेल नखाने गरी आएको भन्दै विरोध जनाएका थिए। बजेट विनियोजनप्रति असन्तुष्ट सांसदहरूले बजेट पुस्तिका रातो किताब पुनर्लेखन हुनुपर्ने माग गर्दै यो नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिँदै लगातार विरोध जनाएपछि सभामुख तुलाराम घरतीले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो। तर सत्तापक्ष र प्रतिपक्ष बीच सहमति नजुटेपछि सभामुखले मंगलबार 1 बजेसम्मका लागि बैठक स्थगित गरेको सूचना ट्रान्स गर्नुभएको थियो। प्रमुख विपक्षी दलका सांसद इन्द्रजीत थारूले प्रदेशको आवधिक योजना नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकतासँग मेल नखाने गरी असन्तुलित बजेट आएको हुँदा सच्याएर पुनर्लेखन गर्नुपर्ने अधिकांश सांसदहरूको माग रहेको बताइएको छ। बजेट निर्माणका क्रममा मन्त्रीहरूले सांसदहरूसँग योजना माग गरेका तर ती योजनाहरूलाई बजेटले सम्बोधन नगरेकाले एमालेकै सांसदहरूले बजेट पुस्तिका पुनर्लेखन गर्नुपर्ने विपक्षी दलको मागमा समर्थन जनाएको थारूले बताउनु भएको छ। मन्त्री बाहेक एमाले र कांग्रेसका अधिकांश सांसदहरू बजेट विनियोजनप्रति असन्तुष्ट रहेका छन्। थारूले भन्नुभएको छ, हामी सबैको माग बजेट पुस्तिका पुनर्लेखन हुनुपर्छ भन्ने हो। उहाँले भन्नुभएको छ, जसपा नेपाल संसदीय दलकी नेता अम्बिका काफले नै विपक्षी दल मात्र नभई सत्तापक्षका नेपाली कांग्रेस, जनमत पार्टी र जसपा नेपालका सांसदहरूले समेत बजेट विनियोजन पूर्णत असन्तुलन भएको स्वीकार नभएकाले विरोध जनाएको बताउनु भएको छ। प्रस्तुत बजेटमध्ये पूँजीकतर्फ 22.71 करोड़ 65,40,000 रूपैयाँ, चालुतर्फ 11.11 करोड़ 27,10,000 रूपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फको रकम समेत समावेश गरी कुल बजेट 37.38 करोड़ 45,00,000 रूपैयाँ पुगेको हो। चालू आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38.91 करोड़ रूपैयाँको बजेट ल्याएको थियो। अब देश बाहिरको समाचार। चिनिया ई कमर्स कम्पनी अलीबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलीबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बद्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिका लागि भएको भन्दै हतियार रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलीबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको छ। अलीबाबाले चिनिया सेनासँग कथित सम्बद्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ्दो सूचीबाट हटाउने नाम हटाउन आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जुन 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलीबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र बाइडु जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यति बेला अलिबाबाले यो पद नामको विरोध गर्न कानूनी कार्यवाही गर्ने चेतावनी दिएको थियो। अन्तिममा खेल समाचार। उत्तर अमेरिकी राष्ट्रमा चलिरहेको फिफा विश्वकप 2026 को समूह केमा मंगलबार पोर्चुगलले विश्वकपमा पहिलोपल्ट सहभागी एसियाली राष्ट्र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। यो प्रतिस्पर्धा दुवैका लागि नकआउट चरणमा पुग्नका लागि महत्वपूर्ण छ, तर यो त्योभन्दा पनि अझ महत्वपूर्ण विश्व फुटबलका अनुयायी माझ 41 वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोको प्रदर्शन कस्तो होला भन्नेमा केन्द्रित हुनेछ। रोनाल्डोले के गोलको खडेरी टोड्लान् त सबैको चासो समेत बढेको छ। सन् 2026 को विश्वकपमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीसँग खेल्न थालेका पोर्चुगिज खेलाड़ी रोनाल्डोले जीवनमा व्यक्तिगत तथा क्लबका धेरै पुरस्कार आफू र आफ्नो टीमलाई दिलाएका छन्। तर अघिल्ला पाँच संस्करणमा पोर्चुगलको टीमलाईबाट खेले पनि आफ्नो टोलीलाई उपाधि दिलाउन भनिसकेका छैनन्। रोनाल्डोले विश्वकप र युरो कपमा लगातार 10 खेलदेखि कुनै गोल गर्न सकेका छैनन्। यद्यपि उनले पोर्चुगलका लागि खेलेका पछिल्ला 9 अन्तर्राष्ट्रिय खेलमध्ये 6 खेलमा गोल गरेका छन्। समकालीन मेस्सीले सन् 2014 आफ्नो टोलीलाई उपविजेता र 2022 विजेता बनाएका थिए। समूह केमा कोलम्बिया 3 अंक सहित पछिल्लो पहिलो स्थानमा छ। पोर्चुगल र डीआर कंगोले एक एक अंक जोड़ेका छन्। उज्बेकिस्तान बिना कुनै अंक पुछारमा छ। उपाधिको दावेदार मानेको पोर्चुगलले आफ्नो पहिलो खेलमा अप्रत्याशित रूपमा कंगोसँग एक एकको बराबरी खेलेको थियो। कंगो विरूद्धको खेलमा पोर्चुगलले कुनै पनि सशक्त प्रहार पोस्टमा हुन सकेको थिएन। पहिलो खेलमा उज्बेकिस्तानले हराएको कोलम्बियाले बुधबार बिहान कंगोसँग खेल्दैछ। 3 अंकसहित बलियो बनेको कोलम्बिया पोर्चुगलका लागि समूह चरणको अन्तिम खेलमा प्रतिद्वन्दी हुनेछ। अन्तिम खेलमा तुलनात्मक रूपमा अरूभन्दा बलियो टीमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पोर्चुगल उज्बेकिस्तानलाई हराउँदै महत्वपूर्ण 3 अंक जोड्ने धुनमा रहेको छ। तर पहिलो खेलमा कोलम्बियासँग 3-1 स्तब्ध बनेको उज्बेकिस्तान विश्वकपमा पहिलो अंक तान्ने धुनमा हुनेछ। उज्बेकिस्तान पनि कंगोले पोर्चुगल विरूद्ध अपनाएको रणनीतिका साथ मैदानमा उत्रिनेछ। खेल टेक्सास स्थित होस्टन स्टेडियममा पाउने 11 बजे शुरू हुनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। राजसभा केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी। बिहिबार बोलाएको संसद बैठक सूचना टाँसेर स्थगित। 2082 को चुनावमा जितिए भन्दा हार्ने उम्मेद्वारको खर्च धेरै। देशभर 1,37,000 हेक्टर जमीनमा रोपाए। माडी गाउँपालिकाले ल्यायो करिब 39 करोड़को बजेट। सुनसरी गाउँपालिकाले ल्यायो 41,63,72,000 रूपियाँको बजेट। आठ विस्फोटका 36 स्वास्थ्य कर्मीले दिए सामूहिक राजीनामा। दाङ महिला जेसिसद्वारा घोराई खाने पानी तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीलाई सम्मानित। लुम्बिनीको बजेट मन्त्री र सांसद मुखी। विपक्षीसँगै सत्ता पक्षको पनि असन्तुष्टि। र अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर गर्यो। गोलको प्रतीक्षामा रोनाल्डो महत्वपूर्ण खेलमा पोर्चुगल मैदानमा। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट जलजलापेस.com तथा facebook.com/radio जलजलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विस्तारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: झेरो एवं नमस्कार कार्यक्रम थबाङ गतिविधि लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थबाङवासी लगायत रेडियो पूर्वी रूकुम सँगै रेडियो मालसरी र रेडियो जलजला सुन्दै बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान भुटामगर र मलाई रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वको स्टुडियोमा प्राविधिक सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 MHz रोल्पाको स्टुडियोबाट रितिका मगर र रेडियो चलचला 96.4 MHz रोल्पाको स्टुडियोबाट रिता गाहा मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्वमा उत्पादन गर्ने गरेको छ र त्यसको प्रसारण प्रत्येक साताको बुधबार बेलुका 6:30 बजेदेखि करिब 7 बजेसम्म रेडियो पूर्वी रूकुम 103.2 MHz रूकुम पूर्व रेडियो मालसरी 100.5 MHz रोल्पा र रेडियो जलजला 96.4 MHz रोल्पाबाट एकैसाथ प्रसारण हुने गर्दछ। साथै तीनवटै रेडियोका फेसबुक पेज एवं अनलाइन इन्टरनेटमा रेडियो पूर्वी रूकुम .com.np मालसरी खबर .com र जलजला प्रेस .com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यस कार्यक्रममा हामीले थबाङ गाउँपालिकाका विभिन्न विकास निर्माण एवं सेवा प्रवाहको अवस्था बारे जानकारी दिने गर्दछौ। साथै गाउँपालिका स्थित सफल व्यक्ति तथा व्यवसाय संघको उत्तीर्ण कुराकानी पनि गर्ने गर्दछौ। पालिकावासीका सुझाव तथा गुनासाहरू लिएर पनि उपस्थित हुने गर्दछौ। यसै गरी थबाङ गाउँपालिकाका वडा र विभिन्न शाखाहरूबाट भए गरेका कामहरू कहाँ कसरी हुँदैछन्, यसमा जनप्रतिनिधि कर्मचारीबाट के कस्ता सेवाहरू प्रवाह भइराखेका छन् भन्ने बारे पनि जानकारी दिने गर्दछौ। आजको कार्यक्रममा हामीले रोल्पा थबाङ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक तुलबहादुर पुन मगरसँग कुराकानी गरेका छौं। उहाँसँग गाउँपालिकाभित्रको स्वास्थ्य विकास तथा स्वास्थ्य कोषको अवस्था र स्वास्थ्य क्षेत्रमा के कस्ता समस्याहरू छन् लगायत यी विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छौं। अब सुनौ रोल्पा थबाङ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक तुलबहादुर पुन मगरसँग गरिएको यो कुराकानी। थबाङ गतिविधि कार्यक्रममा स्वागत छ सर।
1: धन्यवाद।
0: थबाङ गाउँपालिका अहिले स्थापना काल भएदेखि अहिले चाहिँ स्वास्थ्य क्षेत्रको अवस्थामा अथवा चाहिँ स्वास्थ्य शाखाले थबाङ गाउँपालिकाभित्र चाहिँ कस्तो कामहरू गरिराखेको छ, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ?
1: प्रश्नको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। संहिता लागू हुनुभन्दा अगाडि थबाङ गाउँपालिकाको स्वास्थ्य अवस्था भन्नुपर्दा साबिकको 3 गाविस मिलेर यो थबाङ गाउँपालिका 5 वडामा चाहिँ विभाजन भएको छ प्रशासनिक राजनीतिक हिसाबले। त्यसो हुनाले हामी आउँदाखेरि यस क्षेत्रमा 3 स्वास्थ्य संस्था थियो। एउटा चाहिँ इलाका स्वास्थ्य चौकी, 2 चाहिँ स्वास्थ्य चौकी र 2073 साल मङ्सिर महिनामा एउटा चाहिँ भूगोलको आधारमा वा गाविस साबिको वा गाविसमा चाहिँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र घोराबाङ भनेर चाहिँ प्राथमिक पुनर्जागरण महाशाखा त्यो स्वास्थ्य सेवा विभाग अन्तर्गत चाहिँ एउटा स्वीकृत भएको अवस्था थियो। साथै चाहिँ एउटा सामुदायिक अस्पताल भनेर चाहिँ थबाङमा रहेको अवस्था थियो। त्यो 4 मात्रै भेट्न सकिन्थ्यो त्यति बेला। र स्थानीय तह लागू भइसकेपछि र पहिलो वर्षको हामीले 73-74 समीक्षा चाहिँ जब नेपाल सरकार अथवा चाहिँ देश संहितामा गइसकेपछि र भनेर चाहिँ प्राथमिक पुनर्जागरण महाशाखा त्यो स्वास्थ्य सेवा विभाग अन्तर्गत चाहिँ एउटा स्वीकृत भएको अवस्था थियो। साथै चाहिँ एउटा सामुदायिक अस्पताल भनेर चाहिँ थबाङमा रहेको अवस्था थियो। त्यो 4 मात्रै भेट्न सकिन्थ्यो त्यति बेला। र स्थानीय तह लागू भइसकेपछि र पहिलो वर्षको हामीले 73-74 समीक्षा चाहिँ जब नेपाल

0: स्वास्थ्य सहसंयोजकको रूपमा खटाएको थियो। त्यो सन्दर्भमा चाहिँ म आउँदाखेरि यस क्षेत्रमा हजुरको त्यहाँ चाहिँ समीक्षा गर्यौँ हामीले। समीक्षा गर्दाखेरि जनसङ्ख्या हेर्दाखेरि चाहिँ सानो र भूगोल हेर्दाखेरि ठूलो आकार भएको कारणले गर्दाखेरि यसलाई चाहिँ कसरी चाहिँ जनतालाई नजिकबाट सेवा प्रदान गर्न सकिन्छ भन्ने थियो। र पहिला 2048 सालमा बनेको स्वास्थ्य नीति थियो, त्यसपछि 2071मा चाहिँ आएको थियो। त्यो नीति अनुसार चाहिँ जनतालाई जति सक्दो आधादेखि एक घण्टाभित्र सेवा कसरी दिन सकिन्छ, आधारभूत सेवाहरू भन्ने कुरा थियो। त्यही कुरालाई मध्यनजर गरेर हामीले भूगोलको आधारमा चाहिँ विशेष गरी यहाँको अवस्थालाई हेरेर चाहिँ बाँकी थप स्वास्थ्य संस्थाहरू चाहिँ हामीले थप गर्ने भनेर चाहिँ सुरुको गाउँसभा पश्चात गाउँसभा भएपछि मात्रै हामीले कार्ययोजना चाहिँ पेश गरेका थियौँ। तर हाम्रो समीक्षा भने चाहिँ श्रावण महिनामै भयो, भाद्र महिनामा भएको थियो त्यति बेला। त्यो भइसकेपछि अहिले 9 स्वास्थ्य संस्थाबाट छ, त्यसमध्ये चाहिँ हामीले 2 वडामा चाहिँ के छ भन्नुहुन्छ भने आधारभूत स्वास्थ्य सेवा केन्द्र छ। प्रशासनिक हिसाबले जुन जुन वडा अनुसार विभाजन भयो, जो साबिकको रहेको स्थानमा र इलाका स्वास्थ्य चौकी थवाङ रहेकोलाई चाहिँ स्तर उन्नति भएर थवाङ आधारभूत अस्पताल रहेको छ अहिलेको सन्दर्भमा, र बाँकी 4 चाहिँ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र र 2 स्वास्थ्य चौकी गरेर चाहिँ थवाङमा चाहिँ जम्मा जम्मी 9 स्वास्थ्य संस्थाबाट चाहिँ हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको अवस्था चाहिँ
1: थवाङ गाउँपालिका भित्र चाहिँ जो स्वास्थ्य संस्थाहरू गाउँपालिका स्थापना भइदिएको काल चाहिँ नागरिकहरूलाई सहज रूपमा अझ स्वास्थ्यसँग चाहिँ प्रत्यक्ष रूपमा अझ नजिकबाट सेवा दिनको लागि संस्था अथवा चाहिँ यो थप चाहिँ स्थापना गर्नुभयो, इकाई अथवा सामुदायिक स्वास्थ्य इकाई होइन। त्यो गर्दाखेरि अहिले त मोटामोटी स्वास्थ्य संस्थाको स्थापना भए, तर यसमा फेरि सञ्चालन गर्नको लागि जनशक्तिको आवश्यक होला, त्यसपछि उपचारको लागि चाहिँ स्वास्थ्य उपकरण अथवा स्वास्थ्य सामग्रीहरू चाहिँ आवश्यक होला, यिनीहरू चाहिँ कसरी व्यवस्थापन गरिनु भएको छ, कस्तो छ सर?
0: जस्तो सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको हकमा चाहिँ स्थानीय तहको पूर्ण भूमिका रहन्छ, त्यही अनुरूप चाहिँ हाम्रो कार्यविधि पनि स्वीकृत भइसकेका छ। र त्यो चाहिँ 4 स्वास्थ्य संस्था सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको चाहिँ गाउँपालिकाले त्यसको जिम्मेवारी ग्रहण गरिरहेछ। हुन त अब 15 भन्दा मुनि 5-10-15 सबै चाहिँ स्थानीय तहको जिम्मेवारीमा भने छ आधारभूत स्वास्थ्य सेवालाई। संविधानमा त 2072 चाहिँ त्यो निर्दिष्ट गरेका अधिकारभित्र चाहिँ त्यो सुनिश्चित गरिएको छ। तथापि हाम्रो यहाँको आर्थिक स्रोत अथवा चाहिँ हाम्रो रेभिन्यू भन्छ त्यसलाई, राजस्व आन्तरिक राजस्वहरू मूल्याङ्कन गर्दा अथवा यहाँको आमदानीलाई मूल्याङ्कन गर्दा धेरै कम हुने भएकोले कठिनाईको अवस्था छ स्वास्थ्य मात्र नभएर शिक्षा क्षेत्रमा पनि। तर अहिलेको सन्दर्भमा पूर्ण रूपमा चाहिँ 4 सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको आर्थिक देखि लिएर अब मानव संसाधन औजार उपकरण चाहिँ हाम्रो स्थानीय सरकार थवाङ गाउँपालिकाले लिएको छ भने, बाँकी हामीले आधारभूत र स्वास्थ्य चौकी र थवाङ आधारभूत अस्पताल चाहिँ सङ्घीय सशक्त बजेटबाट चाहिँ व्यवस्थापन गरेका छौँ। बाँकी रह्यो अब औषधिका कुराहरू छ, औजार उपकरणका कुरा छ, त्यो चाहिँ तिनै तहको सरकारबाट समन्वयात्मक रूपमा चाहिँ अगाडि बढेको छ। जस्तो थवाङ आधारभूत अस्पताल चाहिँ सङ्घीय सरकारले बनाएको छ भने अहिले चाहिँ सञ्चालन खर्च भनेर चाहिँ खासै चाहिँ छुट्याइएको अवस्था छैन, आएको छ भन्ने छ, त्यो चाहिँ हामीले एलएमबीएसमा हेर्न सकेका छैनौँ। तथापि हामीले त्यो नआए पनि यो पहिलो पटक हो र नआए पनि अन्य दिनहरूमा चाहिँ यहाँका चाहिँ स्वास्थ्य संस्थाहरू सञ्चालनको लागि चाहिँ औजार उपकरण तालिमको व्यवस्थापन चाहिँ प्रदेश सरकार, सङ्घ सरकार अनि स्थानीय सरकारबाट व्यवस्थापन भइरहेको छ। पर्याप्त मात्रामा नभए पनि चाहिँ हाम्रो व्यवस्थापन भएर अगाडि बढिरहेको छ।
1: यो जस्तै यो चालु आर्थिक वर्ष अब सकिन लागेको छ, यसमा गर्दाखेरि अब औषधि खरिद गर्ने पनि कहिले काहीँ चाहिँ कुनै कहिले कतै कतै चाहिँ कस्तो सुनिन्छ भन्दा, आर्थिक वर्ष सकिन लाग्यो, खरिद गर्ने औषधि उपचार हामीसँग चाहिँ थोरै मात्र पैसा थियो, त्यस कारणले चाहिँ औषधि खरिद गर्न चाहिँ पुगेको छैन, नयाँ आर्थिक आउनको लागि अर्को बजेट आउनुपर्छ, अर्को बजेट आउन चाहिँ पर्खिराखेका छौँ भन्ने खालको पनि कहिले काहीँ चाहिँ आउँछ समस्याहरू। त्यो समस्या चाहिँ थवाङ गाउँपालिका अहिले चाहिँ त्यो त्यस्तो खालको

0: समस्या भोगिरहनु भएको छ कि कस्तो छ सर?
1: त्यस्तो त छैन सर, किन भन्दाखेरि म अहिले यहीँ रहेर काम गर्न थालेको करिब 10 वर्ष हुन थाल्यो र पहिला पहिला फाटोफुट्ट वास्तविक कुरा नबुझेर जनगुनासो आउने त्यो खालको त हुन्छ, अथवा नेपाल सरकारले जो अहिले सशस्त्र अनुदानबाट दिने बजेट जो अहिले हाम्रो 10 लाख सरबासी कता साल 11 लाख थियो त्यसले पर्याप्त त पुग्दैन 12 महिना, तर अहिले चाहिँ यो सिस्टमले पनि बाँधेको छ हामीलाई। अब जस्तो पहिला हामीले ELMS सिस्टममा चाहिँ हाम्रो औषधिहरू आमदानी बाँध्थ्यौँ भने अहिले चाहिँ 5 भिटोभित्रै नै एकीकृत रूपमा चाहिँ यो प्रशासनिक प्लस विभिन्न पालिका अन्तर्गतका शाखाका स्टोरहरू सब स्टोरहरू हुने भएको कारणले गर्दाखेरि र एक्सपायरी हरेक कुराहरू त्योको चाहिँ खपत भएको छ छैन भन्ने कुराहरू चुस्त दुरुस्त डाटाहरू देखाउने भएको कारणले पनि त्यो भन्ने अवस्था रहँदैन। अब भने जस्तो अब सबै औषधिहरू त पुग्ने कुरा रहँदैन, करिब करिब 8 महिना चाहिँ पर्याप्त रूपमा पुग्छ र अर्को कुरा त्यति हुँदाहुँदै पनि सामान्यतै जनगुनासोहरू त आइ नै हाल्छन्, त्यो स्वाभाविक छ किनभने मान्छेले अहिले तुरन्तको तुरन्तै चाहिँ रिजल्ट अथवा तुरन्तको तुरन्तै चाहिँ त्यसको चाहिँ प्रतिक्रिया त्यसको जवाब खोज्छ, त्यो भएको कारणले गर्दा त्यो हुन्छ नै। तर त्यस्तो एकदमै सोसियल मिडियामै आउने गरी यहाँ चाहिँ यस्तो भयो नै भनेर चाहिँ भन्ने कुरा चाहिँ आएको छैन। र हाम्रो चाहिँ पहिला यो 10 वर्षको अन्तरालमा हामीले पहिलो वर्ष चाहिँ कोटेसन मार्फत गरेका थियौँ तत्कालीन समयमा हामी नयाँ नयाँ हुँदाखेरि, र त्यसपछि हामीले चाहिँ हार्ड कपी गरेर जो चाहिँ योबाट पिपिएमओबाट चाहिँ टेन्डर गर्ने सिस्टम हुन्थ्यो त्यो नआउँदासम्म चाहिँ हामीले बिडिङै गर्थ्यौँ, हजुर बोलपत्र आउने गरेर गर्थ्यौँ, त्यसपछि पनि सिस्टम आइसकेर चाहिँ हामीले सिस्टम मार्फतै गरेका छौँ। तर थलानको सन्दर्भमा चाहिँ वर्षमा एकपटकै गर्छौँ हामीले, वर्षमा एकपटकै गर्छौँ, जस्तो आजभोलि औषधि आयो भने करिब करिब हाम्रो पुसमा फागुन चैतसम्म मजाले पुगिरहेको अवस्था छ। र मैले अगाडि पनि भने कतिपय चाहिँ भने जस्तै सबै कुरा चाहिँ नपुग्न नसक्छ, कहीँ चाहिँ अब सिटामलै पाएन जीवनजलै पाएन भनेर चाहिँ जनगुनासो आइरहेको हुन्छ, तर त्यो त्यस्तो सङ्ग्रह चाहिँ थवान गाउँकाले अवस्थामा छैन र अहिले यस आर्थिक वर्षमा पनि खरिद भइसकेको औषधि आइसकेको छ, हाम्रो त्यो दाखिला त्यो चाहिँ मूल्याङ्कन त्यो चाहिँ सबै रुजु भइरहेको छ। र बाँकी हामीले विगत नहुँदाखेरि पनि जस्तो यो आर्थिक वर्षमा विशेष त सङ्घीय सरकारकै समस्या थियो, आइरन फोलिक एसिडहरू विद्यालय र गर्भवती आमाहरूको लागि त्यो पनि हामीले चाहिँ आकस्मिक रूपमा चाहिँ त्यहाँबाट पत्रचार भइसकेपछि यहाँबाट समस्या समाधान हुने गरी त्यो कुरालाई पनि हामीले व्यवस्थापन
0: स्वास्थ्य शिविर अथवा विशेषज्ञ जो चाहिँहरू लिएर डाक्टरहरू लिएर चाहिँ चेकअप गर्ने, त्यसपछि त्यहाँ जो खाल जति खालका रोगहरू देखा परेमा चाहिँ अन्त चाहिँ रिफर गरेर चाहिँ उपचार गर्ने खालको पनि भइरहेको अवस्था चाहिँ हुन्छ। थपन गाउँपालिकाले त्यस्तो खालको अभ्यासहरू गरिनु भएको छ कि
1: चाहिँ हामीले विगतका दिनहरूमा गरिरहेका थियौँ, यो आर्थिक वर्षमा आँखाको बाहेक अन्य शिविर चाहिँ गरेका थियौँ र अब लगभग हामी यो महिनाको अन्तिमतिर एउटा चाहिँ प्रजनन स्वास्थ्य रोग्नता सम्बन्धी गर्न सक्छौँ भन्ने चाहिँ आकलन गरेका छौँ, किनभने अहिले हाम्रो मेन पावर आफै तालिम प्राप्त पनि हुनुभएको छ। र यो शिविर कस्तो रहेछ भने विशेष त अब कुनै जटिल नभई नहुने खालको छ भने चाहिँ अब त्यो गर्न जरुरी हुन्छ, नत्री त्यो अभियानको रूपमा अब कतिपय जनचेतनाको हिसाबले त ठिकै होला, खर्चको हिसाबले अलिक बढी नै हुन्छ। त्यसो भए हुनाले अहिले हामीले त्यही कुरालाई मध्यनजर राखेर ठाउँ ठाउँमा चाहिँ आधारभूत स्वास्थ्यको लागि राखेका छौँ स्वास्थ्य संस्थाहरू, तर त्यो पर्याप्त नहुन सक्छ, तथापि कतिपय विशेष खालका चाहिँ शिविरहरू आवश्यक पर्न सक्छ, कहिलेकाहीँ गर्भवती आमाहरूको लागि एनिमलाइज स्क्यान अथवा हाड जोड्ने सम्बन्धी अथवा चाहिँ कुनै बाल रोग अथवा महिलाकै स्त्री रोग सम्बन्धी पनि नचाहिने होइन, त्यो फेरि सबै गलतै भन्ने चाहिँ होइन, चाहिन्छ तर समय सन्दर्भ अनि त्यो जनताको माग अनुसार चाहिँ त्यो राख्नुपर्ने हुन्छ। माग्यो भन्दैमा फेरि त्यो शिविरको नाममा शिविरै शिविर गर्ने चाहिँ मैले त्यो त्यसरी गरेको छैन, किनभने अब कतिपय त्यो अपरेसनै गर्नुपर्ने अथवा चाहिँ माथिल्लो निकायमा गएर उपचार लिनुपर्ने सङ्ख्या चाहिँ त्यहाँ फिल्टर भइहाले हुन्छ, भन्नाले त्यो खालको छनौट भइसकेका हुन्छ, अब जाने कि नजाने अथवा यहाँ ठिक भएन भने माथिल्लो निकायमै हो जाने अथवा प्रदेश अस्पताल अथवा चाहिँ सङ्घीय अस्पतालमा जानुपर्ने छ भने त्यसलाई चाहिँ त्यही अनुरूप चाहिँ हामीले व्यवस्थापन गर्ने हो। र कतिपय कुराहरू चाहिँ शिविर चाहिँ यो आर्थिक वर्षमा हामीले त्यस्तो विशेषज्ञ खालको चाहिँ चलाएनौँ, गत आर्थिक वर्षमा चाहिँ चलाएको थियौँ, र यो आर्थिक वर्षमा चाहिँ हाम्रो आँखाको चाहिँ नियमित रूपमा चाहिँ चलिरहेको छ। यो चाहिँ अब जस्तो वन्याकरण शिविर पनि त्यो नियमित रूपमै चल्यो, त्यो जस्तो वन्याकरण चाहिँ अब चाहिने नै हो फेरि, किनभने खर्चको हिसाबले त्यो गर्नलाई अब वन्याकरण स्थायी वन्याकरण गर्नलाई जिल्ला अथवा प्रदेश अथवा कुनै प्राइभेटमा जाँदा उसको आर्थिक हिसाबले पनि धेरै खर्च हुने भएको हिसाबले चाहिँ त्यस्तो खालको शिविरहरूलाई चाहिँ प्राथमिकताको साथ राखेर चाहिँ हामीले यतै चाहिँ गर्ने व्यवस्था गरेका छौँ।
0: थवाङ गाउँपालिकाभित्र संस्थागत सुत्केरी हुने अवस्था अथवा स्वास्थ्य संस्थामै आएर चाहिँ सुत्केरी हुने अवस्थाको चाहिँ कस्तो चाहिँ छ, अथवा चाहिँ होम डेलिभरी हुनेको अवस्था चाहिँ न्यून छ कि अथवा छँदै छैन, निर्म भइसकेको अवस्था चाहिँ कस्तो?
1: त्यस्तो संस्थागत सुत्केरी हुने अब घरमा हुने सुत्केरी शून्य अवस्थामा रहेको अवस्था त हामी पनि अछुतो छैनौँ, किनभने अझै यति संस्था यति चाहिँ हामीले व्यवस्थापन गर्दा गर्दै पनि विभिन्न आमा समूहहरू मार्फत महिला स्वास्थ्य स्वयंसेविका मार्फत स्वास्थ्य कर्मी मार्फत जनप्रतिनिधि मार्फत स्वयं चाहिँ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा गर्दै पनि अब त्यो कतिपय ठाउँमा चाहिँ सुत्केरी भएको अवस्था भेट्न सकिन्छ। तर कुरो के हो भने विगतमा जति मात्रामा हुन्थ्यो, जस्तो हाम्रो यो गत आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा 14 थियो, गत आर्थिक वर्षमा 6 थियो, यो आर्थिक वर्षमा सम्भवतः हाम्रो 2 जस्तो देखिन्छ अहिलेसम्मकोलाई, र धेरै चाहिँ भएको छैन। त्यसलाई हामीले एकदम शून्य अवस्थामा झारेर पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने भनेका छौँ। अहिले जस्तो 1 वडामा छैन, 2 वडामा चाहिँ देखिएको छ, 3 छैन। त्यसै गरेर यो कहिलेकाहीँ कस्तो हुन्छ भने यो आर्थिक वर्षमा एउटा वडामा भएको हुन्न, फेरि अर्कोमा फेरि भइसकेको हुन्छ कि, त्यो सम्झाउँदा सम्झाउँदै पनि अब यहाँ चाहिँ अलिकति गाह्रो नै छ। भूगोल पनि हो, अब सबै मान्छे कृषिमा अथवा आफ्नो दैनिक जीवनमा चाहिँ सञ्चालनको लागि चाहिँ काम विशेष काम गर्नुपर्ने हिसाबले पनि त्यसलाई बढी स्वास्थ्यलाई भन्दा अब काम अब आफ्नो गाई गोला वस्तुभावलाई बढी प्राथमिकता दिने भएको कारणले त्यो कुराहरू चाहिँ आइरहेको हुन्छ। उहाँले सम्झाउँदा सम्झाउँदै पनि
0: गर्भवती हुनेको अवस्थामा पनि जो नियमित चेकअप गर्ने हुन्छ, नियमित चेकअप गर्ने त्यसपछि चेकअप गर्दाखेरि चाहिँ अब तपाईँहरूको चाहिँ जो अवधि सुत्केर हुने अवधि भयो भने चाहिँ 2-3 अगाडि स्वास्थ्य संस्थामा आउनु होला नजिक भने पनि भनिरहनु भएको होला नि होइन। त्यो गर्दाखेरि अब योमा अब समस्या चाहिँ फेरि चाहिँ पछि चाहिँ यो नियमित चेकअप नगर्ने अनि चाहिँ संस्थागत चाहिँ सुत्केर हुन नहुँदाखेरि मातृ र शिशु डुबेर चाहिँ खतरा हुने भयो भन्दाखेरि दुईटा ज्यानले चाहिँ खतरा हुने भयो, यो यति बुझाएर बुझाउँदा पनि अथवा यहाँहरूले भन्दा भन्दा पनि अझै पनि प्रभावकारी हुन नसकेको के जस्तो चाहिँ लाग्छ सर?
1: प्रभावकारी हुन नसक्नु त मेन कुरा मुख्य कुरा त शिक्षा नै हो होइन। व्यक्ति स्वयं आफू शिक्षित र उसले आफूले मेरो लागि हो भन्ने बुझ्यो भने समस्या हुँदैन। कस्तो हुन्छ भन्दाखेरि अहिले हरेक कुराहरू चाहिँ हामीले अरूको लागि जस्तो गरिदिने, जस्तो हामीले भनेको कुराहरूलाई चाहिँ उहाँहरूले आत्मसात गरिदिनु भयो भने थोरै भए पनि म चाहिँ हजुरले अगाडि राखे जस्तै जस्तो सुत्केरी हुनुभन्दा 2-3 अगाडि आएर भर्ना हुने, त्यहाँ बस्ने निगरानी हुने, जस्तो उसको घरमा चाहिँ श्रीमान अथवा कोही चाहिँ श्रीमान विशेष गरी श्रीमान कामकाजमा गए पनि श्रीमती एक्लै छिन्, गर्भवती छिन्, सुत्केरी हुने अवस्थामा छिन् भने त्यो उनलाई हेरचाह गर्ने मान्छे आफ्नो नन्द अथवा आफ्नो सासु आमा कोही छैन भने पनि धेरै सहज हुन्छ नि स्वास्थ्य संस्थामा। अब थवाङ गाउँपालिकामा हामीले त्यही कुरालाई मध्यनजर राखेर 6 बर्थिङ सेन्टर छ, तथापि त्यो हुँदा हुँदै पनि चाहिँ उहाँहरू चाहिँ घरमा सुत्केरी हुने अवस्था देखिन्छ। तर विगतको तुलनामा धेरै सुधार भएको छ। हामीले अब यो वर्ष चाहिँ 1 वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने प्रयत्न गरिरहेका छौँ, तर हाम्रो अलिकति यहाँ समस्या भएको कारणले गर्दाखेरि त्यो चाहिँ सकिरहेको छैनौँ स्टाफको कारणले। नत्र भने हामीले त्यसलाई पनि पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सक्यौँ भने बिस्तारै हामीले 5 वडामा यो कार्यक्रम चाहिँ गरेर समग्र पालिकालाई नै त्यसरी अगाडि बढाउने चाहिँ हामीले एउटा चाहिँ फ्रेमवर्क तयार गरेका छौँ, र यसले पनि धेरै कुराहरू चाहिँ नियन्त्रण गर्ला र जनताको जुन घरमा हुने सुत्केरी दरलाई चाहिँ कम गर्छ भन्ने चाहिँ अपेक्षा राखेको छौँ।
0: एउटा यो थवाङ गाउँपालिकाभित्र पनि यो बालबालिकाहरूले नियमित खोप लगाउनु पर्ने अथवा खोप चाहिँ आउनेको संस्थामा आउने खोप नियमित लगाउनेको अवस्था चाहिँ कस्तो छ? अभिभावकहरूले कतिको चाहिँ यसमा कतिको चाहिँ सचेत हुनुहुन्छ होला?
1: खोप लाउने सन्दर्भमा अहिले यो वर्ष पनि हामीले विगतका दिन जस्तै अब हाम्रो केही दिनमा चाहिँ यो पूर्ण खोप घोषणा गर्न बाँकी छ। यो आर्थिक वर्ष विगत आर्थिक वर्षमा तथ्याङ्क लिँदाखेरि विगत आर्थिक वर्षमा पनि फाटाफुट्ट छुटेको भेटिन्थ्यो, आर्थिक वर्षमा चाहिँ त्यस्तो भेटिएको छैन। त्यो चाहिँ खुसीको कुरा हो। खोप लाउनलाई चाहिँ लिनुहुन्छ किनभने हामी कहाँ सब स्टोर पनि छ भ्याक्सिनको लागि, अनि सबै स्वास्थ्य संस्थामा एकदम हामीले सके जति गुणस्तरलाई व्यवस्थापन गरेर प्रवाह गरिरहेका छौँ। र हाम्रो थलाङ गाउँपालिकामा जम्मा जम्मी 12 खोप केन्द्र छन्, संस्थागत 8 र बाई 4 छन्। ती खोप केन्द्रबाट नियमित भ्याक्सिनहरू खोपहरू सप्लाई भइरहेको छ र खोपको मात्रा पनि पुगिरहेको छ, त्यस्तो त्यसबाट वञ्चित हुने अवस्था पनि छैन। खोप लाउनुपर्छ भन्ने अब जस्तो हाम्रो स्वास्थ्य कर्मी जो खोप कार्यकर्ता हुनुहुन्छ उहाँ स्वयंसेविका आमा समूह मार्फत पनि नआउनेलाई चाहिँ फलोअप गरेर लगाउने गरिएको छ। र विगतको तुलनामा फाटोफाटो भेटिने कस्तो अवस्था भन्दाखेरि कोही माइती आएको अन्य गाउँपालिका अन्य जिल्लाबाट अथवा अन्य बाहिर गयो अथवा बाहिर मान्छे कामकाज गर्न आयो भने चाहिँ भेटिने अवस्था, नत्र थबाङको सन्दर्भमा चाहिँ त्यस्तो थबाङकै मानिस चाहिँ खोपबाट छुटेको अथवा खोप लाउन्न भन्ने त्यस्तो अवस्था चाहिँ छैन। अहिले चाहिँ धेरै
0: मान्छे चाहिँ सबभन्दा सुरुमा चाहिँ स्वास्थ्य नै धन भन्छन् होइन, त्यो पनि हुनु पनि हो। योमा जस्तो लगानी गरेर सबभन्दा सुरुमा चाहिँ शिशुदेखि नै लगानी गर्नुपर्ने आवश्यक हुन्छ, अथवा अभिभावक नै तिनी पनि ध्यान दिने, राज्य पनि जिम्मेवार हुनु नै पर्छ। यसले गर्दा जब चाहिँ एउटा व्यक्ति शारीरिक र मानसिक रूपमा स्वस्थ नहुँदासम्म अरू चाहिँ काम गर्न सक्दैन। त्यसले गर्दाखेरि गाउँघरमा अझ धेरै चाहिँ कस्तो छ भने चाहिँ यो पोषणयुक्त चाहिँ खानपिनमा अलि ध्यान नदिएर बजारको चाहिँ जो जङ्क फुडहरू चाहिँ दिने, त्यसमा चाहिँ अब बालबालिकालाई त्यही माग्छन् त्यो अनुसार त्यही नै चाहिँ दिने, तर चाहिँ घरको चाहिँ आफ्नो चाहिँ जो उब्जनी छ त्यसलाई अलिक प्रयोग त्यसलाई अझ चाहिँ भनौँ न राम्रोसँग चाहिँ त्यसलाई अझ चाहिँ फरक तरिकाको परिकार गरेर अथवा मिठासमा गराएर चाहिँ गर्नु अलिक ध्यान चाहिँ पुगिरहेको अवस्था चाहिँ देखिँदैन कि। यसले गर्दा यिनी सचेतनामूलक कार्यक्रमहरू पनि यहाँहरूले कसरी चाहिँ गरिरहनु भएको छ, कतिको चाहिँ कार्यक्रममा गरिरहनु भएको छ यिनी कुराहरू?
1: अब सामाजिक रूपमा चाहिँ हामीले विशेष यसलाई चाहिँ अब आमा समूह बैठकमा नै विशेष स्वास्थ्य कर्मीहरूलाई हामीले निर्देशन गरेको, हजुरले उठाएका विषयवस्तुलाई कन्ट्रोल गर्ने सबभन्दा मेकानिजम भनेको चाहिँ अब आमा समूह बैठक नै हुन्छ, किनभने त्यो आमा समूह बैठकमा जो बच्चा भर्खर जो भर्खर बिहे गरेर आएका छोरी चेलीहरू हुन्छन् त्यो भएको कारणले गर्दाखेरि उहाँहरूलाई पनि त्यहाँ राख्दा बेस्ट हुन्छ भन्ने हो। अहिले यो देखा सिकी छ अत्यधिक रूपमा चाहिँ बढ़िरहेछ जङ्क फुडको प्रयोग गर्ने, घरको खानेकुराहरू कम खाने र बाहिरी खानेकुराहरूलाई बढी प्राथमिकताको साथ खाने त्यो चाहिँ देखिया छ। तथापि तिनी कारणले फेरि समस्या आएको भन्ने चाहिँ थबानको सन्दर्भमा एकदमै कमै छ। त्यस्तो चाहिँ त्यसको कारणले गर्दाखेरि जस्तो एनिमियाको अवस्था देखिने रक्त अल्पताको त्यस्तोहरू चाहिँ देखिँदैन, किनभने हामीले यो केही स्याम्पलिङ रूपमा विद्यालयमा जो आइरन खुवाइरहेका किशोर किशोरीहरूमा रक्त अल्पता परीक्षण गर्दाखेरि एकदमै रक्त अल्पताले समस्याग्रस्त भएको अथवा धेरै चाहिँ सिकिस्त अवस्थाका त्यस्तो बिरामीहरू चाहिँ छैन, हल्का केही चाहिँ फेरि देखिएको छ हजुरले भने जस्तै। अब बच्चा बच्चीको कतिपय ठाउँमा चाहिँ अभिभावकै चाहिँ अब सचेत हुनुपर्छ पहिलो कुरो, अभिभावकै सचेत छैन भने अब बच्चालाई हामीले दोष दिन मिल्दैन, त्यो कारणले पनि देखिन्छ। किनभने अभिभावक कस्तो हुनुहुन्छ भने अब अझै पनि अब सबै चाहिँ हामी पढ्या लेखालाई त बुझाउन कति गाह्रो हुन्छ भने अब जो चाहिँ हिजो पढ्न पाउने एउटा अवसर पाउनु भएको छैन अथवा यो समाज कस्तो हो के हो अथवा मेरो जीवन जगत के हो भन्ने कुरा बुझ्नु भएको छैन, त्यस्तो समुदायमा अलिकति केही कठिनाई हो। तर पनि धेरै कुराहरू सुधार उन्मुख छ, सुधार नै छ भन्छु मैले, त्यस्तो चाहिँ यो कुराले धेरै प्रभावित चाहिँ पारेको छैन तर नपार्ला चाहिँ भन्न सकिँदैन। र यसलाई नियन्त्रण गर्नलाई हामीले मैले अगाडि भने हाम्रो नियमित आमा समूह बैठकलाई नै फोकस राख्ने हो, विद्यालयमा हुने कुनै अभिमुखीकरण अब जस्तो महिनामा एक दुई पटक चलाएर हुँदैन, यो निरन्तर चाहिँ चलाइराख्ने हो। र अर्को कुरा यो हामीले मुखमा आएर चाहिँ भनौँ न मुख भनेको चाहिँ जहाँ चाहिँ समस्या छ त्यहाँनिर आएर भन्दा पनि यो मुहान भन्छु मैले जहाँ चाहिँ नीति निर्माण गर्ने अथवा चाहिँ सरकारले नै माथिल्लो निकायबाट नै त्यसलाई त्यहाँ नै सुसज्जित अथवा त्यहाँ नै एउटा नीति नियम बनाएर त्यसलाई चाहिँ अलिकति बलियो बनाइदियो भने चाहिँ त्यो प्रभावकारी हुन्छ भन्ने हो मेरो विचारमा चाहिँ।
0: जस्तै यो हजुरहरूले चाहिँ फिल्ममा पनि बनिरहनु भएको होला, तर पनि फेरि थप छ यो रेडियो मार्फत पनि यो जङ्क फुड सम्बन्धी जस्तै हजुरहरू पनि चाहिँ सुनिरहनु भएको छ, अथवा यो जङ्क फुड अथवा बजारको चाहिँ यो चाउचाउ बिस्कुट अथवा चकलेट यिनीहरू चाहिँ खाँदाखेरि जो चाहिँ अब स्वास्थ्यलाई असर गर्छ भने किन चाहिँ उत्पादन गरेको किन बिक्री गर्न पठाएको त्यसो भए त्यो असरै गर्छ भन्ने भन्ने खालको पनि कहिले चाहिँ उठ्छ नै। तर यसको असर पनि हजुरहरूले चाहिँ बताइरहनु भयो होला रेडियो मार्फत थप चाहिँ यसको चाहिँ असरहरू कस्तोहरू चाहिँ हुन सक्छ, यसले चाहिँ शरीरलाई चाहिँ कस्तो खालको असर चाहिँ देखा पर्छ।
1: यस्तो हुन्छ अब उत्पादनै नगर्ने भन्ने होइन, कतिपय जङ्क फुडहरू यो फास्ट फुडहरू चाहिँ तपाईँको उत्पादन गरेर यसको प्रयोग गर्नुपर्ने हुन्छ, तर कस्तो हुन्छ भने यसको सही समयमा जस्तो उत्पादन मिति यसको म्याद गुज्रिने मिति अथवा चाहिँ गुणस्तरयुक्त उत्पादन छ कि छैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। र अब कहिलेकाहीँ हामी ट्राभलको क्रममा अथवा कुनै कुनै कुरामा चाहिँ हामीले प्रयोग गर्न सक्छौँ, अब त्यो चाउचाउ बिस्कुट नगर्ने नै भन्ने चाहिँ होइन। तर के हो भन्दाखेरि जो अहिले पानीपुरी चटपटे छ जुन चाहिँ गुणस्तरयुक्त छ कि छैन भन्ने कुराहरू हुन्छ, त्यो कुरालाई चाहिँ सुनिश्चित गरिनुपर्छ भन्ने हो कि। अब जस्तो कसैले पोसिलो चटपटे नै खान्छ भने पनि पोसिलो हुनु पर्यो कि। अब जस्तो अर्ग्यानिक रूपमा आलु चनाहरू छ भने अब जस्तो यहाँको सँगसँग चना त नपाइ नै सक्ला होइन, आलु त हुन्छ आलु त अर्ग्यानिक हो, तर फेरि भुजा त फेरि त्यसमै राखिन्छ, भुजा त अब हजुरको चाहिँ ठ्याक्कै यो गुणस्तरयुक्त हो कि होइन भन्ने त्यो ठ्याक्कै भुटेको हुन्छ। अब त्यसको लेबलिङहरू त्यस्तो प्रष्ट रूपमा हुँदैन, त्यसले गर्दाखेरि त्यो सुनिश्चित गर्न चाहिँ अलिकति कठिनै हुन्छ। किनभने हामीले हेर्ने भने जनरली हेर्ने भनेको चाहिँ अब यो हजुरको म्याद उत्पादन मिति म्याद गुज्रिने मितिलाई नै अब त्यसको रङहरू केही चाहिँ हामीले देखेर हेर्न सकिने मापदण्डहरूलाई त गर्न सकियो, तर चाहिँ हामीले यो नै हुन्छ भनेर त्यो गर्नलाई छुट्टै अब खालको चाहिँ विशेषज्ञहरू अथवा छुट्टै खालको चाहिँ त्यसको हेर्ने मान्छे अथवा व्यक्ति निर्धारण गर्नुपर्छ। तर नेपाल सरकारले के गर्नुपर्छ भन्दाखेरि ती कुराहरूलाई गुणस्तरयुक्त सुनिश्चित गर्नको लागि चाहिँ त्यो खालको मापदण्ड बनाइकन अथवा चाहिँ हुन त अब हामीले स्थानीय स्तरमा स्थानीय सरकारले पनि त्यो गर्न सक्छ, गरिएको देखेका छौँ कतिपय ठाउँमा। अब ती कुरालाई नियन्त्रण गर्नलाई बारम्बार चाहिँ अनुगमन पनि भइराखेका हुन्छ उपाध्यक्षज्यूको संयोजकत्वमा, तर तथापि पनि त्यो कुराहरू चाहिँ देखिया हुन्छ। रह्यो अर्को कुरा हजुरले भने समस्याहरू के कस्ता देखिन सक्छन् भन्ने कुराहरू, अब जो चाहिँ हामी जङ्क फुडहरू खाँदै गर्दाखेरि चाहिँ त्यसमा लत लागिसकेपछि ऊ चाहिँ कुपोषित हुँदै जाने अनि बालबालिकाहरूमा चाहिँ कुपोषणको अवस्थाहरू ख्याउटेपना फुटकुपना अनि रक्त अल्पताका समस्याहरू त्यसै गरी चाहिँ उसको चाहिँ आन्द्राका पेटका समस्याहरू होइन भोलि विभिन्न नसा सम्बन्धी रोगहरू चाहिँ लाग्न सक्छ।
0: तत्काल चाहिँ लागेन त्यसको अलिकति पछिल्लो समय दीर्घकालीन भनौँ पछि समयमा चाहिँ त्यसले संक्रमण हुन सक्छ भन्ने
1: हो। तत्कालै पनि देखिन सक्छन्, तत्कालै पनि देखिन्छ। उसले अब खाना खाँदैन घरको, उसले चाहिँ अब जङ्क फुडमै चाहिँ पूर्ण रूपमा निर्भर जस्तो हुन्छ कि बच्चाहरू बिस्कुटहरू त्यो खाँदै गर्दाखेरि बिस्कुटले नै अब त्यति त अब नगर्ला, तथापि अब त्यसैमा बानी छ भने त अब दाँतमा किरा लाग्ने समस्याहरू त आउँछ नै होइन। अगाडि मैले भने फेरि त्यो खानै नहुने भन्ने त होइन, तर जन ती समस्याहरू चाहिँ आउँछन् नै। त्यसले गर्दाखेरि हामीले त्यो कुरालाई चाहिँ एकदमै सबै पक्षबाट एउटा स्वास्थ्यको हिसाबले आफ्नो दैनिक आधारभूत स्वास्थ्य सँगसँगै त्यो जनचेतनामूलक कुराहरूलाई चाहिँ यो गर्नुहुन्न यो गर्नुहुन्छ है भन्ने कुरा चाहिँ सुझाव गर्ने कुरा त छँदैछ। अब त्यो गर्ने नगर्ने भन्ने चाहिँ अब हामीले उहाँहरूलाई एकदम कुनै सजाय दिएर त गर्न सकिँदैन। हामीले गर्ने भनेको हामीले हाम्रो कर्तव्य भने के हो भन्दाखेरि यो चिज प्रयोग गर्यो भने यस्ता खालको अवस्थाहरू देखिन्छन्, यो खालको समस्याहरू आउन सक्छन्, त्यो कारणले यो खानु हुँदैन भन्ने कुरा चाहिँ एउटा जनचेतनामूलकको हिसाबले चाहिँ हाम्रो भन्ने कर्तव्य र हामीले भन्ने नै गर्छौँ। र त्यसमा चाहिँ आम जनसमुदाय आम क्षेत्र सबै क्षेत्र अब स्वास्थ्य क्षेत्र एउटा स्वास्थ्य संस्थाले मात्रै सम्पूर्ण स्वास्थ्य हेर्नुपर्छ भन्ने होइन, बहुआयामिक क्षेत्र सबै क्षेत्रले चाहिँ अब जस्तो जनप्रतिनिधि लेभलमा अनि तपाईँको समाजका बुद्धिजीवी अनि सरकारवाला पक्षहरू होइन विभिन्न राजनीतिक दल होला अनि त्यसपछि आमा समूह होला अनि त्यसपछि त्यहाँ विभिन्न क्लबहरू होला ती कुरा सबैले चाहिँ चासो र चिन्ताको साथ लिएर चाहिँ त्यो कुरालाई चाहिँ व्यवस्थापन गर्न सक्यो भने त्यो कुरा पनि कमी हुन्छ र जनताको स्वास्थ्य सुधारमा चाहिँ राम्रो प्रभाव पार्छ र जसले गर्दाखेरि एउटा राम्रो मानव पुँजी विकास भयो भने त्यसले चाहिँ समाजमा गर्ने काम पनि प्रभावकारी हुन्छ, राम्रो हुन्छ भन्ने हो। यदि मूल अस्वस्थ छ चाहिँ त्यो राम्रोसँग गर्न सकेन भने त्यो कुराले चाहिँ के गर्न सक्छ भन्दाखेरि उसले त्यही भएको चाहिँ उसको बानी व्यवहारले गर्दाखेरि उसलाई व्यक्तिगत जीवनलाई त असर पुग्छ आफ्नो परिवार छर छिमेक होइन राज्यलाई पनि त्यसले चाहिँ असर पुग्छ यदि व्यक्ति अस्वस्थ भयो भने। त्यसैले गर्दाखेरि हामीले सकारात्मक रूपमा अथवा स्वास्थ्य कर्मीले अथवा अन्य हामी विभिन्न क्षेत्रबाट कृषि भेटनरी होइन जो जो क्षेत्रमा चाहिँ हामी काम गर्छौँ त्यो सेक्टरबाट चाहिँ स्वास्थ्य सम्बन्धी यो गर्नुहुन्न यो गर्नुपर्छ भन्ने खालको चाहिँ जानकारी प्राप्त गर्यौँ भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ भन्न चाहन्छु।
0: लगभग कार्यक्रमको अन्त्यमा आएका छौँ, अब चाहिँ अन्तिममा थबाङ गाउँपालिकावासीलाई स्वास्थ्य सम्बन्धी तपाईँले चाहिँ थप कुरा गर्दै गर्यौँ, अझै थप चाहिँ यहाँले मैले चाहिँ केही प्रश्न छुटाएको जस्तो लागेको अथवा तपाईँले भन्नुपर्ने कुरा चाहिँ छ भने अन्त्यमा छोटकरीमा भनिदिनुहोस् सर। है
1: त्यस्तो भन्नै पर्ने छुटाएको जस्तो त लाग्दैन, सबै कुराहरू आइसकेका छ होइन। यदि अब हामीले यहाँको थबाङको समग्र स्वास्थ्य अवस्थालाई सुधार गर्नको लागि भरपूर कोसिस गरिरहेका छौँ, गर्दा गर्दै पनि अब हामीले सकेका छैनौँ भन्छु मैले चाहिँ। किन भन्दाखेरि गर्न त हामीले धेरै गरेका छौँ, केही चाहिँ अब पहिला चाहिँ भौतिक पूर्वाधार, त्यसपछि मानव संसाधनको कुरा छ, औषधि व्यवस्थापनका कुराहरू छ होइन, त्यो गर्दा गर्दै पनि अपुग हुन सक्छ अथवा हाम्रा स्वास्थ्य कर्मीहरूले अथवा हामीले दिने सेवाहरूमा कहीँ कमी कमजोरी छ भने हामीलाई चाहिँ प्रत्यक्ष रूपमा भेटेर अथवा फोन मार्फत चाहिँ यहाँहरूले चाहिँ आफ्नो गुनासोहरू सुझावहरू चाहिँ राखिदिन सक्नुहुन्छ, अथवा कुनै स्वास्थ्य कर्मी हाम्रो स्वास्थ्य कर्मीहरूले काम गर्दै गर्दा त्रुटिहरू छ भने स्वास्थ्य शाखामा आएर अथवा चाहिँ स्वास्थ्य शाखा नभएर पालिकामा जो कोहीलाई पनि प्रतिवेदन गरिदिनु भने सजिलो हुन्छ। अब अहिलेको चलन के छ भने सामाजिक सञ्जालमा हामीले आफ्नो केही गुनासो आयो भने सामाजिक सञ्जालमा राख्ने चाहिँ चलन बढी आएको छ, यो न्युज भ्युज र यो मोनिटाइजेसनको लागि। त्यसले गर्दाखेरि त्यो हामी हाम्रो समुदायलाई नै असर गर्दछ, त्यसले चाहिँ आउने कुनै अवसरहरूलाई पनि वञ्चित गर्छ। हाम्रा गुनासाहरू अब मान्छे हो, मान्छे भएपछि कहीँ त्रुटिहरू हुन सक्छन्, ती कुराहरूलाई चाहिँ यहाँहरूले हाम्रो सुझाव पेटिका हुन्छ, हाम्रा प्रत्येक चाहिँ स्वास्थ्य संस्था प्रमुखहरू हुनुहुन्छ, त्यहाँ पनि स्वास्थ्य संस्थामा पनि सुझाव पेटिकाहरू हुन्छ, त्यो क्षेत्रमा राखेर यो गर्दा राम्रो हुन्छ, यहाँनिर गलत हो यसरी लगिदियो भने राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ जोड दिनु भन्नुपर्छ भन्ने हो। अब हामीले यहाँको समग्र थबाङको स्वास्थ्य स्थिति सुधार गर्नको लागि चाहिँ हाम्रो चाहिँ जनप्रतिनिधिहरूबाट पनि भरपूर कोसिस नै छ स्वास्थ्य क्षेत्रको लागि, र हामी स्वास्थ्य कर्मीहरूले पनि यहाँ कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ कोसिस गरिरहेका छौँ। यही कुरा भन्न चाहन्छु, अरू त बाँकी उहाँहरूले दिएको सुझावको आधारमा पनि हामी अगाडि बढ्ने, हाम्रो नेपाल सरकारको नीति कार्यक्रम अनुसार अथवा हाम्रो पालिकाको नीति कार्यक्रम अनुसार त अथवा हाम्रो आइडियोलोजिकल्ली आफ्नो भिजन अनुसार त अगाडि बढ्ने कुरा छँदैछ। तर के हो भन्दाखेरि हामीले राम्रो गरेका छौँ भन्दा भन्दै पनि हाम्रा पनि कहीँ त्यस्तो खालको कमी कमजोर छ भने यहाँहरूले सुझाव यहाँहरूले चाहिँ बेलैमा भनिदिनु भयो भने हामीले त्यस्तो लाग्ने अवसर पाउँछौँ र अझ राम्रो गर्नलाई चाहिँ प्रयत्न गर्नेछौ भन्न चाहन्छु।
0: व्यस्तता उल्टे व्यस्तावर्तन यो महत्वपूर्ण आफ्नो कुरा राख्नको लागि जो समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद।
1: हुन्छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: अहिले भर्खरै हामीले सुन्यौं रोल्पा थबाङ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक तुलबहादुर पुनमगरसँग गरिएको कुराकानी। यिनै कुराकानीसँगै आजको कार्यक्रम थबाङ गतिविधिको लागि छुट्याइएको निर्धारित समय सकिएको छ। हामी कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ। विदा माग्नुभन्दा पहिले तपाईँलाई कार्यक्रम थबाङ गतिविधि कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थबाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। त्यस्तै गरी हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रुकुमका प्राविधिक सावित्री खत्री, रेडियो मालश्रीका प्राविधिक रितिका मगर र रेडियो जलजलाका प्राविधिक रेटा गाह मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता जयमान बुढा मगर एक साताको लागि छुट्टिन्छु। रुकुम प्रभुको रेडियो पूर्वी रुकुम, रोल्पाका रेडियो मालश्री र रेडियो जलजला सुन्दै गर्नुहोला। बिदा हुन्छौ। जिरो नमस्कार, शुभ साता।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाउ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सुनसरी गाउँपालिका हेर्ने मस्तक जरुरी सूचना। झुनु बेला खिम्रिदे गरम ओबेदी जेल बेला सुनो होली कटा ओचुरी जेल आउ बेला क वन जंगल ल घे लागिने मस्तक सम्भावना ताले आउने गिने प्राकृतिक सम्पदा र संक्षिप्त जस खिम्नाले वातावरण मिले बेला झ्याप्पा असर खेल्ने रि मूल र थाउने भूखे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखर नामले ल घे लागिने सज गिने गिने लापरवाही सुनो चासो खेल गेमा दुख को जन धने झेप्पा छेपिता
4: उठुलाइन
3: जङ्गलको
4: सलाई लाइटर स्याउलाउने चिस्रालाई जाबाङ्जा र यामा दिने पोल गेले यहाँ किटो चिस्रे वन जङ्गल यहाँ गे बाबा यहाँ
3: पिकनिक वनभोज बाको सचाउँछु छिन्नी मेरै चार सय सयदेखि छिनाए वन जङ्गल ओसो छान्नु भएको बारीको चुरो गिरी ओरे बनाइ
4: गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
3: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान रोल्पा।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला? मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यता सुन त, तिमीलाई बाथरूप भएको हुन सक्छ, यो सबै त बाथरूपको लक्षणहरू हो नि।
9: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरूपको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरूप एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरूपको उपचार हुन्छ। बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरूप हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरूप विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरूप एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
9: दाङ बाथरूप एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
1: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई डाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095682605
1: र 98103940।
3: बाजे के भो, किन जालामा हात
4: दुखेको छ त? खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
3: 98095 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: ए लौ न लौ लौ, चटाइ पर्न आटो सबै जाने यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चटाइ पर्न रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
12: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि, निभावी, मावी र शिक्षक लाइसेन्स,
12: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र स्वस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
13: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो।
14: बाप रे,
13: अब चाहिँ के हुने हो?
15: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
18: नेपाल सरकार, विज्ञापन हो।

0: सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
3: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा OTP नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको OTP नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य OTP नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो
5: हेर्नुहोस् त, ब्याङ्कले कहिले OTP नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले OTP नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल, किन दिन्छ?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी कोशी सबैभन्दा पछाडि। 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कड़ा कारवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ्दै 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह। आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बीका 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरैजसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्युटारदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एक अर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँ सभा वा नगर सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 वटाले बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मधेश प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनैतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजान ढिलो हुन्छ, त्यही एउटा पहिलो कुरा त त्यही भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हो, हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो। एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू रहेन। अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारहरूले जुन ल्याएको छन् बजेट, अब त यो त तपाईँ अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि, अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ। तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
5: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमा भित्रै बजेट पेश गर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसरी देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, सामाजिक सुरक्षा, युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000, पोखराले 7,15,00,00,000, भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाडौँले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधुरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80

0: त्यही त अब सक्यो अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दार्जिलिङको प्रगति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको तिन चार घन्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लाग्छ रहेछ मिसिनलाई अनि त्यसपछि भोटिङ सुरु हुन्छ लगभग अब मेरो विचारमा धेरै छैन यो 20-30 होला अब यसलाई चाहिँ हटाउन पर्ने तपाईँको नाम सचाउन पर्ने के के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनलिस्ट भयो त्यसलाई टालिन्छ भनौँ न प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो दुई तिन घन्टा ढिलो हुनेछ 8:30 भने 10:30-11 भन्दा
1: मतदान अघि प्रतिनिधिहरूलाई प्रणाली बारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
2: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न गुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरा हुन्छ र आफ्नो एउटा जीवन पछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
1: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ़दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ़न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ़ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन हल्का लुगा लगाउन तथा बालबालिका ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग प्रदेश सरकार स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: अब भारी वर्षा अति भारी धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा 2-3 सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ पहाडवान क्षेत्र र त्यसका लागि हामीले चाहिँ बैठकी उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुदार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सिडिओको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदा राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा त्यो 7 प्रदेश त्यसै सडक विभाग त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय त्यसै गरेर 70 जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहमा

0: यो भूमि व्यवस्था सहकारी सङ्घीय मानव सामान्य प्रशासन मन्त्रालय संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
1: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा संचालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 21.6 डिग्री सेल्सियस पुगेको थियो। फिफा विश्वकप अन्तर्गत आज राति 12:45 समूह बी का दुईवटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलू टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिका एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 7:45 समूह ए का दुईवटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेली टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
2: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
3: बच्चा एकदम रिल्याक्स हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
2: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
3: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देख्यो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ, र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
2: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ होइन, त्यसको लागि तपाईँहरूले कस्तो प्रयत्न गरिरहनु भएको छ?
3: ईसिडीको लागि हामीले धेरै धेरै काम गरेपछि एउटा गजबको प्रोग्राम बनाएको छौँ, जसलाई चाहिँ नि 11 अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो। सबै इन्फर्मेसनहरू लिएर त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने, सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ, गुणस्तरीय बाल शिक्षा चाहिन्छ, तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन। जतातिरबाट हेर्दाखेरि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ, ऊ एकदम उसलाई अप्ठ्यारो छ, ऊ उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैन, त्यसलाई हप्काइदिउ न, हप्काएपछि त ठिक भइहाल्छ नि भन्ने होइन। तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ, उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि, उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ, र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन्, तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि,
2: होइन?
3: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन। र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12, 19, 24 हामीले गऱ्यौँ, र त्योभन्दा पहिला 2003 पनि हामीले सम्मेलन गरिसकेको छ। यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन, यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन। यहाँ मात्रै गरेर त पुगेन, यहाँ आउने मान्छेहरू खुसी हुन्छन्, एकदम राम्रो कन्फिडेन्स हुन्छ, हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ, यहाँ आएका पनि छौँ, र ट्रेनिङहरू राम्रो हुन्छ, वर्कसप्सहरू हुन्छ, एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ, तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्। यसलाई कसरी चेन्ज गर्ने त भन्ने, अब रातो बङ्गाल पनि अब 25 वर्ष हुन लागिसक्यो हाम्रो संस्था पनि होइन, अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि, अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नुभयो। अब 5 प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी।
8: तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने, होइन, अर्को चाहिँ कालाबजारी।
2: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवालाई रोजगारी दिने युवा उद्यमी संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट छ प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढ़ी भन्दा बढ़ी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढ़ी युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस ईटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
8: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिमबाट अर्गनाइज हुने कुरा हो होइन। यसमा चाहिँ हामीसँग कार्यकर्ता भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है। दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामानहरू लिन्छौँ होइन। हामीले अहिलेसम्म पनि तपाईँको जस्तै मानिलिउँ पिज्जाको लागि हामीले इटालियन सस युज गर्छौँ, मैक्सी पेनहरू युज गरेको छौँ, पेलाट युज गरेको छौँ। इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलबेडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ। तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ यी सबै कुराहरू। त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टर भन्दा हुँदा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या। र अर्को कुरा चाहिँ हामीलाई आजको दिन चाहिँ निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन। कति ठाउँमा चाहिँ जस्तै अब आज एउटा सामान मगायो भोलि त सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामीले प्रोसेसहरू गरेको छैनौँ होइन। तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि 5 स्टार होटल होइन, सबै डेलिभरी प्लेटफर्म गर्न थालेको छ है। यदि 5 स्टारले डेलिभरी गर्ने हो भने बाटोमा आएर पनि बेचेको भयो नि त, तिनीहरू 5 स्टार किन भन्ने। 5 स्टार भनेको मेरो जमानामा जब होइन अब स्टिड होइन, मलाई लाग्थ्यो ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पालेदाले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो कि। तर पछि विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ 5 स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हो। तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
10: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
8: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छ।
10: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेऱ्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसैले कन्टिन्यू गरिरहनु भएको छ। तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
8: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन। त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी प्रिजेन्ट गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामीले लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छ, लास्ट इन फर्स्ट आउट होइन। कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्नुहुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हाम्रो वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन। त्यो बाहेक पनि हामीले डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट आउँछ होइन। काम गर्दाखेरि कहिले काहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन। तर हामी चाहिँ यतिसम्म विश्वासी छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेनर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरहरूको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है. जस्तै अब सिटी भिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिन्जानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गएहरूले सिक्न पायो त्यसमा फ्री कम्पिटिसन छैन होइन. तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरिदिएको एउटा मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गरिरहेको छ. हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन् कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन. त्यो भन्दाको चाहिँ हामी के प्रफिट गर्छौँ भने हामीले प्रडक्ट गरिएको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले चारजना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि.
2: राष्ट्रपा महाधिवेशन जारी रहेको छ. नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मिसिन अहिले थम तयारी अवस्थामा राखिएको छ. आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ. न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ.
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे. यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही.
12: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्तुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 0171562459 र 98645 78232.

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रासपाको केन्द्रीय सदस्यका लागि 8:30 मा मतदान शुरू हुने, प्रधानमन्त्री बालिङ काठमाडौँ फिर्ता।
0: विष्णु पौडेललाई गैर कानून रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता। फागुन 21 निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारको खर्च बढ़ी। देशभर 1,37,000 हेक्टर जमीनमा धान रोपाई, सुकुम्बासीहरूलाई दिएको अल्टिमेटम पर्सि सकिने। इरानी विदेश मन्त्री अरागची र हमास अधिकारी बीच भेटवार्ता, अमेरिका इरान समझदारीबारे छलफल।
1: विश्वकपमा समूह चरणका अन्तिम खेल आजदेखि, महिला टी ट्वेन्टी विश्वकपमा आज इंल्याण्ड र वेस्ट इण्डिज आमने सामने हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन तोकिएको समयभन्दा 2 दिन थप गरिएको छ, जसले गर्दा संसद बैठक समेत प्रभावित भएको छ। रासपाका सबैजसो सांसद र मन्त्रीहरू महाधिवेशनमा सहभागी भएकाले भोलिको प्रतिनिधि सभा बैठक सूचना टाँसेर पर्सीसम्मका लागि स्थगित गरिएको छ। तर संघीय संसद सचिवालयले विशेष कारण भनेको छ, 3 दिनमा सक्ने भनिएको महाधिवेशन 2 दिन लम्बिएपछि प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालिन शाह काठमाडौँ फर्कनु भएको छ। महाधिवेशन उद्घाटन हुने दिन 7 गते बिहान चितवन जानुभएका प्रधानमन्त्री शाह परिवारका सदस्यसहित आज बिहान काठमाडौँ फर्कनु भएको हो। रासपा महाधिवेशनमा नेतृत्व चयन नहुँदै प्रधानमन्त्री किन काठमाडौँ फर्कनु भएको हो भनेर पत्रकारको प्रश्नमा पार्टी प्रवक्ता मनिष शाहले देशको माया लागेर हुन सक्ने प्रतिक्रिया दिनुभएको छ।
3: तपाईँहरूले नै प्रश्न गर्दाखेरि सोध्नुहुन्छ कि देशको चिन्ता कहिले गर्छ त भनेर, उहाँले देशको चिन्ता लागिसक्नुभयो।
1: प्रधानमन्त्री शाहलाई हिजै सभापतिमा निर्विरोध निर्वाचित हुनुभएका सभापति रवि लामिछानेले वरिष्ठ नेता मनोनित गर्नुहुनेछ। सभापतिको रासपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तय तथा निर्वाचित सदस्य मात्र दोस्रो चरणमा हुने निर्वाचनमा पदाधिकारीका लागि उम्मेद्वार हुन पाउने व्यवस्था छ। सभापति चुनिसकेकाले आज केन्द्रीय सदस्यका लागि 8:30 मतदान शुरू हुने भएको छ। बेलुका 7:45 मतदान शुरू हुने बेलासम्म मौन अवधि तोकिएको छ। यस अवधिमा कुनै पनि प्रकारको प्रचार प्रसार वा प्रभाव पार्ने गतिविधि गर्न पाइने छैन। मतदान गर्न करिब 4 घण्टा लाग्ने र मतदान सकिएको 2 घण्टाभित्रै परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ। त्यसपछि अर्को चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने बताइएको छ। पदाधिकारी चयनको लागि दोस्रो चरणमा मतदान हुनेछ। मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिँदैछ। निर्वाचनका लागि 80 विद्युतीय उपकरण व्यवस्था गरिएको छ। विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन्। रासपाको राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले 4 संशोधन सहितको नयाँ निर्वाचन तालिका ल्याएको हो, जस अनुसार आज दिउँसो 3:30 उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको उम्मेद्वारको नामावलीमा 900 केन्द्रीय सदस्यका लागि 384 प्रतिस्पर्धामा देखिएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहनुभएका रासोपा चितवनका नेता नेत्र लामी छानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा खुल्लातर्फ 210 जना तथा भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको हो। सुदूरपश्चिम प्रदेशमा 18 जना, मध्य प्रदेशमा 20 जना, लुम्बिनी प्रदेशमा 31 जना, कोशी प्रदेशमा 20 जना, कर्णाली प्रदेशमा 31 जना, बागमती प्रदेशमा 27 जना र लुम्बिनी प्रदेशमा 27 जनाको उम्मेद्वारी परेको छ। राजसभामा विधान संशोधन गरेर केन्द्रीय सदस्य संख्या 158 पुर्याइएको छ। त्यसमध्ये 79 जना केन्द्र सदस्यका लागि निर्वाचन हुन लागेको हो। 51 जना सभापतिले मनोनित गर्नेछन्, बाँकी 7 जना प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ। विभिन्न समूहहरूबाट समायोजन भएर राजसभामा आएकाहरूलाई समेट्नका लागि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको हो। चुनाव अघि विवेक सिल साझा लगायतका विभिन्न समूह राष्ट्रपामा मिसिएका थिए। उनीहरूमध्ये चितवनमा जान नचाहेकाहरूलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्न सक्ने अधिकार दिएको हो। प्रधानमन्त्री शाहका प्रिय पात्र हालका महामन्त्री भूपदेव शाह, गृहमन्त्री सुदन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनिल धनसालले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छैनन्। तीनैजनालाई मनोनित गरेर केन्द्रीय सदस्यमा ल्याउने सहमति भइसकेको बुझिएको छ। बालिम समूहबाट शिक्षा मन्त्री सचिव पोखरेल र सांसदहरू केपी खराल, खगेन्द्र सुनार, रोहन कार्की र आरके ढुंगाना लगायतले उम्मेद्वारी दिएको बुझिएको छ।
0: पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। पौडेलको हकमा पत्नी दोमायाले आज बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभएको हो। बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरण आदेश थुनामुक्त जारी गर्न माग गरिएको छ। बन्दी प्रत्यक्षीकरण रिटको सुनाईका लागि भोलिका लागि प्रेषित तोकिएको छ। सम्पत्ति शुद्धिकरण विभागले सोमबार साँझ पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्न हिजो विशेष अदालतले विभागलाई पौडेलमाथि अनुसन्धान गर्न 7 दिनको समय दिएको थियो।
1: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको पाइएको छ। निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले आज सार्वजनिक गरेको निर्वाचनमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारले बढ़ी खर्च गरेको देखिएको हो। संस्थाले मुलुकभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। ईओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले निर्वाचन प्रचार प्रसारमा 68.88 लाख रूपियाँ र उपविजेताले त्यसको लगभग 3 गुणा बढ़ी 62.83 करोड़ रूपियाँ खर्च गरेको पाइएको छ। निर्वाचन खर्चको करिब 67% रकम पराजित उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25-33 लाख रूपियाँसम्म खर्चको सीमा तोकेकोमा औसतमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% बढ़ी खर्च गरेको पाइएको छ। कुल खर्चको 82% प्रचार अभियान अवधिमा भएको र 4% खर्च निर्वाचनको दिन प्रचार निश्चितको अवधिमै भएको देखिएको प्रतिवेदनले जनाएको छ।
0: नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न अर्को कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरेको कार्यतालिका अनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार 20 गतेसम्म सक्ने उल्लेख गरिएको छ। गत जेठ 28 गतेपछि क्रियाशील सदस्यता अध्यावधि गर्न छुटेका सदस्यहरूले स्वयं अध्यावधि गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा 14 महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापन सम्बन्धी काम पनि असार 20 गतेसम्म सम्पन्न गरिने कंग्रेसले जनाएको छ। विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियान अन्तर्गत कंग्रेसले अनलाइन प्रणाली मार्फत सदस्यता अध्यावधिको प्रक्रिया अघि बढ़ाइरहेको छ। पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई 15 महाधिवेशनको तयारी सँगैकै रूपमा हेरिएको छ। नेपाल परिवेशमा मनसून सम्बन्धी थप जानकारी लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-6605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुनासो इलेक्ट्रोनिकको पर्पज नाम मार्बल,
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिन्ट फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।
7: यो हो भाषा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: देशभर रहेका 753 स्थानीय तहले असार 10 बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान अनुसार केही पालिकाले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छन् भने केहीको आउने बाँकी रहेको छ। देशभर 6 महानगरपालिका, 11 उपमहानगरपालिका, 276 नगरपालिका र 460 गाउँपालिका छन्। महानगरतर्फ 6 बजेट सार्वजनिक गरेका छन्। गाउँपालिकातर्फको पनि केहीले सार्वजनिक गरेका छन् भने केहीले तोकिएको समयमा बजेट ल्याउन सकेनन्। तथ्याङ्क संकलनको काम जारी रहेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ। यता नगरपालिका संघले पनि आधिकारिक तथ्याङ्क आउन बाँकी रहेको जनाएको छ। संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार कोशी प्रदेशको धान, सुदूरपश्चिम प्रदेशको टिकापुर र मध्य प्रदेशका 11 नगरपालिकाहरूको बजेट विवरण आउन बाँकी रहेको छ। गण्डकी प्रदेशको बागलुङका नगर प्रमुख बिरामी भएकाले त्यहाँको पनि विवरण आउन नसकेको उहाँले बताउनुभयो। लुम्बिनी र कर्णाली प्रदेशका भने सबै नगरपालिकाहरूको विवरण प्राप्त भइसकेको छ।
0: काठमाडौँ महानगरपालिकाले केही दिन अघि नै बजेट ल्याइसकेको छ। ललितपुर महानगरपालिकाले आज 7.48 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। वीरगंज महानगरले आगामी आर्थिक वर्षका लागि 4 बराबरको बजेट ल्याएको छ। त्यसै गरी चितवनको भरतपुर महानगरपालिकाले 5.51 करोड़को बजेट ल्याउँदा पोखरा महानगरले 7.15 करोड़को बजेट सार्वजनिक गरेको छ। यस्तै विराटनगर महानगरपालिकाले 3.56 करोड़को मात्रै बजेट आज सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 4 रूपियाँ बढ़ेको बजेट ल्याएको छ। त्यस्तै म्याग्दीको धौलागिरी गाउँपालिकाले भने 48.52 करोड़ रूपियाँको बजेट पारित गरेको छ।
1: सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्न सरकारले दिएको 5 समयसीमा पर्सि सकिँदैछ। सुकुम्बासीहरूको व्यवस्थापनको जिम्मा पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सरकारको निर्देशनमा 85 अल्टिमेटम दिएको थियो। तत्काल 25,000 दिएर 3 लागि मासिक 15,000 रूपियाँ कोठा भाडा उपलब्ध गराउने शर्त राखेर सरकारले उनीहरूलाई होल्डिङ सेन्टरबाट हटाउने भनेको हो। तर भूमि अधिकार कर्मीहरू र श्रमिक संगठनले यसप्रति गम्भीर आपत्ति जनाएका भूमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर तामाङले वर्षायाम शुरू भइसकेको र काठमाडौँ जस्तो महँगो ठाउँमा बालबालिकाहरूको नयाँ शैक्षिक सत्र चलिरहेको संवेदनशील समयमा केवल 5 म्याद दिएर नागरिकको उठीवास लगाउन खोज्नु राज्यको गैर जिम्मेवारीपन भएको आरोप लगाउनु भएको छ। वहाँले स्थायी विकल्पको व्यवस्था नगरी हतार हतार सेन्टरबाट निकाल्न खोजिएको खोजिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो।
8: ती गरीबहरूको मन्द मस्तिष्कमा ती हुर्केका लालापालहरूको दिमाग र तन मन सबै पुरा डोजर लगाएको छ, आगो लगाएको छ। यो लगेर कानुनी छ, त्यसैले म अहिले फेरि पनि भन्छु होल्डिङ सेन्टरका तिनीहरूलाई छानबिन सबै गरेर अर्को ठाउँको एकल्प नगरिकन होल्डिङ सेन्टरहरूबाट किन लानु हुँदैन थियो त? लानै हुँदैन थियो। लग्यो, लगिसकेपछि उनीहरूलाई अर्को विकल्प नगरिकन त्यहाँबाट विस्थापित गर्नु हुँदैन, यो चाहिँ निन्दन।
1: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले भने यो निर्णय सुकुम्बासीहरूका हित र व्यवस्थापनका लागि भन्नुभएको छ। पर्खायाममा होल्डिङ सेन्टरमा लामो समय बस्दा स्वास्थ्य र बालबालिकाको शिक्षामा समस्या आउने भएकाले सरकारले सुरक्षित पुनर्स्थापनाको बाटो रोजेको उहाँको भनाइ छ। सरकारले योग्य ठहरिएका परिवारहरूलाई दिने नगदका लागि धेरै जसोले आवेदन दिइसकेको उहाँले जानकारी दिनुभयो।
9: महिनाको चाहिँ जुन भाडा रकम छ नि त्यो लिएर अहिले पुनर्स्थापना हुन चाहिए भनेर चाहिँ हामीले निवेदन कलेक्सन गर्ने उद्देश्यका साथ त्यो टाइम सीमा दिएको हो। धेरै जस्तो निवेदन आइसकेको अवस्था छ। कितिपुरको राजासमीमा भएको होल्डिङ सेन्टरको मात्रै र खरिपाटीको मान्छेहरूको चाहिँ छैन होइन, त्यो बाहेक अब धेरैको आइसकेको अवस्था छ। उहाँहरूको चाहिँ पुनर्स्थापनामा आफ्नो बन्दोबस्तीमा जानुहुन्छ। अब
1: यद्यपि सरकारले केही लचक त अपनाउने संकेत देखाएको छ। समितिका अध्यक्ष डाक्टर भाटले वास्तविक रूपमै समस्यामा रहेका परिवारहरूको हकमा समय सीमामा एक दुई दिन थपघट गर्न र व्यवहारिक रूपमा सोच्न सरकार तयार रहेको बताउनुभयो।
9: किन अवस्था नभएको होइन, सकिन्छ त्यो नानीहरूले जानु पर्यो, बाँकी रहेका गाह्रै परेकाहरूलाई फेरि किने भन्ने हुँदैन नि त्यो त। तपाईँले नआउने कुरै भने प्रज्ञान दायित्वबोधका साथ भन्नुपर्छ। हो
1: सरकारले सुकुम्बासी बस्तीहरू भत्काइदिएपछि 388 जना परिवार काठमाडौँ उपत्यका विभिन्न होल्डिङ सेन्टरमा बस्ती आएका छन्।
0: मनसुन भित्रीसँगै तराई क्षेत्रमा भने तापक्रम बढ़िरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिने र सावधानी अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद डेभिड ढकालले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने र पहाड़ी क्षेत्रमा गर्मी कायम रहने बताउनुभयो।
10: भोलि पर्सि भने विशेष गरी लुम्बिनीको तराई सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ तातो लहर नै देखिएको छ। बागमती र गण्डकी जस्तो तराई भूभागमा पनि भन्ने सम्भावना देखिएको छ। भोलि पर्सिकै लागि होइन वर्षको गतिविधिहरू अलिक कम कमै हुने भनेको गोरिखाहरू मात्रै गतिविधि हुने देखिन्छ। त्यसले गर्दा चाहिँ यो पहाड पनि तपाईँको यो उपत्यकातिर त तापक्रम अलिकति रहने गर्मी रहने किसिमको चाहिँ
0: मौसमविद ढकालले बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गर्नुभयो। आगामी तीन दिनमा धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस, नेपालगंज र भैरवको तापक्रम 41 डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ। उहाँले मनसुन हाल गण्डकी प्रदेशभन्दा अगाडि बढ़न नसकेको पनि बताउनुभयो।
10: पहिलोचोटि उहाँले कुरा गर्दा है हामी गण्डकीसम्म पुगेको जस्तो लाग्छ, गण्डकीसम्म पुगेका छौँ अहिले होइन, त्यहाँबाट अझै अगाडि बढ्न सकिरहेको अवस्था छैन। मनसुन भित्रिएता पनि वर्षाको गतिविधिहरूको उल्लेख्य वर्षाको गतिविधिहरू भनेको मनसुन भित्रिएतामा पनि धेरै पानी पर्ने लगातार पानी पर्ने जस्तो किसिमको वर्षा भइरहेको छैन भने पश्चिम तराईहरूमा पनि अझै केही दिन लाग्ने जस्तो देखिन्छ। वर्षाको
1: मनसुन शुरू भएसँगै देशभर 137,000 हेक्टर जमीनमा धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको पछिल्लो विवरण अनुसार यो कुल रोपाई हुने क्षेत्रफलको करिब 10% हिस्सा हो। गत वर्षको तुलनामा रोपाई 0.4% बढ़ेको छ। मुलुकभर करिब 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्दछ। यही असार 8 गतेसम्म सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा करिब 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको 70% योगदान रहेको छ भने पहाड़ी क्षेत्रमा 30% उत्पादन हुने गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सम्झेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाईका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन। मौसमको प्रतिकूलता, प्राकृतिक विपद, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सेटका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन नागरिकको समूहले आज पनि माइती घरमा धरना दिएका छन् राज्यले पछाडि पारेका आफूहरूले आफ्नो हातमा भएको सिप पनि प्रयोग गर्न मर्दिएको भन्दै उनीहरूले केही दिनदेखि माइती घरमा प्रदर्शन थालेका छन् आफूहरूको आयश्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको भन्दै कार्यक्रम गर्दा पशुपति क्षेत्र विकास कोष महानगर प्रहरी बौद्ध विकास कोष जनपद प्रहरीले धरपकड गर्ने कुटपिट गर्ने काम गरेको उनीहरूले आरोप लगाएका छन्
3: काठमाडौँमा यति बेला टोल टोलमा फिल्म महोत्सव चलिरहेको छ असार पाँच गतेदेखि शुरू भएको महोत्सव 26 गतेसम्म जारी रहनेछ काठमाडौँ महानगरपालिकाले काठमाडौँमा फिल्म फेस्टिभल केएफएफ अन्तर्गत उक्त महोत्सव शुरू गरेको खुला मंच असन सुन्दरा परिसर बाग बजार मैत्रीदेवी मन्दिर खुला चौर बालाजू बाइपास लगनटोल र कीर्तिपुर महाविहारमा महोत्सव शुरू भएको छ महोत्सव चलचित्र विकास बोर्ड ब्रिटिश काउन्सिल नेपाल फिल्म एकाडेमी र युनेस्को सहकारीमा देखाइएको छ
4: शेयर बजारमा नेप्से परिसूचकको ओह्रालो यात्रा जारी रहेको छ नेप्से परिसूचक आज 14 अंकको गिरावट आएको छ यसअघि नेप्से 2660 को बिन्दुमा कायम भएको छ हिजो पनि नेप्से परिसूचक 26 अंकले घटेको थियो कारोबार रकम आज केही बढ़ेको छ हिजो 4.36 अर्ब कारोबार भएकोमा आज 4.41 अर्ब शेयर किनबेच भएको छ 62 कम्पनीको शेयर मूल्य बढ़दा 202 कम्पनीको शेयर मूल्य घटेको छ भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
3: नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटक मध्ये करिब 60% नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको पाइएको छ नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज आरक्षण र संरक्षण क्षेत्रहरू देखिएका छन्
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानका विदेश मन्त्री अब्बास अराघचीले प्यालेस्टिनी समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्त राज्य अमेरिका बीच भएको समझदारीबारे छलफल गर्नुभएको छ इरानको सरकारी टेलिभिजनका अनुसार अराघचीले हमासको राजनैतिक ब्यूरोका सदस्य बासिम नईमसँग भेट गरी क्षेत्रीय पछिल्ला घटनाक्रम र द्विपक्षीय साझेदारीका विषयमा छलफल गर्नुभएको हो मध्य पूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिका बीच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो को बारेमा स्पष्ट व्यवस्था नगरिएको भए तापनि लेबनान लगायतका क्षेत्रहरूमा जारी सैन्य कार्यवाहीको तत्काल र स्थायी समाप्ति निर्धारित गरिएको छ हमासले उक्त सम्झौताको स्वागत गर्दै इजरायलसँगको 2 वर्षभन्दा लामो युद्धबाट प्रभावित गाजा क्षेत्रमा हिंसा अन्त्य गर्न यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ इरानी टेलिभिजनको रिपोर्ट अनुसार छलफलको क्रममा राघचीले प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभएसम्म उनीहरूको न्याय नहुने बताउनु भएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार
2: विश्वकप फुटबल विशेष
5: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका अन्तिम खेलहरू आज राति शुरू हुँदैछन् राति 1:15 बजे समूह बी अन्तर्गत स्विजरल्याण्ड र आयोजक क्यानाडा बीच प्रतिस्पर्धा हुनेछ दुवै टोलीको समान 4 अंक रहेकाले समूह विजेताको टुङ्गो यस खेलबाट लाग्नेछ यही समूहको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिना र कतार आम्ने सामने हुनेछन् भोलि बिहान 4:15 बजे समूह सी का खेल हुनेछन् मोरक्कोले हाइटीसँग खेल्दा स्कटल्याण्डले ब्राजिलको सामना गर्नेछ ब्राजिलियन समर्थकको ध्यान भने चोटका कारण शुरूआती 2 खेल गुमाएका स्टार खेलाड़ी नेमारमाथि केन्द्रित छ प्रशिक्षकले उनलाई समूह चरणको अन्तिम खेलमा मैदान उतार्ने संकेत गरेका छन् समूह सीमा ब्राजिल र मोरक्को समान 4 अंक तथा स्कटल्याण्डको 3 अंक रहेकाले नकआउट प्रवेश र समूह विजेताको प्रतिस्पर्धा अन्तिम खेलसम्म पुगेको छ प्रतियोगिताबाट बाहिरिसकेको हाइटी भने अन्तिम खेलमा सकारात्मक नतिजा सहित विश्वकप यात्रा टुङ्ग्याउने लक्ष्यमा हुनेछ दोस्रो चरणका खेल सकिदासम्म 7 टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् भने 8 टोली प्रतियोगिताबाट बाहिरिएका छन् लगातार दोस्रो जित निकाल्दै मेक्सिको, अमेरिका, जर्मनी, फ्रान्स, नर्वे, अर्जेन्टिना र कोलम्बिया अन्तिम 32 प्रवेश गर्न सफल भएका छन्। हाइटी, टर्की, ट्युनिसिया, सेनेगल, इराक, जोर्डन, उज्बेकिस्तान र पानामा भने समूह चरणबाटै बाहिरिएका छन्। विश्वकपको नयाँ ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका 8 टोलीले पनि नकआउट चरणमा स्थान बनाउने व्यवस्था छ। त्यसैले हालसम्म एक अङ्क मात्रै जोड्न सफल टोलीहरूका लागि समेत अन्तिम खेल मार्फत अर्को चरण पुग्ने सम्भावना जीवित रहेको छ।
4: आईसीसी महिला टी20 विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ। लण्डन स्थित लर्ड्स क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति 11:15 शुरू हुनेछ। इंग्ल्याण्ड लगातार 3 जित सहित उत्कृष्ट लयमा रहेको छ। उसले श्रीलंकालाई 87 रन, आयरल्याण्डले 4 विकेट र स्कटल्याण्डलाई 38 रनले पराजित गरेको थियो। यता वेस्ट इण्डिजले पनि न्यूजील्याण्डलाई 7 विकेट तथा श्रीलंकालाई 5 विकेटले हराउँदै आत्मविश्वासका साथ मैदान उठिने तयारीमा छ। समूह दुई अङ्क तालिकामा इंग्ल्याण्ड र वेस्ट इण्डिज दुवैले 3 खेलबाट समान 6 अङ्क जोडेका छन्। 4 खेल खेलेका न्यूजील्याण्ड र श्रीलंकाको समान 4-4 अङ्क रहेको छ भने स्कटल्याण्डको 2 अङ्क रहेको छ। आयरल्याण्ड भने अहिलेसम्म अङ्कविहीन रहेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रपतिको केन्द्रीय सदस्यका लागि केही बेरमा मतदान शुरू हुँदै 900 केन्द्रीय सदस्यका लागि 384 जना प्रतिस्पर्धामा प्रधानमन्त्री बारिन्द्र बिहानै काठमाडौँ फिर्ता।
3: विष्णु पौडेललाई गैर कानूनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको रिट दर्ता। फागुन 21 निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेद्वारको खर्च बढ़ी।
4: देशभर 1,37,000 हेक्टर जमीनमा धान रोपाई। सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर छोड्न सरकारले दिएको 5 दिनको समयसीमा पर्खिसकिँदै।
3: इरानी विदेश मन्त्री अरागछी र हमास अधिकारी बीच भेटवार्ता। अमेरिका इरान समझदारीबारे छलफल।
4: र विश्वकपमा समूह चरणका अन्तिम खेल आजदेखि। महिला टी20 विश्वकपमा आज इंग्ल्याण्ड र वेस्ट इण्डिज आमने सामने हुँदै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
7: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
8: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
9: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
7: क्वीन केयर क्रिमले होइन, के हो यो?
9: क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
8: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
9: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
8: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
9: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
10: हेलो
11: हेलो,
10: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ। मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी।
12: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ दियो त नानी।
12: हेलो, भन्नुहोस् त।
10: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ? के हो के भयो?
12: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल, किन दिन्छ?
13: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
13: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
17: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
16: वरिष्ठ हाडजोली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
16: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
17: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीको लागि सम्पर्क टेलिफोन नम्बर 082-5909779, 98-2-29-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौं। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि दाङ।
12: नमस्ते डाक्टर सर।
18: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
18: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
18: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
18: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
18: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुट
18: अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्ट

0: मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
3: होइन के भाछ र तपाईँलाई
2: के भन्नु र नानी धन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
4: अरे काका यस्तो लागि त धोरानी दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
5: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोरानीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
6: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाथ दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
5: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
6: विस्तृत जानकारीका लागि सम्पर्क 0825638938 6443443
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
9: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
8: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
9: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
11: देख्नु भएन औषधि हालेको
7: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
11: एकैछिन त

0: धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकै 2600 भन्दा धेरै उजुरी
1: 9000 बुझाउनु भएको छ। पहिलो फेजमा 22000 हुन्छ भन्ने हाम्रो पूर्वअनुमान हो, लक्ष्य भेट्छ भन्ने छ।
0: होल्डिङ सेन्टर खाली गर्ने निर्देशन पछि कति सुकुम्बासीले छाडे आश्रय स्थल?
1: पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवत विस्तार गर्छौ, बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम शुरू हुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा कंगोमा इबोला खोपको परीक्षण थाल्न लागेको WHO को भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ। उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्युदर दुईवटा एन्टीभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख ड्रोस एडहानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयास भन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानवीय सहायता मिशनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थाले यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इङ्ल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिँदै गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको विवरण संकलन छानबिन तथा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्व घोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई आयोगलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
1: अब अहिले 9,000+ फारम बुझाउनु भएको छ र 26-27 चाहिँ उजुरीहरू मेलबाट, विभागबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने म्याद असारको वसन्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
0: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
1: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
0: त्यसपछि यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ स्व घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
1: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने त्यसैले त आफै पनि मिडिया मार्फत स्व घोषणा गर्नुभएको देखिहाल्छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नो संयन्त्रबाट पनि संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
0: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
1: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलाना फलानाकोमा पार्क भएको छ भन्ने ढङ्गका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
0: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइने छ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौं।
3: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बाबतको रकम हामी भोलिबाट सम्भवतः डिस्चार्ज गर्छौं। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
0: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन? त्यसमा चाहिँ त्यो कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
3: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्छेनको नारायण, भोडे, नगरकोट, धुलिखेलको अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेको छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले
0: हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रूपियाँ मात्रै लिएर पुनस्थापनामा जान भनिराखेका छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाइ उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई? त
3: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो, उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप फाल्छौँ।
0: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले पाँच दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
3: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यस कारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि।
0: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
4: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र थाहा हुन्छ, तत्काल चाहियो कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक बिरामीको अवस्था त्यस्तो, त्यसमा चाहिँ औषधि नपाउनु त बिरामी एकदमै गाह्रो भएको
0: थियो। खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
5: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग नौजात छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेका छ। तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार भने उहाँहरू सुधार मूल्य प्रणाली अपनाउनुलाई अन्पनाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त एक भाइल पनि हामी ल्याउन सक्छौँ।
0: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
6: मुख्य समस्या भनेको मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्यभित्र पर्छ। इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या त हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा छैन।
0: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
2: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र बुम्ब प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Flugzeug. जलजला ट्रायल यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे. यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही.
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहुना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुत्रुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 071-562-459 र 98-46-78-232.
0: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना र कतै मनको बहहरू यसै यसै भन्नु भन्नु जस्तै लाग्छ. यिनै छकाई र छटपटीको एक मात्र हामी बन्छौ साथी. आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
1: प्रत्येक राति 9-10 बजेसम्म
0: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला.

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक नभएर रात्रिकालीन अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। श्रोतैव मित्र, तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट रातिको समयमा सुन्दै हुनुहुन्छ भन्ने कुरा हामी आशा एवं विश्वास लिएका छौं। सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले हामीलाई सुन्दै हुनुहुन्छ। यदि मात्र होइन, तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम गुड नाइटमा आज हामी बुधबार व्यवसायमा छौ। बुधबार व्यवसायमा रहेर के गर्छौ तपाईँलाई जानकारी नै छ होला। रातिको समयमा धेरै साथीहरूले खाना खाइसक्नु भएको छ होला, कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ, कतिपय साथीहरू खाना खाने तयारीमा हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम गुड नाइट लिएर हामी आएका छौं। म वीरेन्द्र गिरी छु भने यति बेला रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो हापुरीबाट अदिता बुढा मगर, रेडियो धनकुटाबाट सञ्जीता लिम्बुले साथ दिइरहनु भएको छ, अनि म वीरेन्द्र गिरी छु, तपाईँको संसाधमा उपस्थित भएको छु। आज तपाईलाई मनपर्ने गीत संगीत सुनाउनका लागि तपाईँको संसाधमा आएका छौं। फोन डायल गर्नुहोला, तपाईँको लागि नम्बर हामीले खुला गरेका छौं। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला, यो कुरा म तपाईँलाई जानकारी गराए। र यति बेला साथीलाई स्वागत गर्नुभन्दा अगाडि हामीले एउटा गीत तपाईँको लागि बजाउनु पर्ने हुन्छ, र गीत सँगसँगै कार्यक्रमको शुरूआत गर्नुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बरमा फोन गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। अब म तपाईँलाई सुनाउँदैछु एउटा गीत, जुन गीतको बोल हो मागेर पाउने भए तिम्रो लागि खुसी माथे भन्ने गीत तपाईँको लागि मैले सुनाउन गइरहेको छु। र उक्त गीत एकदमै राम्रो छ, मलाई ऊ बेलामा असाध्यै मन परेको गीत पनि हो, होइन? मागेर पाउने भए तिम्रो लागि संसार माग्दिन्थे, होइन, संसार माग्थे भन्ने गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोड्छु मैले। त्यसपछि तपाईँको माझमा हामी फेरि आउने छौं यो गीत तपाईँको लागि। हामी गीत राख्दैछौ,

0: किनेर पाउने भए तिम्रो लागि के किन्थे किन्थे होइन के किन्नुहुन्थ्यो खै कलाकार साथीहरूले आफ्नो मनको मान्छेको लागि होइन के पो किन्नुहुन्थ्यो होला होइन 9868340 को नम्बर तपाईँको लागि खुला गरेका छौँ र यति बेला खुला गर्दै गर्दाखेरि पहिलो साथी त आइ पनि सक्नुभयो है पहिलो साथी त आइ पनि सक्नुभयो म उहाँलाई कार्यक्रममा लिइहाल्छु म साथीलाई स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर हेलो टेलिफोन सम्पर्कमा आइसकेपछि फोन चाहिँ नकाट्नु ल गीत रोज्ने मन छ भने फोन गर्नुहोस् कुराकानी गर्ने मन छ भने कुरा फोन गर्नुहोस् नत्र भने कार्यक्रम सुनेर साथ दिनुहोस् है एकदमै फोन गर्ने नबोल्ने अनि काट्ने यी त प्राविधिक हामी यो प्राविधिक समस्याले काटिएको हो कि मान्छेले आफैले काटिएको हो भन्ने कुरा नि थाहा पाउँछौ किनभने मान्छेले आफैले काटेको हो भने बटन चापेर काटिन्छ होइन उसले बटन चापेर काट्छ कि अनि बटन चापेको साउन्ड त्यो मोबाइलमा आउँछ होइन अनि यदि आफैले आफै काटिएको भने बटन नच्यापिकन काटिन्छ फेरि त्यो यस्तो हुन्छ कि त्यो अब कतिपय साथीहरूले भन्नुहुन्छ प्राविधिक समस्याले गर्दा पनि फोन काटियो हुन सक्छ भन्नुहुन्छ तर त्यस्तो कतिपय अवस्थामा त्यो हुन्छ नहुन्न म भन्दिनँ किनभने प्राविधिक समस्या हो जहिले पनि जति बेला पनि आउन सक्छ तर कतिपय साथीहरू नियतवश फोन काट्नुहुन्छ होइन त्यो भनौँ न मिसकल गर्नुहुन्छ कि र यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कमसेकम होल्डमा बस्ने बानीको त विकास गरौँ न हौ फोन गर्ने काट्ने काम चाहिँ नगर्नु होला यति बेला फेरि फोन आएको थियो काटिएको छ अब यस्तै भइरह्यो भने म नम्बर वाचन गर्छु है अझै पर्ला पर्ला होइन नियतवश तपाईँले चाहिँ फोन गर्ने काट्ने काम चाहिँ नगर्नु होला मैले गीत रोज्नको लागि आज गीत रोज्ने बसाइयो गीत रोज्नको लागि मैले तपाईँको फोन लिइराखेको छु यति बेला पहिलो साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँबाट
1: म दाङदेखि आशा परियार
0: आशा परियार दाङ कुन ठाउँबाट
1: दाङ हापुरीदेखि
0: हापुरी भएको छ के छ हापुरीतिरको हालखबर
1: हापुरीतिरको हालखबर सबै ठिकै छ हजुर भन्नु
0: ठिक छ के गर्दैनुहुन्छ आज भोलि
1: आजभोलि केही नपनि नै त्यस्तै चिसो हावा खाने भाइहरूतिर बस्नु
0: ए चिसो हावा पनि लाग्छ र दाङतिर
1: पानी त परेको छ त्यही हल्का आउँछ कि भनेर भाइर बस्ने
0: होइन कि चिसो हावाको त दाङतिर त अनुहारै देख्न पाइन्न त गर्मी यस्तो हुन्छ बाबा होइन
1: गर्मी त गर्मी नै छ पानी नै परेको
0: छ रोल्पामा तपाईँको चाहिँ गर्मी कुन चराको नाम भन्ने छ होइन
1: के भन्नुभयो
0: अरे रोल्पामा के रोल्पामा रोल्पाको कतिपय भूभागहरूमा गर्मी भन्ने कुन चराको नाम हो र भन्ने छ तर दाङतिर झर्यो भने त बाबा गर्मी त भएको भाइ
1: के चरा भन्छन् कि त्यसलाई मैले थाहा पाएको
0: ए थाहा पाउनु भएको थियो के चरा हो
1: के चरा भन्छ कि त्यसलाई
0: ए बिर्सिनु भयो नि ल सम्झ्या बेला भन्नु होला है त अनि के छ आज कुन गीत सुन्न चाहनुहुन्छ
1: गीत सुन्न चाहने
0: कुन गीत रोज्न चाहनुहुन्छ भने कि
1: जनम जनम जिउलासँगै गीत बजाइदिनु नि त
0: जनम जनम जिउलासँगै ल यो गीत भेटिएको छ यो गीत तपाईँको लागि म राख्नेछु केही समयपछि है त ल अहिलेको लागि अब गुड नाइटका शब्दहरू राखिदिइहाल्नुहोस् ल
1: सर्वप्रथम त तपाईँलाई गुड नाइट
0: अनि
1: साथी सबैलाई गुड नाइट भन्न चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो आशा परियार दाङ हापुरीबाट उहाँले जनम जनम जिउला सँगै भन्ने गीत रुचाइमा पार्नु भएको छ अब यही गीतलाई सहमति जनाउनको लागि तपाईँ आउनुहोला है त 9868340 40 को नम्बरमा अर्का साथी आउनुभएको छ म स्वागत गर्छु गान्धीको हुनुहुन्छ स्वागत गर्छु भन्दै थिए मैले बारम्बार भनिराखेको छु अब नम्बर वाचन गर्छु यहाँ नम्बर आइसकेको छ होइन र म यहाँ नाम पनि देखाउँछ, फेरि नम्बर मात्र होइन नाम पनि देखाउँछ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो, कहाँ बाट? सल्यान कालीमाथिबाट। के छ भूमि हालखबर तपाईँको? हाम्रो पनि ठिक छ। तपाईँ जमिनको भूमि हो कि मान्छे भूमि हो? ए, नाम मात्रै हो। म त तपाईँ जमिनको भूमि हो कि भनेको थिएँ कि। ए, त्यस्तो होइन। तपाईँ भूमिमा त बस्नुहुन्छ नि? तपाईँ भूमिमा त बस्नुहुन्छ नि? ल ठिक छ, लाउड स्पिकर बन्द गर्नु न है, लाउड स्पिकर बन्द गर्नु, सानो आवाज गरेर बोल्नु भने कि। सानै बनाउनु भएको छ। अनि कार्यक्रम गुड नाइट कतिको सुन्नुहुन्छ? समयले साथ दिएसम्म सुन्नुहुन्छ होइन? कतिको मन पराउनुहुन्छ कि मन पराउनुहुन्न है कार्यक्रमलाई?
2: म त सुनिरहेको छु दादा, आज फर्स्ट टाइममा फोन गरेको, आज झर्दै लाग्यो है।
0: ए होइन, कार्यक्रमलाई मन पराउनुहुन्छ, मन पार्नुहुन्छ कि नै कार्यक्रमलाई भने कि
2: दादा? मन पराउँछु दादा, मैले सुनिरहन्छु।
0: ए सुनिरहनुहुन्छ, कार्यक्रमलाई पनि मन पराउनुहुन्छ, नियमित सुन्दै गर्नुहुन्छ होइन?
2: हजुर।
0: अनि खाना खानुभयो?
2: मैले त खाइछ दादा, हजुरले खानुभयो?
0: मैले पनि खाइछ कि। के खानुभयो होला भन्नुहोस्?
2: मैले दाल र भात खाएँ है दादा।
0: ए दाल र भात मात्रै?
2: हजुर।
0: भनेपछि तपाईँलाई तरकारी मन पर्दैन?
2: तरकारी पनि, आलुको सब्जी पनि खाइन्छ
0: दादा। ए ल ठिक छ, हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्, एउटा गीत राख्छौँ हामी।
2: हुन्छ, फर्स्टमा त हजुरलाई भन्छु, त्यहाँ बस्नुको हुन्छ, त्यहाँ जाँदा हुन्छ, दिदीलाई त्यहाँलाई भन्न चाहन्छु, मेरा घर पर्ने सम्पूर्णलाई भन्दै बिदा हुन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, अब गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउनेछौ यो गीत तपाईँको लागि।

0: ज्यूला सँगै यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी विभिन्न रेडियो स्टेशनहरूबाट एकै साथ प्रसारणमा छौं र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि के हुनुहुन्छ? अघिनैदेखि होल्डमा बसिरहनु भएको छ, फेरि ब्यालेन्स सकिएला रानी, हो कति लामो गीत बजाउनु भयो भन्नुहुन्छ, गुनासो गर्नुहुन्छ क्या साथीहरूले। गुनासो पनि जायज हो, तर हामीले पनि त गीत त बजाउनु पर्ने, दुई टुक्का त बज्न दिनु पर्यो क्या अरे, होइन? ठिक छ, यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि के हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार,
0: के बोल्नु भयो, कहाँबाट? संग्रह घरती
1: हजुर
0: कि चन्द्र घरती?
1: चन्द्र घरती।
0: ए चन्द्र घरती, चन्द्रजीले रेडियो खोल्नु भएको छ कि लाउड स्पिकर गर्नु भएको छ?
1: रेडियो
0: सुनिरहनु भएको छ। तपाईँ रेडियो भन्दा टाढा गइदिनु पर्यो।
1: ओके,
0: के भन्नुहुन्छ? म त अब चन्द्रको मायाले गर्दा सन्चै छु क्या अरे। चन्द्रलाई कस्तो छ खाइ?
1: ठिकै छ, हजुरको मायाले हामी पनि बसिरहेछौ।
0: तपाईँहरू पनि बसिरहनु भएको छ होइन? मेरो मायाले त होइन होला, अर्काको मायाले चाहिँ होला होइन? गफ त तपाईँलाई त कसले सिकाउनु पर्छ र होइन?
1: गफ दिएकै होइन दादा, त्यस्तो त
0: हो र
1: हजुर।
0: तर तपाईँले त गफ गफ गर्नमा एक नम्बर हुनुहुन्छ भन्ने सुनेको थिएँ त मैले।
1: कहिले आयो कि त्यो एक नम्बरमा? फेरि
0: हिजो अस्ति आउनु भयो अरे कि?
1: खै म त गएको थाहा भएन के अरे, अब फर्स्ट कहिले लगिदियो त्यहाँ?
0: खै त अब कसले लगिदियो कसले लगिदियो, अब तपाईँले गफ गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा छ क्या अरे।
1: हो र भने
0: ल ठिक छ, खाना खानुभयो?
1: हजुर भर्खर खाएँ, मैले हजुरहरूले खानुभयो
0: त। तपाईँले नदिएपछि कहाँ खाने हो र भने?
1: होला,
0: तपाईँले दिनुभएको थियो र?
1: मैले पठाइसकेको थिएँ अघि नै।
0: खोइ कहाँ पठाउनु भयो?
1: हेर्नुहोस् न त्यताउता मेसेन्जरतिर।
0: त्यसै हावा कुरा गर्नुहुन्छ फेरि?
1: हो भन्दैछु।
0: हावा कुरा नगर्नुहोस् त, तपाईँले पठाउनु भएकै छैन।
1: हावै चल्दैन अब, कहाँबाट हावा होला?
0: तपाईँले पठाउनु भएकै छैन? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: अब कुन गीत भन्न, म गीतै सुन्दैन कसरी भन्ने?
0: हो उसो भए अर्को साथीलाई पालो दिनुहुन्छ होइन?
1: ओके
0: ओके हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस् उसो भए।
1: सर्वप्रथम त हजुरहरूको परिवारलाई गुड नाइट भन्न चाहे,
0: धन्यवाद।
1: त्यसै गरेर मसँगै रेडियो सुनेर बस्नुभएको मेरो मम्मी बाबालाई गुड नाइट भन्न चाहे, त्यसै गरेर मभन्दा टाढा रहनुभएका मेरो दादा भाइहरूलाई विशेष गरेर गुड नाइट र सम्झना छ भन्न चाहे, र गुड नाइट कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्णलाई गुड नाइट शुभरात्री भन्न चाहे दादा। ओके बाई बाई,
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो चन्द्र, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो त भाइको उहाँले गीत रोज्नु भएन, अर्को साथीलाई पालो दिन्छु, म गीतै सुन्दैन भन्नुभयो। ल ठिक छ, गीत नसुने नि केही छैन, गीत त अब कति कसैले सुन्नुहुन्छ कसैले सुन्नुहुन्न, र गीत चाहिँ सुन्नुपर्छ भन्छु क्या अरे। अर्को साथी हुनुहुन्छ, स्वागत गरे, नमस्कार हजुर।
2: नमस्कार,
0: तपाईँ त भाइरल हुनु भएको छ के?
2: हजुर,
0: तपाईँ त भाइरल हुनु भएको छ है? त्यहाँ मेरो फेसबुकमा गएर सर्च गरेर हेर्नुहोस् त, तपाईँ भाइरल हुनु भएको छ। भाउनु भएको छैन? पहिला फेसबुकमा गएर हेर्नुहोस् होइन, अनि बल्ल थाहा पाउनुहुन्छ भाइरल हुनु भएको छ कि छैन भन्ने कुरा। हेर्नु भएको छ कि नाइ? हेर्नु भएको छ, अनि खोइ त सेयर गरेको, सेयरै गर्नु भएको छैन तपाईँले? आफ्नो भिडियो आउँदा पनि सेयर नगर्ने संसारकै सबभन्दा राम्री मान्छे टिका मगर होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो? मेरो त अब टिकाले दिनुहुन्छ र खाम्ला भनेको थिएँ, टिकाले पनि दिनु भएन, म त भोकै छु, हेर्नुहोस् गाह्रो छ। खोइ त म आएकै छैन यहाँ
2: कार्यक्रम सकिए लगत्तै आउँछ
0: ए कार्यक्रम सकिए लगत्तै आउँछ कार्यक्रम कतिखेर सकिने हो कार्यक्रम चलाउँदा चलाउँदै भोकाले भुकलुक्क पऱ्यो भने के हुने हो के हुन्छ हुन्छ होइन त्यही होला भोलिदेखि कार्यक्रम नआउला होइन ल त कार्यक्रममा आउनु भएको छ आज कुन गीत रोजाइमा भन्नुहुन्छ ल भन्नुहोस् सल सल बग्यो कर्णाली ल सल सल बग्यो कर्णाली गीत हामी तपाईँको लागि बजाउनेछौँ कसलाई सम्झिनुहुन्छ
2: ओके फर्स्ट अफ अल त हजुरलाई गुड नाइट भन्न चाहन्छु पहिलोमा बस्नुभएको दिदीलाई पनि गुड नाइट भन्न चाहन्छु मेरो साथीमा भन्नुपर्दा मेरो लागि सङ्गीता मलाई लक्ष्मी थापालाई गुड नाइट भन्दैछु थ्याङ्क यू नमस्कार बाबाई
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब सल सल बग्यो कर्णाली भन्ने गीत सुन्ने बेला आएको छ होइन त्यसपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ सल सल बग्यो कर्णाली भन्ने गीत तपाईँको लागि राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: सलला कर्णाली सलला तिम्रो रूप आँखैमा झलला यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँलाई मनपर्ने गीत आज सुनाइराखेका छौ। गीत बल्ला बज्न सुरु भइसकेका हुन्छ। एकजना साथीले फोन गरेर छिटो मेरो ब्यालेन्स छैन भन्नुभयो, होइन उहाँको आफ्नै समस्या होला, आफ्नै बाध्यता होला, तर गीत सुरु नै भएको छैन, टुक्कै नै बजा छैन अनि गीत काट्नुहोस् भन्न त कहाँ मिल्छ। बल्ला बल्ला साथीहरूले गीत रोज्नु भएको हुन्छ अनि होइन एक टुक्का अथवा दुई टुक्का त बस्न दिनुपर्छ क्या अरे होइन, त्यसपछि बल्ल तपाईँको पालोमा आउँछ क्या होइन, हात्तिर भएन। अब मिसकल नगर्नुलाई मैले बारम्बार भनिराखेको छु, अब मिसकल गर्ने साथीको नम्बर मैले वाचन गर्छु। यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ स्वागत गरे। नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नु भएको आमा छ?
1: अरे हासिमाल रानी छदेखि सेकेन्डरदेखि खरक थापा मगर।
0: के थापा मगर भन्नुभयो?
1: खरक थापा मगर।
0: खरक थापा मगर,
1: हजुर हजुर।
0: के छ खडकजी खबर तपाईँको?
1: ठिकै छ दाजु।
0: यति बेला के गर्दै हुनुहुन्छ?
1: खाना खाएर बसिरहेको छ।
0: खाना खाएर बसिरहनु भएको छ होइन? ठिक छ, खाना खाएर बसिरहनु भएको छ भने दिनहरू कसरी बिताउनु भयो खडकजीले?
1: घाँसहरू काटेर
0: ए भनेपछि घाँस काट्ने खुर्किएर आयो जोन हुर्किएर होइन कसलाई दियो जोन भन्दै घाँस काट्यो?
1: नाइ नाइ त्यस्तो त होइन दाजु।
0: त्यस्तो होइन
1: हजुर हजुर,
0: तर एउटा गीतले त्यस्तै भन्छ त होइन
1: हजुर।
0: अनि अर्कै खासी बात छ, हामीलाई कुन माध्यमबाट कुन रेडियोबाट सुन्नुभयो?
1: स्काई
0: रेडियोबाट सुन्नुभयो होइन
1: हजुर,
0: भनेपछि गुल्मी अर्को खासीतिर स्काई रेडियो लोकप्रिय छ।
1: हजुर एकदम राम्रै टिप छ,
0: राम्रै टिप छ होइन
1: हजुर हजुर,
0: त्यही राम्रै टिप्ने रेडियो सुन्नु पर्यो फेरि
1: हजुर।
0: ल कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँको? रोजाइमा कुन गीत पर्छ?
1: प्रमोद खनालको गीत बजाइदिनु दाजु।
0: प्रमोद खनालको अहिले गीतको नाम भन्नुपर्छ, यो हाम्रो कार्यक्रमको नियम हो, जुनसुकै गीत भन्न पाएन गीतको नाम भन्नुपर्छ।
1: झुपडीमा पनि घरबार भन्छ भन्ने गीत बजाइदिनु।
0: ए झुपडीमा पनि घरबार बनाउने मन छ?
1: नै नै घरबार त भइसकेको,
0: झुपडीमा पनि घरबार हुन्छ प्रमोद खरेल
1: हजुर हजुर
0: को गीत तपाईँले सुन्न चाहनुहुन्छ होइन त?
1: हजुर हजुर।
0: ल यो गीत चाहिँ हामी बजाउँछौँ तपाईँको लागि, कसलाई सम्झिनुहुन्छ? गुड नाइट भन्नुहोस् क्या, गुड नाइट
1: हजुर,
0: गुड नाइट क्या, गुड नाइट
1: झन्डै बिदा हुन चाहन्छु।
0: नमस्कार, टेलिफोन सम्पर्कमा आउनु भएको थियो अर्घ्य खाल्छी माल रानीबाट खडक आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला। यति बेला अर्को साथी स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँदेखि को बोल्नुभयो भनेको? पविता घरती मगर। ए सबिना घरती मगर पो हो? अनि सबिना घरती मगरको आवाज किन सानो आउला? ट्रावलले त मजाले काम गरेछ, बरु तपाईँको मोबाइलमा लाउड स्पिकर गर्नु भएको छ हो? औ भनेपछि तपाईँको मोबाइलमा एयरफोन लगाउनु भएको छ? एयरफोन लगाउनु भएको छ भने निकालिदिनुहोस् ल, आवाज एयरफोन निकाल्यो भने आवाज आउँदैन। के भन्नुभयो? ल हुन्छ, साथीहरूलाई सम्झिनुहोस्, गुड नाइट भन्नुहोस्। ल गुड नाइट भन्नु, साथीहरूलाई सम्झिनुहोस्, साथीहरूलाई सम्झिनुहोस्। ल विदा गर्छौँ. नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो विचारा सबिनाजी. सायद उहाँको मोबाइलमा प्रब्लम छ, एयरफोन निकाल्यो आवाज आउँदैन, एयरफोन लगायो आवाज चाहिँ आउँछ. गाह्रो छ, मलाई पनि गाह्रो छ, उहाँलाई पनि गाह्रो छ, होइन हामी सबैले गाह्रो छ. तर केही त्यही हो, कसैले सजिलो गाह्रो हुन्छ, कसैले गाह्रो गाह्रो हुन्छ. अब गीत राख्छौ, गीत पछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि.

0: औसी पनि पूर्णिमा झै हुन्थ्यो तिमी साथ भएमा, तर के गर्नु तिमी साथ नै छैनौ, होइन गाह्रो छ हो हाम्रो प्रेमिल जोडीहरूलाई पनि, होइन कतिपय प्रेमिल जोडीहरूले यस्तै भन्दै कुराकानी गर्दै हुनुहुन्छ होला, कतिपय प्रेमिल साथीहरू अब तिमी साथमै छैनौ तिमी मेरो म मरिहाल्छु भन्दै हुनुहुन्छ होला, गाह्रो छ उहाँहरूलाई पनि, गाह्रो त किन नहोस् र होइन गाह्रो त भइहाल्छ तर त्यति गाह्रो लिनु पनि हुन्न फेरि है, माया प्रेममा झगडा त भइहाल्छ, श्रीमान श्रीमतीको झगडा भनेको परालको आगो हो, प्रेमी प्रेमिकाको झगडा भनेको पनि परालको आगै हो होइन, तर फेरि त्यही परालको आगो फेरि सल्किन थाल्यो भने जब गलत ठाउँमा पर्यो भने त्यो परालको आगोले फेरि ध्वस्तै बनाउँछ होइन, त्यो कारणले गर्दा परालमा आगो बाल्नु त पर्छ तर सीमित ठाउँमा सीमित एरियामा र सीमित दायरामा मात्रै बाल्नुपर्छ, यसको अर्थ तपाईँले बुझिहाल्नु भयो होला। अब फोन आएको छ, म फोन लिन्छु, कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नुभयो? विष्णु दर्लामी, दर्लामी विष्णु होइन,
1: दर्लामी जिस्नु पनि हो, जिस्नु दर्लामी पनि हो, सबै हो,
0: सबै हो होइन
1: हजुर,
0: भनेपछि विष्णु दर्लामी, दर्लामी विष्णु सबै हो,
1: सबै हो,
0: ठिक छ। खाना खानुभयो विष्णुले?
1: खाना बनाउँदैछु, खाएको छैन।
0: ए बनाउँदै हुनुहुन्छ, खानु भएको छैन होइन
1: हजुर, छैन बनाउँदैछु,
0: अनि बल्ल बनाउँदै हुनुहुन्छ, बनाउँदैछु आज होइन, स्पेसल के ल्याउनु भएको छ र
1: आज? स्पेसल अब भात तरकारी दाल त हो, त्यही हो बनाउन, कहिले चाँडै कहिले छिटो हुन्छ ढिलो हुन्छ,
0: तपाईँको छिमेकीले त तपाईँले आज मासु ल्याएर बनाउनु भएको छ भन्नुभएको छ त?
1: होइन मेरो छिमेकीको बोलेर खै मैले अहिलेसम्म बोलेको त सुनिनँ त,
0: खै त मलाई सुटुक्क फोन गरेर भन्नुभएको थियो कि,
1: ए होला त्यस्तो भए त कहिले सुन्यो खै,
0: अब मलाई सुटुक्क फोन गरेर हो विष्णु दर्लामीको घरमा त मासु पाक्या छ भन भन्नुभयो,
1: ए सुटुक्कको कुरा त बुझ्ने कुरै होइन, मैले सुनेदेखि मेरो मान्छे कोही जानुभएको छैन,
0: ओहो है
1: हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, भात पकाउनुहोस् खानुहोस् मजाले आराम गर्नुहोस् होइन,
1: भइहाल्छ
0: ल, अब हाम्रो विष्णुजीलाई कुन गीत सुन्न मन लाग्छ भन्नुहोस् त,
1: आज पुरानो गीत हो भेटौँ एक दिन ढोको मेरी रुन्चु र जा भन्छु बाटो सेकिन भन्ने गीत बजाइदिनु,
0: विमल राज छेत्रीको होइन
1: हजुर हो,
0: विमल राज छेत्रीको गीत भेटौँ एक दिन
1: हजुर,
0: यो गीत तपाईँलाई मन परो
1: हजुर, मन परो,
0: मन परो बसि परो परो होइन,
1: मन परे परो परो
0: परो परो होइन, गाह्रो छ हो तपाईँलाई पनि गाह्रो छ होइन
1: हजुर,
0: ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, यो गीत हामी तपाईँको लागि बजाउनेछौ, अहिलेको लागि तपाईँले गुड नाइटका शब्दहरू राख्नुहोस्,
1: हुन्छ, विशेष गरी हजुरलाई अनि रेडियो स्काई सुनेर बस्ने सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छु, नमस्ते,
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा विष्णु दर्लामी, उहाँसँग कुराकानी गरिसकेका छौं, पालो तपाईँको हो, अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर,
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? अर्घाखाँचीबाट प्रकाश कुँवर बोल्दै हुनुहुन्छ होइन
2: हजुर,
0: के छ प्रकाशजी हालखबर तपाईँको?
2: सन्ते आरामै छ हजुर,
0: हाम्रो पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु

0: चाहिँ यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै के छ? रेडियोबाट हो कि फेसबुकबाट हो? फेसबुकबाट रेडियो सुन्दै बस्दै हुनुहुन्छ होइन? कार्यक्रम कतिको मनपर्छ तपाईँलाई? कार्यक्रम मनपर्छ होइन? जो सुनौ सुनौ लागिरहन्छ। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ थाहा छ?
1: आज गीत रोज्ने।
0: गीत रोज्ने? तर एकजना साथीले गीत रोजिसक्नु भएको छ होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण गर्नुहोस्।
1: सप्तसन्त हजुरलाई
0: धन्यवाद,
1: अनि हाम्रो परिवार, अनि विकास भाइ लगायत चिन्ने सम्पूर्ण साथीहरूलाई।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा प्रकाश टुवल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हाम्रो स्टुडियोको घडीमा 45 मिनट गइसकेका छ। अब गीत राख्छौँ, भेटौँ एक दिन भन्ने गीत राख्छौँ। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: भेटौँ एक दिन होइन, ढुक्कु फेरि रुन्छु र जाऊ भन्छु बाटो सेक्दिन। अब रुनुको लागि पनि क्या नभेट्ने हो र, बरु फोन गर्दा फोनै फोनमा रोए पनि भयो, अब भेट्नै पर्छ भन्ने छैन क्या अरे, बरु यसो भेटौँला, माया लाम्ला, सँगै बसौँला, गफ गरौँला भनेर पो भेट्ने हो क्या अरे, होइन। अब रुनको लागि त झन् खुसी हुनको लागि पो भेट्ने हो, रुनको लागि त क्यारमा भेट्नु गरौ र, होइन। ठिक छ, कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला, कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ विष्णु माझी र विमल राज छेत्रीको आवाजलाई यहाँबाट स्थान दिएका हौ हामीले। रिमुवाबाट विष्णु दरलामी र रोजाइमा पार्नु भएको गीत हो। अब अघिदेखि साथी होल्डमा बसिरहनु भएको छ, फेरि लिएन भने फेरि होल्डमा बसाल्ने बसाल्ने अनि मलाई मेरो फोन नलिने भन्दै रिसाउनुहुन्छ। के गर्ने, गाह्रो छ मलाई पनि, मलाई होइन साथीलाई गाह्रो छ, बिचरा ब्यालेन्स कति खर्च भइसक्यो होला। यति बेला साथी 9868 3040 40 हुनुहुन्छ, नमस्कार हजुर।
1: हजुर दाई नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट? अमेलीबाट। के छ अमेलीको खबर? यताको पनि ठिकठाक छ क्या अरे, त्यही अमेली खाना पाइएको छैन त्यही हो।
1: मेरो दाइले, प्यारो दाइले, मेरो दाइलाई पठाइहाल्छु नि अमिलो
0: हो, कहिले पठाउनुहुन्छ? कहिले तपाईँ त भन्ने मात्रै हो, कहिल्यै पठाउनुहुन्न क्या अरे। पठाउने होइन, तपाईँ आफै लिएर आउनुहोस् क्या अमिलो। तपाईँले दिएको अमिलो होइन, खाना कम त मजा आउँछ र भने, होइन नुन खुर्सानीसँग मजाले बस्यो होइन, अमिलो अमिलो नुन खुर्सानीमा मिसायो, मजाले खायो, आहा गर्दै खायो होइन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज आफैले रोपेको फुल आफै काखमा भाँच्न सकिन्छ र भन्ने गीत बजाइदिनु न।
0: आफैले रोपेको फुल आफै भाँच्न कहाँ सकिन्छ र, होइन। कसले तपाईँलाई भाषण लगायो? आफैले रोपेको फुल आफै भाँच्न कहाँ सकिन्छ र, अब हेरमै गीत भेटिन्छ कि भेटिन्न, होइन, म गीत त खोजिरहेको छु होइन, भेटेन भने के गर्ने भन्नुहोस् त?
1: भेटेन भने ल तपाईँको तर्फबाट गीत बजाइदिनु होला।
0: हो र, यहाँ त अर्को गीत भेट्यो त, आफै यो लोकगीत होइन नि, होइन तपाईँले रोज्नु भएको ल, म तपाईँले भन्नुभएको गीत खोज्ने प्रयास गर्छु है त। हुन्छ, गुड नाइटका शब्दहरू राख्नुहोस् अब।
1: सर्वप्रथम तपाईँको लागि गुड नाइट भन्छु, र टिभी च्यानलमा रहने दिदीको लागि गुड नाइट भन्छु, यतिखेर गरेर सिलाङ्गर बस्नेको सम्पूर्ण साथीलाई गुड नाइट सुबाट पनि र भन्छु, र मेरो नामसँग चिट पर्चित हुने सम्पूर्ण साथीलाई गुड नाइट सुबाट पनि भन्न चाहन्छु। नमस्ते, फेरि लेख्नुमा।
0: नमस्ते, भेट्नु त पर्छ क्या अरे, होइन, आउनु भएको छ साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 3040 40 अर्का सहभागी आउनु भएको छ, म स्वागत गर्छु। नमस्ते हजुर।
2: हजुर दर्शन, अनि नमस्ते।
0: दर्शन नमस्ते, के बोल्नु भयो, कहाँबाट? ए, के विष्ट छेत्री भन्नुभयो?
2: भावना,
0: के छ भावनाको खबर?
2: सबै ठिकठाक छ भन्नुपर्छ, अनि हजुरको के छ?
0: ठिक छ, के गर्दै हुनुहुन्छ भावनाले?
2: अब यतिखेरको समयमा सुत्न लागेको भन्नुपर्छ,
0: यस बेला सुत्ने हो र, 10 बजिसक्यो थाहा छैन?
2: हजुर हजुर भन्नुपर्छ,
0: रोक्नुहोस् तपाईँलाई 10 बजेसम्म सुत्ने।
2: हजुर हाम्रो क्लास त्यस्तो चल्दैछ, अनि हल्का पढ्याको के?
0: ए पढ्याको
2: नै क्लास टेस्ट चल्दैछ, हल्का पढ्याएको भनेको,
0: त्यही त क्लास टेस्ट चल्दैछ, हल्का पढ्याएको होइन?
2: हजुर पढेको,
0: हल्का पढेको हो कि पढ्याएको हो?
2: पढेको भनेको
0: अनि तपाईँले पढ्याएको भन्नुहुन्छ त हामी
2: नै पढेको भनेको
0: हो र
2: हजुर
0: ल ठिक छ तपाईँ कार्यक्रमको अन्तिम साथी हुनु भएकोमा बधाई छ तपाईँलाई होइन किन लागेन त फोन तपाईँको मोबाइल बिग्रेर हो त्यो मोबाइल एकचोटि पानीमा पछार्नुहोस् त अनि बन्छ कि भनेर भन्न चाहिँ मिल्दैन होइन बस्दैन होइन हुन्छ कार्यक्रममा आउनुभयो गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हुन्छ फर्स्टमा त हजुरलाई गुड नाइट पुस्तक पनि भन्न चाहन्छु मिटिङ छोरीको काममा अनि प्राविधिक कर्मचारीलाई पनि गुड नाइट पुस्तक पनि भन्न चाहन्छु यतिखेरको समयमा जति पनि छोरी कार्यक्रम सुनेर बस्नुभएको छ त्यहाँ सम्पूर्ण गुड नाइट र म भन्दा अगाडि आउने भएन मजालाई पनि अरे म भन्दा अगाडि आएर गीत गजेमा पार्नलाई पनि गुड नाइट भन्न चाहन्छु र एकखेप मजाले हुनुहुने मम्मी भाइलाई पनि गुड नाइट भन्दैछु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा भावना विष्ट आउनु भएको थियो ए गीत रोजाइमा पार्नु भएको छैन होइन एउटा साथीले गीत रोजाइमा पार्नु भएको छ अब हामी कार्यक्रममा त बिदा टाटा टाटा बाई बाई गर्ने बेला भएको छ होइन अरू त के होइन टाटा बाई बाई गर्ने बेला भएको छ 54 मिनट गइसकेको छ गीतलाई फेरि समय पुग्दैन घर बाहिर केही छोड्नु भएको छ भने घरभित्र ल्याउनु होला सुकाएका लुगा कपडाहरू उठाउनु होला भान्सा कोठामा केही बिर्सनुभयो भएको छ कि आगो निभाउन बिर्सनु भयो कि बत्ती निभाउन बिर्सनु भयो कि के गर्न बिर्सनु भयो होइन सबै कुरा गर्नु होला भन्छु अनि लौ त आजको लागि औषधि खान बिर्सनु भएको छ भने खानु होला कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ मनपर्छ कि पर्दैन मनपर्छ भने मनपर्छ भन्नुहोस् यो यो ठाउँबाट सुन्दैछु भन्नुहोस् अनि मलाई फोन गर्नुहोस् है चिना परिचय गरौँला के गर्ने मान्छेको जिन्दगी दुई दिनमा के छ र हो चिना परिचय गर्यो एकअर्कालाई भनौँ न चिन्यो अनि सुझाव सल्लाह आदान प्रदान गर्यो कहाँ कहाँबाट सुन्नुहुन्छ मलाई पनि थाहा हुने होइन 98-644-17-298 मेरो नम्बर है यो 98-644-17-298 मा फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको लागि शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निधारी

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोगार्ड र डेटफ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
1: सुरक्षा घरको
0: जीवन।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको ससराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू छिरबिर छिरबिर छिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा, प्रकृतिको यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी। कार्यक्रम जीवन गंगा कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। सहिष्णुता भनेको के हो? सहिष्णुताको मनुष्य जीवनमा के कस्तो महत्व रहेको छ? आउनुहोस् आज जीवन गंगामा जीवन सहिष्णुताका सन्दर्भमा चर्चा गरौं, सत्सङ्ग गरौं। हामीले देखेका छौं, जहाँ हामीले टेकेका छौं, यो धरती आफैमा सहिष्णुताको सबैभन्दा दिव्यतम नमुना हो। हामी जन्मदेखि मृत्यु पर्यन्त यही माटोमाथि दौडिरहन्छौं, ठडिरहन्छौं, उभिरहन्छौं, हिँडिरहन्छौं। हाम्रो आनन्दका सबै सबै अनुभूतिहरू यही धरतीमाथि बसेर हामीले गर्ने गर्दछौं। यो सुन्दर संसारको दर्शन यही धरतीमा उभिएर हामीले गर्ने गर्दछौं। सबै हाम्रा खुशीहरूका, सबै हाम्रा आनन्दहरूका अनेक आयामहरूमा हामी यही धरतीमा रमाइरहेका हुन्छौं, धरतीमै उभिरहेका हुन्छौं। प्रिय सज्जन, र पनि हामीले धरतीप्रति त्यस्तो गहिरो कृतज्ञता भाव कहिल्यै प्रकट गर्न सकेनौं। धरतीले आफ्नो त्यो विशाल छाती हाम्रा निमित्त नफैलाइदिने हो भने हाम्रो जीवनको कुनै अर्थ रहँदैन। त्यो धरतीबाट हामीले अनेकन सुन्दर वस्तुहरू प्राप्त गर्दछौं। यही धरतीबाट प्राप्त गरेका खाद्यान्नहरूको बलमा हाम्रो जीवन यति सबल बनेको छ। कति राम्रा राम्रा चीजहरू पाउँदछौं र बदलामा हामीले नराम्रा चीजहरू धरतीलाई प्रदान गर्दछौं। तिमी माटोबाट गुलाब र लाली गुराँस लिएर माटोलाई नै मल र मूत्र दिन्छौ, तर माटो तिम्रो मल र मूत्र पिएर पनि तिमीलाई नै गुलाब र लाली गुराँस दिन्छ। प्रिय सज्जन, हाम्रा प्रत्येक पलका घडाका बदलामा हामीले हरेक पटक धरतीमाथि फ्याँक्ने फोहोरहरूका बदलामा धरतीले उल्टै हामीलाई सुन्दर खाद्यान्न प्रदान गर्दछ, बगैँचाका सुन्दर फूलहरू प्रदान गर्दछ। धरतीको यो जुन सहिष्णुता छ यसको वर्णन हामीले कहिल्यै पनि गरेर सक्दैनौं। त्यसैले धरतीलाई क्षमाशील भनेर भनिएको छ। नारीहरूलाई धरतीसँग तुलना गरिएको त्यसै होइन, धरती जत्तिको सहनशील छ महिलाहरू पनि, नारीहरू पनि, स्त्रीहरू पनि त्यति नै सहनशील हुनुपर्दछ भनेर भनिएको हो। नारीहरू जति सहनशील हुन्छन्, धरती जति सहनशील हुन्छन्, हरेक पुरूषहरू पनि त्यत्तिकै सहनशील हुनु जरूरी छ। अर्थात् समग्र मनुष्य मात्रमा सहनशीलताको गुण अत्यन्त आवश्यक छ। सहिष्णुता बिना हाम्रो जीवन सुखमय र
आनन्दपूर्ण बन्न सक्दैन प्रिय सच्चा। जसले सहन सक्यो त्यो त्यति नै विशाल भयो भनेर हामीले बुझ्दा हुन्छ। सहन नसक्नेहरू महान हुन सक्दैनन्, जो महान छन् तिनले मात्रै सहन सक्दछन्, स्वीकार गर्न सक्दछन्, धैर्य धारण गर्न सक्दछन्। हतारको मानसिकता कमजोरहरूको मानसिकता हो। कमजोरहरू जहिले पनि